0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Vimeo.fm and the Vimeo Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Vimeo.fm and the Vimeo Radio app.
3: सक्दा अझै उद्धारको आशा सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ
4: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी अग्रिम भुक्तानीको तयारी बाढीको असर भान्सामा सडक अवरुद्ध भएकै कारण मूल्य नबढ्ने सरकारको भनाई
3: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई मध्य पूर्वमा तनाव बढेपछि विश्व शेयर बजार प्रभावित
4: अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
6: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
6: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
6: फोन 056-421-261 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आज एनपीआईबाट सुरु गरौ
7: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर वर्षिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिद पाउनुहोस् लकी ड्र कुपन पनि पाउनुहोस् 3% एक साल डबल डोर फ्री इन्डक्सन चुलो आइस कुकर वाल ट्रक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टू युरो पेन्ट

0: को विद्यार्थी भर्ना संबंधी सूचना
1: स्थापना को पहले बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों बैच में गोल्ड मेडल प्राप्त करने सफल ग्रीनविच विश्वविद्यालय लंदन कॉलेज लीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर और बीई सिविल कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरंत संपर्क गर्नुहोला।
0: संपर्क राष्ट्रीय इंजीनियरिंग कॉलेज घोराही दांग
1: फोन नंबर 082-562-601 98578-3590 98578-3184 तीन वर्ष डिप्लोमा इन कंप्यूटर इंजीनियरिंग और 18 महीने अमीन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भुटेकोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्क विहीन भएका छन्। रसुवा नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढ़ीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढ़ीको चपेटामा परेका छन्। 1253 घरको नामो निशानी नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड़ र सरकारी भवनमा 4.5 अर्ब रूपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड़ को क्षति भएको प्रारम्भिक विवरण छ।
1: रसुवाको भुटेकोशीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकीन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आशंकाको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकीन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदन गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकीन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको वहाँले बताउनुभयो। तर यो यकीन तथ्याङ्क नभएको जनाउँदै वहाँले भन्नुभयो करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा संचालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ
2: रसुवाको भोटेकोशी नदीमा गेग्राङ सहितको भीषण बाढ़ी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्क विहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढ़ी आएको थियो। भोटेकोशी र कृषि नदी क्षेत्रका जलविद्युतको सुरुङमा फसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धको साथ खोजेको छ। शुरूमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्धकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। 4 जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत

0: सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसकेको गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
1: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनीतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अघि बढ़नुपर्ने जोड़ दिएका छन्। भोटेपछि बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनीतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
0: कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्थाबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
3: मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एफए इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एफए इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने सातै दिन चौबीसै घंटा 01-597-1222 में कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: थोरै बचत धेरै फाइदा बीमा काछु फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
9: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16 लाख मानिस प्रभावित 7,500 भन्दा धेरै घरमा क्षति अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेमा राहत बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जल विद्युत प्रबन्धकको साथ लगायतका खबर प्रस्तुत गर्यो।
10: अब बाँकी प्रसंग रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाई भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
11: सूचना संकलन पनि गरिरहेका छन्। त्यो सँगसँगै प्रिन्टेज र चन्निकाहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यालयलाई तीव्रता दिँदै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन गरेका छौँ। जनपक्षको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सिक्युरिटी फोर्सेसहरू जहाँ सिन्न हुनुहुन्छ।
12: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
11: यस्तो छ? एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँखी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त चढाइ कहाँनिर त्यो हाइड्रोको मुख्य चढेको मुख कहाँनिर छ भनेर नै खाना चारा खन्न कति खन्दा पनि खेला नपरेको अवस्था छ होइन। कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङहरू छिरेर पनि धेरै एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा चिन्ता आउनुभएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्ति उद्धार गरेका थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो रिपोर्टबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन सक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ।
12: तपाईँहरूलाई समस्या के छ अहिले?
11: अहिले नियम चाहिँ मैले अहिले भनेको छ जस्तो हाइड्रोको यो टनलभित्र मान्छेहरू अझै खसी भएको छ कि भन्ने आशंका छ। त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षाकर्मीहरू धेरै ड्रिल गरेर भित्र साल सुविधासम्म पनि हामीले मान्छे त्यसलाई नपरेर फर्किरहेका छौँ कति ठाउँमा। फेरि पनि रेसिङ गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै रहेको छ। त्यही न केही मान्छे त्यसलाई पारेर रेस्क्यु गरिरहेका छौँ।
12: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ?
11: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अगाडि नहुने गरी विशेष गरेर प्रभावित क्षेत्र र सेवा र नुवाकोटका हामीले सङ्कटग्रस्त भनेर जुन कर्मीले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामी चाहिँ काठमाडौँबाट चाहिँ जस्तो हिलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि या उतै उतै पनि जिल्ला टु जिल्ला हिलीबाट भए पनि जहाँ चाहिँ बाटोहरू जाँदैन उहाँ पनि हामीले धेरै नै यहाँहरू हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट गर्न सक्नुहुन्छ। कुनै पनि कसर छोडेको लागि अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्नु पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएको छैन उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहतमा कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ। जो चाहिँ हामीले पहिचान भत्ता सबहरू छ पहिचान भत्ता सबहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालय प्रहरी कार्यालयले योजना राख्नु भएको छ कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ। त्यो पनि हुनुहुन्न र अब अबको योजना भनेको हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुनर्निर्माण र पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ। त्यो काम पनि तत्कालै सुरु गर्नेछ।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। भोटिकोसीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ। सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ। विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्मकै ठूलो हो। यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो। प्राधिकरणका निर्देशक साम्बरराज लामी छानेले रसुवाबाड़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो। यसअघि नवयुवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं। त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं। उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ। सुन्दै गर्नुहोला।
13: बाढ़ी र भूकम्पबाट बच्न के गर्ने?
14: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। लामा धुमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
13: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
13: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: यो एकमात्र डीटीएच सेवा जिसको
1: देश हो खुशीको कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: लक्ष्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर भोटेकोशीबाट आएको हिमबाडीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ। काठमाडौँ आउने सड़क अवरूद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो। काठमाडौँमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी खाने तेल चामल दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले महंगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल तेल चामल लगायतका खाद्यान्नको महंगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महंगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल चामल खानी तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भनी नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नुभएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भए पछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौडा भैंसे पालुङ नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन् गोर्खा पत्रमा खबर छ।
0: अब विदेशको खबर इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ तर त्यसका लागि गएको जून महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियनले यस्तो बताउनु भएको 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिको लागि विश्वस्त सम्झौता गर्ने उल्लेख थियो तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव तर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ़ा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
3: खेल खबर अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानिया कोच स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड यीसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन्ड टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होर्बर्ट विक्यान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी भिक्टोरिया एकाडेमी नर्दन टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किङ्समेन एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभवपछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। कैराती काठमाडौँको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङ्गी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
3: बाढ़ी प्रभावित क्षेत्रको बिना दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ दशमा गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
0: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिल ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भाँचिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
3: भोटेपछि नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यले बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची मेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
0: र भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्।
3: दुखीले नै अर्काको दुःख देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
0: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
3: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
0: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
3: र अस्ट्रेलियामा रहेको नेपाल एक क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
0: अन्त्यमा आजको कार्टुन। आज हामीले चुसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता अवस्था देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने नबिर्सौं। नमस्कार।

प्रस्तावित एकतास मिलराज भारतलाई धन्यवाद दिदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा हुनु। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ। यो कार्यक्रम CIN खबर.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN मार्फत चाहेको बेलामा सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा CIN ले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकाहरूलाई निरोगी क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा गर्दै त्यसमा सरोकारवाला बीचहरूको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 149 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पारेको प्रभाव र अब यो विपत्तिबाट कसरी माथि उठ्ने भन्ने बारेमा छलफल गर्दैछौ।
1: भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका 10,000 घरदुरीलाई तत्काल राहत आवश्यक रहेको प्रारम्भिक अनुमान छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा कम्तीमा 17,000 बाल बालिका मानवीय सहायताको तत्काल आवश्यकता पर्ने अवस्थामा पुगेका छन्। बाढ़ीले बाल बालिकाको घर, विद्यालय, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाईको पहुँचमा समेत गम्भीर असर पारेको छ। कम्तीमा 18 विद्यालय पूर्ण रूपमा ध्वस्त र थप 20 विद्यालयमा क्षति पुगेको छ, जसका कारण करिब 10,000 विद्यालय जाने उमेरका बाल बालिकालाई पढ़ाई निरन्तरताका लागि तत्काल सहयोग आवश्यक भएको छ।
0: स्वयं बाल बालिका अभिभावक दिन भएका छन्। यस विपत्तिको अर्को गम्भीर पक्ष बाल बालिकामा परेको मनोसामाजिक असर पनि हो। त्यसलाई परामर्शबाट सही ठाउँमा लिनु पर्दछ। अभिभावकबाट छुट्टिनु, घर र विद्यालय गुमाउनु, आफन्तको मृत्यु र बेपत्ता हुनु, विस्थापित अवस्थामा बस्नु पर्दाखेरि बाल बालिकामा डर, तनाव, निन्द्राको समस्या, चिन्ता र असुरक्षाको भावना पनि बनिन्छ।
1: बाढ़ीपछि राहतमा प्राय चामल, चौचौ, बिस्कुट, चिउरा, दाल आदि पुग्छन्। तर बाल बालिका गर्भवती र सुत्केरीका लागि यति मात्र प्राप्त हुँदैन। बाढ़ीपछि खानेपानी दूषित हुने, खाना पकाउने अवस्था नहुने, खाना पकाउने अवस्था नहुने, बजार बन्द हुने र स्वास्थ्य सेवा अवरूद्ध हुने भएकाले कुपोषण र झाडा पखालाको जोखिम एकै पटक बढ्छ।
0: विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छन् र उनीहरूलाई आमाको दूध निरन्तर खुवाउनुपर्दछ। बाढ़ी, तनाव र विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गराउनु पर्दछ। यस बारेमा चेतना फैलाउने र त्यसको वातावरण निर्माण गर्ने काम सबैले गर्नुपर्दछ।
1: बाल बालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक दिनुपर्छ। नेपालमा 6 देखि 23 महिनाका धेरै बाल बालिकाले पर्याप्त विविध आहार नपाउने समस्या पहिले रहेको पाइन्छ।
0: विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले कम खाने अवस्थामा पुग्छन्। यो विशेष गरी गर्भवती र स्तनपान गराइरहेका आमाका लागि जोखिमपूर्ण हुन सक्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग कुराकानी गर्नुभएको छ।
2: के छ हौ, के छ खबर? ठिक छ, हाँ त्यहाँ गर्मी छ, एकदम गर्मी रहेछ। यहाँ त थाहै गर्मी कसैको नाम के कति भयो?
3: 15 दिन बाढी आएकै दिनमा हस्पिटल गएको थियो, बिर्सिदी हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ, अनि पछिमा आएँ भने मेरो नाम थियो, अनि त तिमीले पनि केही पाएन। अनि त्यो इच्छामा चाहिँ म हेर्छु जे होस् बाढी आउँदा पनि हस्पिटलमा
2: बाढी देख्नु भयो नि त्यति बेला
3: देखिनँ, कसै
2: देखिनँ, कसै देखिन्छ बारी आएको छ भनेर कसरी थाहा पाउँछ
3: बारी त मलाई सम्झन भयो दिन हस्पिटल पुगेको पुगेन हस्पिटल पुगेर नानी पुऱ्याएँ त्यहाँबाट म त बारी आएर मात्रै आएर आएर भन्नु फोन पनि काट्नु बारी त नि लौ तिर्सु त बजारै बसिदिएर भनेर सुनेर
2: हस्पिटल कति भयो
3: माथि नै सम्झेँ 5 मिनटले बाँच्छ भने नि भयो म त मलाई यस्तो लाग्छ कि म त मेरो छोरीको भाग्य नै बाँचे जस्तो लाग्छ एक हस्पिटल लिनु पनि अनि बारी पनि आउनु भन्छ 5 मिनट नि त्यति पनि थिएन होला अरे तल बजारतिर भएको मान्छे नै ठिक हस्पिटल नै त्यसको अनि
2: मतलब बजारबाट अलिक माथि हस्पिटल छ
3: अलिक माथि छ
2: आउँदाखेरि चाहिँ त्यही खोला के भाग्यो
3: त्यही खोला एकदम राम्रो आयो किनकि यस्तो नानीहरू छोरीलाई सक्छ त्यसै गर्मी नसानी हाल्ने
2: सृष्टिले भनेको त्यो बेला पानीको
3: त्यहाँनिर त्यो हेलिकप्टरमा बस्नुपर्छ होला नि त्यो कति राम्रो वातावरण रहेछ क्या सुत्केरीहरूलाई अनि सानो नानीहरूलाई बिमारी लाइन बस्नु नपर्ने रहेछ क्या सिलाइदिने अनि ल्याइदिइहाल्ने रहेछ त्यो एकदम राम्रो आयो
2: त्यसरीबाट तपाईँलाई यहाँसम्म हेलिकप्टरमा ल्याइदिनुसँग तपाईँ त मेन कुनै चर्न जानु
3: होला परेर माइक्रोमा जाने
2: कति कति वर्ष त्यति
3: बेला तिसतिर पुगेको थियो होला 9:35 आएको तिर्सिनुमा भनेपछि कति 7 मिनटको त हुन्छ होला
2: तर एउटा चिमुरीले त बाँध पकाउने लङ्गजीले आइसकेको भन्नु छ नि त खबर चाहिँ कति बेला यो मात्र
3: मैले त्यही हो कि त्यही हो 28:29 के मैले तिमीहरू थाहा पाएको हो नत्र त मैले त थाहा पाएको थिएन नि यहाँ त्यत्रो ग्राउन्ड त्यो गाडीको जस्तो कुरा गरेको होइन त्यो बाहिर नि होइन म रुपियाँ आएन
2: कस्तो छ
3: खानपान चाहिँ खानपान त हो सादा दाल भात
4: पसाउनु पसिनु आफ्नो जिल्ला पुगे जस्तो लाग्छ एकदम पुगे पनि थाहा छैन यति सानो नाम त मेरो मात्रै होला यो त अनि स्थानीय जस्तो लाग्छ होइन त हुन्छ अनि राम्रै छ तर जस्तो अहिले खानुहुन्छ त्यो फुल त भन्ने मान्छे त्यो व्यवस्था गर्नुहुन्छ त्यस्तो फुल
3: गर्नु मेरो नामलाई चाहिँ त्यो खाना बाख्रा
4: मान्छे नाम्नु नहाएर मैले राखेको बोक्छु अनि छोरालाई दिन्छु खेर लान्छु खानामा म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बिहान खाना दिनुहुन्छ दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ त्यस्तो खानेकुरा भएन नि त नानीलाई अब जस्तै होइन मलाई त्यस्तो थाहा भएन तर नानीलाई दुधबाट जान्छ भन्छन् पेट दुख्छ भन्छन् नि त अब त्यो खानाहरू पनि त्यो चस्ता चस्ता खानु हुन्छ नि त्यो पनि खाइदिन्छ अब त्यही पनि नआएर मरेर यहाँनिर त्यत्रो अब भनेअनुसारै अनुसार व्यवस्थापन गरिएको छ गर्नुको सुरु भन्नुहुन्थ्यो एक सिक्किम हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्न पनि लाग्थ्यो
3: अब त्यही हो सबैले खानु भएको थियो खाना खाइरहेको छु अब छुट्टै आएको छ कि छैन त्यो मलाई थाहा भएन त्यही हो सबैले खानाहरू खाइरहेको छु तपाईँलाई चाहिँ के लाग्छ
4: अहिले त्यसो रहेछ मलाई हुन्छ हो छुट्टी हामी पनि त छुट्टी लाग्ने विशेष दिन्छ यसको सन्तान हुन्छ छुट्टीहरूले खाना छुट्टै हुन्छ छुट्टै पाक्छ भाँडासँग अनि यहाँ त अब एकजना बासेको लगाएर खाँदै जुन खाना त्यही खाएर भएको छ
3: मलाई चाहिँ यस्तो लाग्दैन भनौँ भने त दिए चाहिँ हुन्छ जस्तो त लागिहाल्छ होइन आफ्नो स्यानलाई अनि फेरि त्यहाँ बाटो नानीलाई पनि कुद्गेर जान्छ भन्छ सबैले है अनि नानीलाई पनि यस्तो गर्छ कि यस्तो चिन्ता हुन्छ नहुने होइन त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ अनि फेरि एक मान्छे जस्तो लाग्छ होइन यत्रोजनामा माइक्रोलाई के छुट्टो बनाउनु हाम्रो जस्तो नै लाग्छ हो अनि के भन्नु जस्तो नै लाग्छ सामान भन्नु अगाडि लाग्छ अनि त्यही भएर खाना मनाएको बिस्कुट चर्चाहरू हुन्छ त्यही खान्छ
4: बिस्कुट चर्च
3: म एक महिनासम्म हुन्छ भाँडा मात्र बार्नु पर्यो त्यस्तो खाँदा खान्थेँ अनि फेरि माथि पनि आफ्नो हो अनि त्यो जस्तै सबै चाहिँ तिन चार टाइम त खान्थेँ म गएँ माइती आएँ एक महिनापछि त्यसपछि मैले छ टाइम चाहिँ खान्थेँ बाबाले डरलाई लाइन भन्नुहुन्थ्यो तर तर पनि कस्तो गरम हुन्छ खाएर भने पनि तरि तरि बिस्तारेर हुन्छ कि झर्केर हुन्छ कि के हुन्छ
4: कति चिजबाट भोक लाग्छ हल्सँग
3: एकचोटि खायो कि नानी दुध खायो भने चिज भोक लाग्ने कि नानीहरूले नि एकचोटि दुध खाएर पिसाएर छिटै भोक लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ नि हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ राख्ने भोक लाग्छ
4: ज्यालहरू दुख्ने अब सुत्केरी ज्यालो है
3: कस्तो दुख्छ खाएर बस्न सक्दिनँ यस्तो धेरै ज्ञान
4: तेल लाएर घरको बाँधेर बाह्र वर्ष नै अब त्यस्तो विषम परिस्थितिमा त सबै घरको जस्तो त नहोला तर गर्ने भन्ने चिजहरू हुन्छ नि
3: गर्नै पनि हुन्छ सबैजना नानी सुधा सर आउँछ
1: फोलिक एसिड लगायत आवश्यक सूक्ष्म पोषक तत्व नियमित उपलब्ध गराउन आवश्यक हुन्छ। बाढ़ीका कारण स्वास्थ्य संस्था बन्द वा पहुँच बाहिर रहेको अवस्थामा पनि स्थानीय स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयं सेविका र राहत टोली मार्फत यस्ता सेवा निरन्तर गरिनुपर्छ।
0: राहतका नाममा चाउचाउ जस्ता जनपुर बानी भन्दा पनि अण्डा दाल भेडाघुडी दूध दही जस्ता प्रोटिनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमालाई कुपोषण हुँदैन।
1: सबै घुमेको बेलामा किन खानु पर्यो किन खुवाउनु पर्यो भन्ने पनि हुन्छन्। यो समयमा बालबालिका महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ।
0: यो समयमा सबै कुरा बिर्सेर बालबालिका महिला र सबै मानिसको पोषणको लागि सबैले जोड दिनुपर्दछ। उत्प्रेरणा र परामर्श पनि दिनुपर्दछ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग यसै विषयमा कुराकानी गरेका छौं।
5: यस्तो बेला नै अब हामी संसारमा 85% मानिसहरू चाहिँ कुनै न कुनै फर्ममा भगवान् विश्वास गर्दछौ। सबै आफ्नो विश्वास छन्तिरहरू जान चाहने निजी धर्महरू छन् भगवान् विश्वास छ। त्यो सबैले समग्रमा कमनमा

गरेका छन् भन्ने तपाईँ हुन्छ त्यो शक्तिले हिँडिरहेको हुन्छ तर म तपाईँलाई फेरि अर्को कुरा पनि यसमा दिन चाहन्छु कि जीवनका घटनाहरूसँग मेरो कर्म पनि जोडिएको हुन्छ मैले भनेर कसैलाई सिरियस बनाउन चाहन्न तर न्युटनको फर्स्ट सेकेन्ड थर्ड ल

Thank you.

0: अंतर्जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलु कुम्बु

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सेलेफेम 102.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.selefm.com संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य बाबुबाट ज्यान गुमाउनेको संख्या 1000 नाग्यो। 314 विदेशी नागरिकको दार 590 जना सम्पर्क विहीन। बाबुले 3 जिल्लाका 6000 बढ़ी निजी घर बगे। 12 अर्बको क्षति। दक्षिण कोरियाबाट थप 44 जनाको दर टोली नेपाल आउँदै। रसुवा बाबु विद्युतका लागि सल्लेरी चल्छ विद्युत कम्पनीको 5 लाख सहयोग। प्रकाशन कार्यले 1 महिनाको तलब विपद कोषमा दिने। नेत्रसलन गाउँपालिकाको सेवा प्रभाव शिविरबाट 510 जनाले सेवा लिए। रेड पाण्डा म्याराथन नोभेम्बर 28 हुने। विपत्तिका कारण आयोजना मिति सरे। भूतकुण्ड मेलामा सेनाको स्वास्थ्य शिविरबाट 375 भक्तजन लाभान्वित। र पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। अब समाचार विस्तारमा रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सल्लेरी चल्छ विद्युत कम्पनी लिमिटेडले 5 लाख रूपियाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा भदौ 14 गते पठाएको सल्लेरी चल्छ विद्युत कम्पनी लिमिटेड सोलुखुम्बुका अध्यक्ष राजु पाखरिनले जानकारी दिनुभएको छ। रसुवा बाढ़ी पीड़ितको दुःखमा साथ दिन साथै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पठाएको उहाँले बताउनु भएको छ। कम्पनीले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बाढ़ीबाट घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ितको द्वारा पुनर्स्थान स्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको कम्पनीले जनाएको छ। सल्लेरी चल्छ विद्युत कम्पनी लिमिटेडले यस सहयोगले विपदमा परेका नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरेको छ। सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नु भएको छ। सांसद कार्कीको सचिवालयका अनुसार बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले 1 महिनाको सेवा सुविधा कोषमा उपलब्ध गराउने निर्णय गरिएको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै सांसद कार्कीले विपदको कठिन समयमा आफ्नो पारिश्रमिक मार्फत राहत अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाउनु भएको सचिवालयले जनाएको छ।

कार्यकर्ता सदस्य विश्व सुरंग उद्धार टोली र चीनबाट नौ सदस्य टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित भएका छन्। भारतीय टोलीले चिनिने र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुले तीन ए आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरेर काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सफ फेला परेका तर तत्काल पहिचान नसकेकालाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमीन मुनि व्यवस्थापन गरेको प्रवक्ता पौधेले बताउनु भएको छ। हालसम्म बाढीमा परेर ज्यान गुमाउनेको संख्या 1000 भन्दा बढ़िरहेको छ। यसैबीच विनाशकारी बाढ़ीका कारण 6000 भन्दा धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले सो अनुमान गरेको हो। हिजो पूर्वाधार विकास मन्त्रालय मार्फतका विभागहरूले पत्रकारसँगको छलफलमा दिएको जानकारी अनुसार निजी आवासतर्फ 12 अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको छ। बाढ़ीका कारण 45 सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको छ। यद्यपि अझ अध्ययनको क्रममा रहेका कारण तय संख्या तलमाथि हुन सक्ने विभागले जनाएको छ। विभागका अनुसार 6000 भन्दा धेरै घरका लागि त्यति नै अस्थायी आवास निर्माण गर्ने हो भने पनि कम्तीमा 90 करोड़ हाराहारी रकम तत्काल आवश्यक पर्ने अनुमान गरिएको छ। आगामी सेप्टेम्बर 5 आयोजना गर्न लागि रेड पाण्डा म्याराथनको समय परिवर्तन गरी नोभेम्बर 28 तारीकमा संचालन गर्ने निर्णय भएको छ। रेड पाण्डा नेटवर्कको सहकार्यमा आयोजक समितिले म्याराथनको मिति हेरफेर गर्ने निर्णय गरेको हो। गत अगस्त 26 आएको विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि उत्पन्न राष्ट्रिय विपत्तिको घडीलाई गम्भीरतापूर्वक ध्यानमा राख्दै म्याराथन सारिएको रेड पाण्डा आयोजक समितिका अध्यक्ष निमा देव सरकारले जानकारी दिनुभएको छ। यस कठिन परिस्थितिमा पनि कार्यक्रमप्रति अटुट सहयोग र विश्वास देखाउने सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा दर्शकहरूलाई आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ। साथै नयाँ नीतिमा म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न थप सहयोग सल्लाह र शुभकामनाको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। सबैले आफ्नो तालिका नोभेम्बर 28 आयोजनालाई मिलाई सहभागी हुनका लागि अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ। विपत्तिको घडीमा एकता र सहयोगको भावना कायम राख्दै नोभेम्बर 28 दिन आयोजनालाई स्मरणीय बनाउने प्रतिबद्धता समितिले व्यक्त गरेको छ। जनै पूर्णिमाको अवसरमा सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल दुतकुण्डमा आयोजित मेलामा नेपाली सेनाले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरबाट 275 जना भक्तजनले स्वास्थ्य सेवा लिएका छन्। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 1 दुतकुण्ड परिसरमा श्री दुर्गा बक्स गर्ने भदौ 10 गतेदेखि 12 गतेसम्म शिविर संचालन गरेको थियो। सेनानी गोपाल भण्डारीको कमाण्डमा खटिएको टोलीले भक्तजनलाई लक्षित गरी स्वास्थ्य परीक्षण तथा उपचार उपलब्ध गराएको मेलामा करिब 1200 देखि 1500 जनाको सहभागिता रहेको उल्लेख गरिएको छ। शिविरमा 115 जना महिला र 160 जना पुरूष गरी 275 जनाको स्वास्थ्य जाँच गरिएको नेपाली सेनाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा लेख लागेर स्वास्थ्यमा समस्या देखिएका 7 जनालाई अक्सिजन थेरापी मार्फत उपचार गरिएको छ। यस्तै मेलाको सुरक्षा व्यवस्थापनमा खटिएका सोलु दुतकुण्ड नगरपालिकाका नगर प्रहरी शहीद कुमार रूपचाललाई अचानक लेख लागेर स्वास्थ्यमा समस्या भएपछि नेपाली सेनाको टोलीले उद्धार गरेको थियो। नेचा सलाम गाउँपालिकाले काठमाण्डुमा रहेका नेचा सलाम गाउँपालिकावासीलाई लक्षित गरी संचालन गरेको एकीकृत सेवा शिविर सम्पन्न भएको छ। गाउँपालिकाले काठमाण्डुको सुकेधारामा भदौ 14 र 15 गते 2 दिन शिविर संचालन गरेको थियो। गाउँपालिकाबाट काभा काठमाण्डुमा बसोबास गर्दै आएका नागरिकलाई गाउँमै पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउँदै राजधानीमै सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बिना ले बताउनु भएको छ। शिविरमा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाईसराई, नाता प्रमाणित, विभिन्न सिफारिश, नागरिकता सिफारिश, सामाजिक सुरक्षा नवीकरण लगायतका सेवा प्रदान गरिएको छ। यस्तै व्यक्तिगत घटना दर्ताको प्रतिलिपि, ज्येष्ठ नागरिक परिचय पत्र तथा राष्ट्रिय परिचय पत्रको कार्ड वितरण समेत गरिएको गाउँपालिकाले जनाएको छ।

डिपार्टमेन्टको अनुसार दुई दिनमा 510 जनाले सेवा लिएको र सबै भन्दा धेरै 176 सामाजिक सुरक्षा नवीकरण सम्बन्धी सेवा लिने सेवाग्राही रहेको समेत उल्लेख गरिएको छ। लेखुपिकी गाउँपालिकाले चौला खर्क स्वास्थ्य चौकीलाई रंगीन भिडियो एक्सरे अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको छ। नागरिकलाई गाउँमा नै सहज सुलभ गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले उपयुक्त उपकरण सुन्दर हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष निला कार्की बस्ने प्रयुक्त स्वास्थ्य चौकीलाई मेसिन हस्तान्तरण गर्दै भिडियो एक्सरे सेवा आगामी भदौ 23 गतेबाट पूर्ण रूपमा संचालनमा आउने जानकारी दिनुभएको छ। स्थानीय तहमा उपचार तथा स्वास्थ्य परीक्षण उचित व्यवस्थापन मिलाई सर्वसाधारणलाई टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले आफ्ना स्वास्थ्य संस्थाको स्तरोन्नति गर्दै आएको जनाएको छ। यसअघि नै लिखुपिकीमा दन्त सेवा ग्रामीण आँखा सेवा तथा ल्याब सेवा संचालनमा आइसकेको अध्यक्ष कार्कीले बताउनु भएको छ। नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको गाउँपालिकाले जनाएको छ। चौला खर्कामा भिडियो एक्सरे मेसिन थपेसँगै स्थानीय तहका नागरिकले आफ्नो पार्क पर्ने ठाउँबाट गुणस्तरीय सेवा पाउने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा खोटाङले भेटेपछि बारी पीड़ितका लागि राहत रकम पठाएको छ। राप्रपा खोटाङले 25 जना नेता तथा कार्यकर्ताबाट संकलन गरेको 28,100 रूपियाँ राहत मंगलबार जिल्ला प्रशासन कार्य खोटाङ मार्फत प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा पठाइएको हो। बारी पीड़ितका लागि संकलित नगद रकम तमंग जिल्ला अधिकारी रेखा कडेल मार्फत प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा पठाइएको राप्रपा खोटाङका अध्यक्ष ललित कुमार राई जीवनले जानकारी दिनुभएको छ। भोटेपछि बाढ़ी पीड़ितका लागि संस्थागत रूपमा राहत रकम उपलब्ध गराउनेमा राप्रपा खोटाङ जिल्लामा पहिलो पार्टी बनेको छ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एकीकृत टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघ क्यानले नेपाल एकका लागि तीनवटा अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल एकको टोलीले आज तास्मियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदा आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसरी नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप N20 सीरिज खेलेको थियो। T20 श्रृंखलामा नेपालले होडबोर्ड ओरियन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल्स टेरी टोरीलाई हराएको थियो। यस्तै भिक्टोरिया एकाडेमी नर्दन टोरी टेरी टोरी स्ट्राइक र बंगलादेश हाफ पर्फर्मेन्स टोली र किङ्स मेल एकाडेमीसँग भने पराजित भएको थियो। T20 को अनुभवपछि अब टोली दिवसीय फर्मेटमा अभ्यास खेल खेल्न लागेको छ। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्राप्त गर्नेछ। हवस् त बिहान 7 बजेको बिहान 10 बजे सोलहाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि

0: किस्तुङ नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नु हुन अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।
2: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809090094 र 9833668 64। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचाउ र बचाउ, लुम्पनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पनी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद पनि गराउ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 新政府参考ポジティブさい。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबारमा बे दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश स्टेट स्कूल नेपाल के सेकेंड होम प्रोग्राम को लगी एकजना मूल कर्मचारी आउटपुट भेटाने दरखास्त सार्वजनिक करे शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का लगी DODSNEPL.com प्रकाशित सूचना योग्य अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख

जस्तै ज्ञानेन्द्री प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म। सब जानकारीका लागि 98150056 98148445 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034313।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुनु बहिनी, सुलु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिट, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000।
4: सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आज भोलिहरूसँग नै के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बस्ने जस्तै लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई मुदाइती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सत्य छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ तिमी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार मुकाबले
2: बारिशमा लज सृजना गरी दुवैसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगौ सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जान सकोस्
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णयको वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर गोपा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमकालीन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिन्छ
2: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा खाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
3: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 को टिकट सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम संचालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुत्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
2: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक इकाइ सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ।
3: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: सबै साजन लाग्यो जाँदैन बाटाखेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी संसार पढ्ने अनि जापान जाने।
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा संचालन कति साह्रो हुँदैछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चारहन चुच्चेपाटी काठमाडौँ।
1: यदि तपाईँको बच्चामा जन्मजात पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 फोन सेन्टरमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Time check.
2: Studio time. It's 8 a.m.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सक्रिय हुनुहुन्छ यस्तो जोस र शक्तिको स्रोत चाहिँ के छ
4: मेरो सुरुदेखि नै जुन जीव जन्तु सम्बन्धी पहाडतिर जाने विभिन्न ठाउँको भ्रमण गर्ने ऊ गर्ने जुन बानी थियो त्यो चाहिँ सधैँ भइ नै रह्यो दोस्रो कुरो जाने मेरो सङ्गत म भन्दा 15-20 वर्ष कम उमेर भएको साथीहरूसँग म कन्सल्टेन्सीको काममा विभिन्न योजनाहरू प्रोजेक्टहरूमा जान्छु विशेष गरी आजभोलि चाहिँ 6-7 जल विद्युत सम्बन्धी आयोजनाहरूमा म सम्म छु त्यसमा काम गर्ने चाहिँ अरू एक्सपर्टहरू यङ नै हुन्छन् उनीहरूको सङ्गत पनि हो उनीहरूसँगै जाने हिँड्ने होइन हाँसो ठट्टा गर्ने काम उनीहरूलाई सिकाउने के आफूले सिक्ने भनेपछि म चाहिँ जुन मेरो यो डाइनामिक निजम भन्छ नि चलायमान सायद त्यो होला र दोस्रो नम्बरमा चाहिँ खानापिना पनि हो मेरो मिसेस चाहिँ डाइटिसियन होइन त्यो भएर खानामा चाहिँ धेरै विचार पुर्याएर खान्छु म खाना र आफ्नो एक्टिभिटिजले गर्दाखेरि र दोस्रो कुरो चाहिँ सोचाइको लेभल होइन मलाई चाहिँ चिन्ता यताउति भन्ने कुरा केही पनि छैन त्यो पनि एउटा कारण होला
3: धेरै किसिमका जीव जन्तुहरूको अध्ययन गर्नुभएको छ कछुवा र सरसिपको बारेमा त प्रशस्त काम गर्नुभयो दुर्गममा पुगेर हिउँ चिताको अध्ययन गर्नुभयो त्यसै गरी पेसाभन्दा माथि पुगेर पनि अनुसन्धान गर्नुहुन्छ जीव जन्तुको अध्ययनमा तपाईँलाई के कुराले प्रेरणा दिएको थियो र अहिले पनि दिइरहन्छ
4: सुरुमा चाहिँ बाध्यता प्राणी शास्त्र पढ्ने त्यो भनेको जीव जन्तुसँग सम्बन्धित विद्या हो त्यसपछि जागिर खाएँ जागिरमा पनि वन्यजन्तु सम्बन्धी नै मैले पढाउनु भन्दा पनि त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयमा काम सुरु गरे त्यहाँ काम सुरु गरिसकेपछि जागिरको रूपमा यिनीहरूसँग मेरो भेटघाट भयो भनौँ न रात दिन जीव जन्तु सम्बन्धी नै अध्ययन गर्नुपर्ने लेख्नुपर्ने भएको हुनाले त्यही कुरोलाई जाने मैले फेरि यताउत राखेँ
3: जीव जन्तुको अध्ययनका क्रममा रमाइलो पक्ष अथवा कठिनाई बारे केही तिता मिठा सम्झना छन् मुख्य रूपमा यस्तो सम्झनाबाट हुन्छ जीवनको लामो समय त्यही क्षेत्रमा हुनुहुन्छ तैपनि एकदमै सम्झना लायक तिता मिठा सिनहरू
4: त्यस्ता धेरै छन् होइन अब यो चाहिँ कडा मेहनत नगरिकन एकदम गाह्रो अप्ठ्यारो ठाउँमा नगरिकन अध्ययन पुरा हुँदैन कतिपय अवस्थामा अब अहिलेसम्म नराम्रो दुर्घटना भएर हात खुट्टा भाँचिने अथवा भनौँ एकदम घाइते हुने त्यस्तो किसिमको अवस्था त आएछन् सामान्य सर्पले टोक्नु विषालु सर्पले पनि टोक्यो बिच नभएको सर्पले त कति टोक्यो होइन अनि चाहिँ बाटोमा हिँड्दाखेरि बाटै नभएर 2-3 किलोमिटर त्यो डोरीमा झुन्डिएर त्यहाँबाट खस्यो भने तल चाहिँ अरुण नदी हाडखोर लास पनि फेला नपर्ने त्यसो त ठाउँमा त्यस्तै उहाँ हिउँ चुतुवाको अध्ययन गर्ने बेलामा गाउँबाट नै 3-4 दिनको बाटो हिँडेर डोल्पा जिल्ला र मुगु जिल्लाको बीचमा अनकन्टा ठाउँमा त्यो अनकन्टार भिरमा त्यो भर्याङ राखेर डोरी राखेर झुन्डिएर हात समातेर त्यस्तो हिँड्ने हातखुट्टा थर कामले तल हेऱ्यो भने कर्णाली नदी होइन यस्ता धेरै चाहिँ मैले बिहोरेको छु
3: अब चाहिँ हामी विषयवस्तुमा प्रवेश गरौँ आज हामी चाहिँ सर्पको बारेमा कुरा गर्दैछौँ यो सर्प देखिने र सर्पले टोकेको घटनाहरू धेरै हुने समय हो यही सन्दर्भमा आज हामी सर्प कस्तो जीव हो यसको महत्व र मानिससँग यसको द्वन्दको बारेमा छलफल गर्दैछौँ सुरुमा सर्प बारेमा जानु सर्प भनेको के हो र नेपालमा फेला पर्ने सर्पहरू मुख्य प्रकारहरू चाहिँ के हुन्
4: सर्प भनेको छपार प्रजातिको जन्तुबाट विकसित भएको जीव हो लामो शरीरमा चाहिँ 4 खुट्टा मात्र भएको कारण उसको शरीरलाई सन्तुलित गर्न चाहिँ गाह्रो भयो 2 खुट्टा अगाडि 2 खुट्टा पछाडि अनि बीचको जीव त फेरि चाहिँ लामो सर्पहरूको जमिनलाई छुने नै भइहाल्यो एउटा त्यसले गर्दाखेरि अप्ठ्यारो भयो दोस्रो कुरा चाहिँ सर्पहरू दुलोभित्र बस्ने खुट्टासहित भएको कारण सानो दुलोभित्र पस्न चाहे पनि गाह्रो हुने भयो अनि यो 2 कुराले गर्दाखेरि खुट्टाहरू चाहिँ निसाने देखिए अनि बिस्तारै खुट्टाहरू चाहिँ हराए गए अब अहिले पनि कुनै जस्तो अजिमरमा भयो खुट्टाको भित्री हड्डीहरू त अझै पनि देखिन्छन् क्या सर्पहरू टाउको त्यसपछि

0: तर सर्पदाता जन्तुले चिसो ठाउँमा बस्यो भने शरीर पनि चिसो भएर जाने, न्यानो ठाउँमा बस्यो भने शरीर पनि न्यानो भएर जाने। भनेको मतलब के हो भन्दाखेरि शरीरको तापक्रम केही हदसम्म उनीहरूले चाहिँ चेन्ज गर्न सक्छ। त्यस्तो किसिमको जन्तु हो, अक्सर गरेर दुलोभित्र बस्ने, रुखमा पनि बस्छन्। मुख्य गरेर दुई किसिमको वर्गीकरण छ यिनीहरूको, विषालु सर्प, विष नभएको सर्पहरू। संसारमा करिब करिब 4,500 प्रजातिको सर्पहरू भेटिएको छन्, जसमध्ये झन्डै 400-450 प्रजातिको विषालु भनिन्छ। विषालुमा पनि अलि हल्का किसिमको विषालु र मानिस नै मर्ने किसिमको फ्याक्टल भन्छौँ नि हामी, त्यस्तो चाहिँ अति विषालु पनि सर्पहरू छन्। अति विषालुको संख्या चाहिँ धेरै कम छ।
1: के खान्छ भन्ने कुरा केही जानु,
0: संसारमा जति पनि सर्पहरू छन् जम्मै सर्पहरू जाने मांसाहारी हुन्, कुनै पनि सर्पले चाहिँ घाँस पात फलको यो त केही पनि खाँदैन, मांसाहारी नै हुन्। अनि मांसाहारीमा पनि यिनीहरूले चाहिँ जिउँदो जन्तुको आहार लिने हुन्। अब प्रयोगशालामा पालेको यताउति गरेकोलाई चाहिँ बानी बसालेर चाहिँ मासु दिनु त्यो बेग्लै कुरा हो, न त प्रकृतिमा यिनीहरूले चाहिँ जिउँदै जन्तुलाई समातेर अनि चाहिँ खाने हुन्।
1: यिनीहरूले चाहिँ बच्चा जन्माउने पनि हुन्छन् कि प्राय अण्डै मात्रै पार्छन्, कस्तो हुन्छ?
0: यसो सुन्दाखेरि चाहिँ अब जम्मै सर्पहरूले चाहिँ अण्डा नै पाल्ला भन्ने किसिमको सोचाइ हुन्छ, तर के छ भन्दाखेरि 10-15% सर्पहरूले बच्चा पनि जन्माउँछन्। हामी कहाँ पनि छन् बच्चा जन्माउने सर्पहरू।
1: नेपालमा चाहिँ अहिलेसम्म कति प्रजातिका सर्पहरू भेटिएका छन् र ती मध्ये कति जति चाहिँ विषालु प्रजातिका मानिन्छन्?
0: 82 प्रजातिको भनेको छ हामीले, होइन अहिलेसम्म कन्फर्म भइसकेको, त्यसमध्ये 21-22 प्रजाति जति भयो नि विषालु छन्, होइन? त्यसमध्ये करेट, कोब्रा अनि रसल भाइपर भन्ने अनि मुगा साँप भन्ने 10-12 चाहिँ अति विषालु, तिनले टोकेर यदि चाहिँ आफ्नो विष शरीरभित्र प्रवेश गराएछ भने मान्छे भन्ने।
1: सर्पहरूको प्राकृतिक वासस्थान चाहिँ कस्तो हुन्छ? तिनीहरू मुख्यतया कति उचाइमा बस्छन् कि संसारमा जता पनि पाइन्छन्?
0: समुद्र सतहदेखि लिएर, अथवा समुद्रमै पनि त पाउँछन् नि होइनदेखि लिएर, अहिलेसम्मको रेकर्ड हेर्दाखेरि सायद नेपालकै रेकर्ड होला, उच्च होला 4,800 मिटरसम्म विषालु सर। त्यो पनि मैले नै पत्ता लगाएको, मुगु र डोल्पा जिल्लाको बीचमा तिलिसा भन्ने ठाउँमा 4,800 मिटरको उसमा हिमालयन पिट भाइबर भन्ने सर्प चाहिँ फेला परेको। सायद त्योभन्दा पनि अझ माथितिर जान्छन् होला, तर मैले देखेको 48 मिटर, किन भन्दाखेरि त्योभन्दा माथि पनि त्यही किसिमको वातावरण वासस्थान थियो, होइन? अब मैले देखेको ठाउँबाट अलिकति माथि नजाने भन्ने त कुरै हुँदैन नि। र अब यो बीचमा थुप्रो ठाउँमा चाहिँ सर्पहरू बस्छन्, तर के हो भन्दाखेरि त्यही ठाउँमा पनि यदि कुनै ठाउँमा कहिले घाम नपर्ने, वर्षमा चाहिँ 2-3 महिना मात्र चाहिँ घाम पर्ने, अरू बेला चाहिँ एकदम चिसो, घामै नहुने, घामै कहिले नपर्ने, अँध्यारो हुने, सबभन्दा विभिन्न कारणवश चाहिँ तापक्रम एकदम कम हुने, त्यस्तो ठाउँहरूमा चाहिँ सर्पहरू पाउँदैन। अब देशको हिसाबले संसारमा त्यस्ता देश पनि छन् जहाँ चाहिँ सर्प नपाउने। अब न्युजिल्यान्ड एउटा देश हो, टापु हो, अहिले चाहिँ 2-3 किसिमका सर्पहरू बाहिरबाट सामानसँग गएको र त्यहाँ फेला परेको छ, न त न्युजिल्यान्डमा पनि सर्पहरू पाउँदैन थियो। त्यसपछि आइसल्यान्ड भन्ने चाहिँ उसमा पनि सर्पहरू पाउँदैन, अब त्यो त टापु भएर अब बाहिरबाट जानु पाएन, गर्नु पाएन। तर हामी कहाँ नै, मैले चाहिँ दुई ठाउँमा, हाम्रो चाहिँ मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङमा पनि सर्पहरू छैन, अन्नपूर्ण बेस क्याम्पतिर पनि सर्पहरू छैन, त्यस्ता नेपालमा अरू ठाउँ पनि होला नि। त्यहाँ किन भन्दाखेरि वर्षभरिमा 2-3 महिना मात्र घाम पर्ने, अरू बेला चाहिँ तापक्रम एकदम कम हुने, अनि सर्पको लागि त्यो उपयुक्त वातावरण चाहिँ नभएर त्यहाँ सर्पहरू पाइँदैन।
1: अहिले चाहिँ जलवायु परिवर्तनलाई जोडेर मानिसहरूले सर्प माथितिर जान थाल्यो भन्ने चर्चा गर्न थालेको पाइन्छ। हालैको वर्षहरू पनि काठमाडौँ उपत्यका सहित पहाड़ी र उच्च पहाड़ी क्षेत्रहरूमा सर्पहरू बढ़ी देखिन थालेको भनेर समाचारहरू पनि आएका छन्, कतिपय विज्ञहरूले पनि भनेका छन्। यो चाहिँ कस्तो अवस्था हो, तपाईँको अध्ययनले के भन्छ, पहिले नै पाइन्थे कि के हो?
0: यो कुरालाई लिएर चाहिँ मैले अध्ययन त मैले गरेको छैन, होइन? तर म एउटा कुरा के भन्न सक्छु भन्दाखेरि यो चाहिँ कुनै अध्ययन गरेर त्यसको परिणाम रिजल्ट आएको कुरा होइन भन्नेले चाहिँ हचुवाको भरमा भनेको हुन्। किन भन्दाखेरि मैले अघि पनि भने, नेपालमा सबभन्दा बढी उचाइमासम्म पनि विषालु सर्पहरू भेटिएछन्, 4,800 मिटरसम्म, होइन? अब यहाँ राजगमन किङ कोब्रा भन्ने सर्प छ, त्यो तराईदेखि लिएर झन्डै नै 3,000 मिटरको उचाइसम्म भेटिन्छ यहाँ। किङ कोब्रा भन्ने सर्प त समशीतोष्ण जंगल भनिन्छ, दामनको सिम भन्ज्याङ टुप्पासम्म। मैले नेपालमा सबभन्दा बढी चाहिँ किङ कोब्रा देखेको दामनमा, छ्याप छ्याप थियो है, त्यहाँ लोकल मान्छेहरूलाई पनि थाहा छ।

0: किनको कुराको बारेमा तिनीहरूले मार्दैन तर तिनीहरूले एउटा कुरा के भने मैले लेखेको छु भन्दाखेरि यो सर्प हामी मार्दैनौँ हजुर किन मार्दैनौँ भन्दाखेरि यो सर्प भएको ठाउँमा चाहिँ अरू सर्प आउँदैन भन्छ उनीहरूले तर कारण के हो भन्दाखेरि सर्प मात्र खाने हो कि किङको कुरा अब त्यो कसैले देख्यो होला देखेन होला त्यो आफू थाहा आउँछ नै छ र दोस्रो कुरा चाहिँ ठुलो हुन्छ घरमा चाहिँ बिरलै आउने बाहिरै हुन्छ अनि मान्छेहरूले टाढाबाट देख्छन् टाढाबाट नजिक गयो भने फन बनाउँछ झन्डै नै आफ्नो शरीरको एक तिहाईले जमिनबाट उचाल्न सक्छ त्यो भन्नाले मान्छे दगुर्ने यो देख्यो भने भाग्ने यो गर्ने आफ्नो सुरक्षा लिने हुन्छ त्यो सर्प देख्दैमा टोकिहाल्ने त होइन तैपनि अनि अरू सर्पको जस्तो यसको टोकाएको अब अहिलेसम्मको समाचार अनुसार चाहिँ नेपालमा किङकोब्रा घाटीमा झुन्ड्याएर हिँड्दै गरेको मान्छे बाहेक यो घरमा जंगलमा अथवा भवितव्यवश कहिले पनि त्यो टोकेर मान्छे मरेको धेरै खर्चा छैन बाहिर पनि एक दुईवटा मात्र इन्डियामा जमानामा अंग्रेजको जमानामा चाहिँ एउटा अंग्रेजले नै फेरि किङकोब्रा आराम गरेको ठाउँमा खुट्टाले चाहिँ किल्लेपछि उसलाई टोकेर मरेको छ तर चाहिँ आजभोलिको उसमा कुनै त्यस्तो लिखित दस्तावेज छन् कि किङकोब्रा टोकेर मान्छे मर्यो भन्ने कुराहरू होइन हामी कहाँ त अब हरियो सर्पहरू तराईमा पनि पाउँछन् कतिपय सर्पहरू अब किङकोब्राको कुरा मैले अघि भनिहालेँ अरू सर्पहरू पनि यो कुनै नयाँ तलबाट आएर यो बढी उचाइ भएको ठाउँमा आजभोलि भने पाइने अगाडि थिएन भन्ने कुरा चाहिँ यो सदाचार
1: जस्तो कतिपय चाहिँ काठमाडौँ उपत्यकामा गोमन सर्प पनि देखियो पहिले थिएन भन्ने कुराहरू नि गर्छन् जलवायु परिवर्तनले गर्दा अथवा सामान ढुवानी गर्दा माथिले पनि उसको वासस्थान भयो भन्ने गर्छन् त्यो चाहिँ पहिले पाइएको केही रेकर्डहरू छ कि छैन
0: पहिले भन्दाखेरि यो अध्ययन अब जुन बेलादेखि हामीले सुरु गर्यौं अगाडिको चाहिँ त्यति त्यो सर्पहरू संकलन गर्ने त त्यस्तो चाहिँ भएको छैन अब काठमाडौँ राजधानी भएको हुनाले यहाँ थरी थरीका मान्छेहरू सुरुदेखि नै यहाँ विभिन्न किसिमको चाहिने कुराहरू सुनिन्छ होइन अब कतिपय कुराहरू सही पनि होलान् कतिपय कुराहरू मानिसले बनाएको पनि होलान् होइन अब एउटा थिएको चाहिँ के छ भन्दाखेरि काठमाडौँमा तराईबाट ट्रकहरूमा काठहरू आउँछ अनि काठभित्र लुकेर त्यहाँ सर्पहरू आउँछन् यहाँ हुँदैन भन्ने कुरा होइन अब काठमाडौँ भन्दा पनि कति बढी चाहिँ उचाइ भएको ठाउँमा त सर्पहरू छन् काठमाडौँमा नहुने त कुरै भएन अब काठमाडौँको त इतिहास नै छ अगाडि चाहिँ सर्प बस्ने ठाउँ हो यो धार्मिक कुरातिर जानुहुन्छ भने दह थियो त्यसमा नागको राय थियो के भन्छन् नि त्यो त धार्मिक कुरा भयो तर काठमाडौँको जुन चाहिँ यहाँको हावापानी जुन चाहिँ यहाँको वातावरण यताउति कतिपय सर्पहरूलाई चाहिँ एकदम फेभर गर्ने के सर्पहरू चाहिँ यस्तो वातावरणमा हुर्किनलाई खाना बस्न सब भएको हुनाले मान्छेको इताइदेखि लिएर यहाँ चाहिँ सर्पहरू थियो होला अब काठबाट नआउने होइन आए होलान् तर काठसँगै तराईबाट आएर मात्र होइन कि त्योभन्दा अगाडिदेखि नै यदि तपाईँ गोमनकै कुरा गर्नुहुन्छ भने आजभन्दा 20-25 वर्ष अगाडि नै यहाँ तीनटा गोमन फेला पारेर मान्छेले चाहिँ लेख लेखिसकेको छ त्यसमा एउटा मैले नै लेख लेखिसकेको छु 20 वर्ष अगाडिको एउटा किताबमा रेकर्ड राखेको छु मैले काठमाडौँको तिनटै प्रजाति पाउने भनेर त्यो भन्नाले नयाँ कुरा त केही पनि होइन
1: टोकेको अथवा घाइते भएको बिरामी भएको ज्यानै गएको घटनाहरू देखिन्छ त्यो चाहिँ पहिले नसुनेको अथवा मानिसको भेट नभएको के हुन सक्छ
0: अब सर्पहरूको संख्या अगाडिको भन्दा अहिले केही मात्रामा चाहिँ पक्कै पनि बढ्यो हुनुपर्छ किन भन्दाखेरि धेरैलाई थाहा छ सर्पहरू मार्नु हुँदैन यिनीहरूले पनि प्रकृतिमा राम्रो भूमिका खेल्छन् यिनीहरूलाई मार्यो भने अनन्त गोता हामीलाई नै असर हुने हो भन्ने कुरा अनि जुन मान्ने प्रवृत्ति घटेको छ दोस्रो कुरा चाहिँ वातावरण जोगाउने होइन अगाडिको जस्तो वन बिना डडेलो लाउने यताउति त्यो प्रवृत्ति पनि भएको छैन विषादीको प्रयोग पनि मान्छेले गर्छन् तर चाहिँ आफूले टार्गेट गरेको जीव जन्तु भन्दा अरू चाहिँ मर्ने त्यो चाहिँ अलिक कमै हुन्छ होइन त्यस्तो किसिमको अनि अगाडि पनि मानिसहरूलाई टोकाएको घटनाहरू हुन्थे अगाडि पनि मानिसहरू मर्थे होइन अब यसमा त म सबभन्दा एक नम्बरमा चाहिँ आजभोलि जुन हाम्रो मिडिया विभिन्न माध्यमहरू मोबाइल होइन टेलिफोन टिभी पत्रिका होइन अगाडि चाहिँ जस्तो भनौँ न हुम्लामा मकैबारी कुरेको मानिसलाई भालुले आक्रमण गरेर मानिसको मृत्यु भयो भने सायद त्यसको 3-4 दिनपछि बल्ल काठमाडौँमा खबर पुग्थ्यो होला अथवा पठाउँदैन होला अहिले चाहिँ भालुले चाहिँ मान्छे मार्ने हो भने कि भालुले मानिसलाई एक धापड मात्रै हिर्काएको छ भने पनि 5 मिनटभित्र त्यो चाहिँ भाइरल भइसकेको हुन्छ क्या सबै ठाउँ फैलिसकेको हुन्छ क्या हात हातमा मोबाइल छ मान्छेले समाचार पठाउँछन् होइन कानले सुन्ने आँखाले हेर्ने पढ्ने त्यो प्रवृत्तिले गर्दाखेरि यो कुरा जाने बढी भएको हो मैं के मन खास बढ़े ऊ भाई
1: अवश्य हम सर्प र प्रकृति में इसको महत्व को बारे में छलफल करूं पारिस्थितिक संतुलन में सर्प को भूमिका हो सर्प एकदम चाहिए खास चाहिए सर्प यह प्रकृति में
0: प्रकृति में कने भूमिका नीव जंतु को उत्पत्ति नहीं हमी विश्वास में राख अब भए जति सबै जीव जन्तु को भूमिका यसले यस्तो काम गर्छ भन्ने किसिमको अब कतिपय चाहिँ मानिसलाई थाहा हुन्छ कतिपयले चाहिँ मानिसलाई थाहा नहुनुभएको पनि हुन सक्छ हैन अब सर्पकै बारेमा पनि ल भन्नु न जसले सर्प सम्बन्धी काम गर्छ अध्ययन गर्छ उ गर्छ उलाई त अबले त धेरै उसको जुन चाहिँ नलेजको दायरा त्यो त धेरै माथि पुगेको हुन्छ नि उलाई जति कुरा थाहा छ एउटा साधारण नेपालको अनगन्टा रुद्रपश्चिमको कुनै गाउँमा बस्ने खेती किसानी गरेको मान्छेलाई त्यति थाहा थियो भने कुरै भएन अब उसले त एक हो र जम्मै सर्पहरू विषालु हुन्छन् यिनीहरूले जाने टोक्यो भने मान्छे मर्छन् भन्ने त्यही किसिमको त हो नि अब एक नभएको मानिस बीस नभएको सर्प हुँदैन भने नेपाली उखान त्यो किसिमले सोचिन्छ उनीहरूले तर के छ भन्दाखेरि सर्पहरू अक्सर गरेर म के भन्छु भन्दाखेरि कहीँ सर्प सम्बन्धी बोल्नु पर्यो यिनीहरूको महत्वको बारेमा कसैलाई चाहिँ बुझाउनु पर्यो म चाहिँ सर्प र आगोको उदाहरण दिन्छु क्या आगो भन्नु र सर्प भन्नु उस्तो उतै हुनु भन्छु किन भन्दाखेरि आगोले पनि त नोक्सान गर्छ नि तपाईँले आगोलाई कन्ट्रोल गर्नु भएन जथाभावी प्रयोग गर्नुभयो भने आफ्नै जिउमा आगो लाग्नु सक्छ खानै पकाउँदाखेरि पनि पुरै घर डढेर खरानी हुन सक्छ अथवा भनौँ आगोले नै जुन आगो चाहिँ हामी नियन्त्रण गरेर चाहिँ हामी आफ्नो जीवनको विभिन्न कुराहरू प्राप्त गर्नको लागि आगो नभइदिएको के अवस्था हुन्थ्यो उही कुनै जमानामा पाषाण युगमा चाहिँ मानिसले जुन बेला आगोको उत्पत्ति बनाएको थिएन हुँदैन त्यो बेला त कस्तो खानेकुरा खान्थे के थियो उनीहरूको अवस्था होइन अब अहिले जे जस्तो छ एक किसिमको भनौँ न त्यो आगो नभएको त हुनै हुँदैन तर खतरनाक पनि होइन अब त्यस्तै किसिमले सर्पहरू पनि यदि हामीले जान्यौं राम्रो किसिमले कन्ट्रोल उसमा नियन्त्रण गरेर गर्यौं भने हामीले धेरै फाइदा लिन सक्छौं तर हामी चाहिँ लापरवाही गर्यौं जथाभावी सर्पोदय सम्बन्धी छेडकानी गर्यौं भने नोक्सानी पनि हुन्छ होइन यो त मानिसकोसँग सम्बन्धित कुरा भयो तर प्रकृतिमा के हो भन्दाखेरि सर्पहरू आफै पनि विभिन्न जीव जन्तुको चाहिँ आहारा भन्छन् क्या कतिपय जीव जन्तुको मुख्य आहारा नै सर्प हुन्छ जस्तो सर्पेन्टिगल भन्छन् काकातुल भन्ने ठूलो चिल मुख्य आहारा सर्पै हो अनि ठूल्ठूलो त्यो राजहाँस भन्छ नि हामी तिनीहरू उनीहरूको कतिपयको त खोजिए खोजिए गरेर खान्छन् यिनीहरूले सर्पहरूलाई त्यसपछि सर्पहरूले जुन सुरुमै मैले भनेको थिएँ संसारमा कुनै पनि सर्प चाहिँ शाकाहारी हुँदैन जम्मै मांसाहारी हुन्छन् किरा फटेङ्ग्रादेखि लिएर ठूल्ठूलो चाहिँ जीवजन्तु चारखुट्टे जीवजन्तु चाहिँ यिनीहरूलाई आफ्नो आहारा बनाउँछ अनि त्यसमध्ये पनि डाइरेक्टली एकदम सोझै मानिसलाई जाने काम लाने भनेको मुसाहरूको नियन्त्रण हो कि कतिपय सर्पले खोजी खोजिकन मेन चाहिने त्यो वर्षमा जस्तो धामन सर्प हामी भन्छौँ ऱ्याट स्नेक अङ्ग्रेजीमा ऱ्याट स्नेक भनेकै त्यो मुख्य आहारा मुसाहरू भएको हुनाले अब मुसाहरूलाई के भनिन्छ भन्दाखेरि मानिसले उत्पादन गरेको खेतमा बारीमा हुँदै बढ़िरहेको त्यो जम्मा गर्दाखेरि 50% चाहिँ नै अनाज मुसाहरूले नोक्सान गर्छ हामीले कन्ट्रोलको विभिन्न माध्यम प्रयोग गर्दा गर्दै पनि 50% चाहिँ नै मुसाहरूले चाहिँ गर्छ नोक्सान गर्दैन घरमा राखेको हो चाहे बाहिर उसमा खेतीबारीमा हो सर्प नभइदिएको भए अझ त्योभन्दा पनि बढी हुन्थ्यो भन्छ कारण के हो भन्दाखेरि सर्पहरूले खोजी खोजिकन है मुसाहरू चाहिँ अब धुलोभित्र कहाँ 20-25 मिटर तल जमिनभित्र लुक्रिया हुँदैन होइन हाम्रो कुनै त्यस्तो तरिका छैन जुन चाहिँ त्यो 25 मिटर तल चाहिँ जमिनमा लुकेको मुसा र त्यसको परिवारलाई मार्न सफल हुँदैन होइन यदि हामीले विषादी युज गर्छौँ त्यहाँ त्यो ठाउँमा चाहिँ विषयुक्त पानी पठायो अथवा पनि कुनै ग्यास पठायो भने त्यसले त वातावरणलाई पनि त्यसले नोक्सान गर्दैन होइन तर सर्प के हो त्यो 25 मिटर तल भए पनि त्यो सुँगेर ऊ गरेर त्यही ठाउँमा गएर खोजी खोजिकन मुसालाई तान्ने
1: त्यो सँगसँगै जस्तो कतिपयले चाहिँ सर्पले हाम्रो वरिपरिको विषलाई सोसेर अथवा त्यो विषादी हावाहरूलाई चाहिँ सोसेर स्वच्छ बनाउँछ भन्छ त्यो कतिको सत्यता छ त्यसमा चाहिँ
0: मैले धेरै ठाउँमा स्पेसली मैले चाहिँ सबभन्दा अगाडि मैले मुस्ताङमा सुनेको अरू ठाउँमा पनि छ होइन अब यो चाहिँ अन्धविश्वास हो किसिमको होइन अब अन्धविश्वास भन्दाखेरि अलिकति मानिसलाई नराम्रो लाग्ला तर सदियोदेखि कतिपय मानिसहरूले विश्वास गर्दै त्यस्तो हुँदै हुँदैन त्यस्तो हुँदै हुँदैन अब तर अर्को पाटो के छ भन्दाखेरि सायद कतिपय कुराहरु हाम्रो धर्म संस्कृति हाम्रो चाहिँ जुन चाहिँ बुढापाकाबाट कुराहरु एउटा पिढीबाट एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्दै आएको कुराहरु भनेपछि अब सुरुमा कुराको उत्पत्ति कसरी भयो हुन्छ भन्दाखेरि यी चाहिँ नि सर्पहरु मानिसलाई काम लाग्ने हुन् तर चाहिँ यिनीहरूलाई जगाउनु पर्छ यिनीहरूलाई चाहिँ मार्नु हुँदैन भन्यो भने अब त्यसको चाहिँ कारण पनि त भन्न सक्नु पर्यो होइन अब आजभोलिको जस्तो हो एकदम वैज्ञानिक अनुसन्धान गरेर जस्तो भनौँ न अब कतिपय सर्पहरूको विषबाट एकदम राम्रो चाहिँ औषधि बनाइन्छ मानिसलाई है मानिस सर्पको विष भनेको दुई किसिमको हुन्छ एउटा चाहिँ स्नायु प्रणालीलाई असर गर्ने अर्को चाहिँ रक्त सञ्चार प्रणालीलाई असर गर्ने किसिमको यसले चाहिँ शरीरमा रगत ब्लिडिङ पनि गराउने अथवा भनौँ त्यसलाई रगतलाई फेरि चाहिँ बग्न दिने त्यस्तो किसिमको पनि असर हुन्छ कतिपयको रगतलाई चाहिँ स्टप गर्ने त्यो रोक्ने किसिमको पनि हुन्छ त्यो सर्पको उसमा होइन त्यो भएको हुनाले त्यो ठुल्ठुलो सर्जरीमा दाँतको उसमा त्यो सर्पको विषबाट बनेको चाहिँ औषधि चाहिँ प्रयोग गरिन्छ पेन किलरको रूपमा कोब्राकै भनौँ न कोब्रोक्सिन भनेको उसमा निकालेर मर्फिनले पनि त्यो क्यान्सरको ट्युमर यताउतिको जुन दुखाइ छ त्यो कम गर्नलाई चाहिँ कोब्रा सर्पको गोमन सर्पको विषबाट तयार पारेको त्यस्तो त्यो हुन्छ भनेपछि अब यो सर्पलाई नमारुन् यिनीहरूलाई जगाउनु भनेर हाम्रो कुनै जमानामा कुनै पिढीको कहीँबाट चाहिँ यो कुरा सर्पको चाहिँ एउटा यो वातावरणमा भएको जति पनि दूषित कुराहरू विषालु कुरा छ त्यो जम्मै कुरा चाहिँ सोसेर आफूमा लिएर मात्र यिनीहरू चाहिँ विषालु भएका हुन् नत्र विष कहाँबाट आयो भन्ने कुरा पनि भन्छ नि विषालु भन्ने कुरा होइन भन्ने कुरा सर्पलाई नमारुन् जोगाउन भन्ने किसिमले अभिप्रेत भएर भनेको पनि हुन सक्छ है
1: हजुर पानी र पर्वत विशेष बदली नेपालमा अहिले हामी सर्प कस्तो जीव हो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतको बारेमा सरस्वती विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HD टिभी च्यानलहरु वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्त

0: सुन ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतका बारेमा सरिस्कृत विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ मानव सर्प द्वन्दका कारणहरूको बारेमा चर्चा गरौं। मानिस र सर्पबीच द्वन्द बढ्नुमा उसले टोक्नु मात्रै कारण छ कि अरू कारणहरू पनि देख्नुहुन्छ र के कारणले विशेष
2: यसो छ, यो सर्पहरू भनेको युरोपमा एकचोटि सर्वेक्षण रेडियो सर्वेक्षण गरिएको थियो अथवा उसमा भनौँ न टिभीमा सर्वेक्षण गरिएको थियो कि मानिसहरूलाई सबभन्दा बढी मनपर्ने वन्यजन्तु के हुन् भनेर। अनि मानिसहरूले चाहिँ त्यो मासु धेरै भने मानिसहरूले चाहिँ एक नम्बरमा हात्तीलाई राखे, त्यसपछि बाघलाई राखे, गैँडालाई राखे, यौन किसिमले गर्दा गर्दा सर्प चाहिँ एघारौं बाह्रौं नम्बरमा है क्या। भनेको मतलब के भनेदेखि संसारभरि नै सर्पलाई मान्छेहरूले मन पराउँदैन। अब यसको चाहिँ रूप रङ र त्यसमा पनि चाहिँ जुन टोकाइ हो त्यसले गर्दाखेरि मान्छेहरूले चाहिँ यो जन्तु एक किसिमको हानिकारक नै हो भन्ने किसिमले सोचाइ छ। नेपालकै परिवेशमा कुरा गर्ने हो भने जुन अघिको उखान छ इख नभएको मानिस हुँदैन बिख नभएको सर्प हुँदैन भनेपछि एउटा त दिमागमै के बसिया छ भन्दाखेरि यसबाट चाहिँ कुनै फाइदा छैन, नराम्रो कुरा मात्रै छ, यसले यो टोक्छ मात्रै, यसले चाहिँ टोकेपछि मानिस मर्छन् भन्ने किसिमको होइन। तर अब यही कुरा मात्रै सोच्ने हो भने त अहिले त संसार धेरै अगाडि बढिरहेको छ नि। विकसित राष्ट्रहरूमा सेकेन्ड वर्ल्ड वार पछि इङ्ल्यान्डमा दुईजना मान्छे मात्रै मरेका छन् सर्पको टोकाइबाट, जबकि त्यहाँ पनि विषालु सर्पहरू छन्। अनि त्यो पनि कस्तो भन्दाखेरि त्यो विषालु सर्पले टोकिसकेपछि औषधि प्रयोग गर्ने बेलामा औषधिको रिएक्सन भयो अनि त्यहाँ रिएक्सनको औषधि यताउति मिलेन होला के भयो त्यसरी मरेको छन्। तर सर्पले नै टोकेर जाने मरेको चाहिँ छैन क्या। यति विज्ञानले विकास गरिसकेको छ कि ठिक समयमा चाहिँ यदि औषधिको प्रयोग गर्ने हो भने जोगाउन सकिन्छ। तर कतिपय मानिसलाई यही कुरा थाहा छैन। हाम्रो देशको परिप्रेक्ष्यमा अझै पनि सर्पको टोकाइ भयो भने सबभन्दा सजिलो के छ, झाडफुक होइन, जुन गाउँघरमा प्रचलित कुराहरू छन् यिनीहरू जम्मै साइकोलोजिकल ट्रिटमेन्ट हो क्या। यो अब कतिपय अवस्थामा ठिक पनि होला तर जम्मै अवस्थामा चाहिँ यो चाहिँ ठिक हुँदैन। अनि दोस्रो कुरा चाहिँ के भन्दाखेरि प्रचार प्रसारमा पनि नराम्रै कुरा भन्ने मान्छेले होइन, अहिले पनि कतिपय ठाउँमा सर्प देख्यो कि खोजी खोजी मार्ने प्रवृत्ति त अहिले पनि छ नि। त्यो भएको हुनाले अरू जीव जन्तुको दाँजोमा मानिसले मन नपराउने एउटा दुश्मनको रूपमा हेर्ने फाइदा केही पनि थाहा नभएको होइन, त्यो कारणले गर्दाखेरि यो द्वन्द्व बढ्दै गयो।
1: सर्पहरू मानव बस्ती नजिक चाहिँ किन आउँछन् र कुन समय अलिकति बढी सक्रिय हुन्छ?
2: सर्पहरू चिसो रगतका भएको हुनाले बाहिरको वातावरण चिसो बढी हुने बित्तिकै यिनीहरूको शरीरको तापक्रम पनि घट्न जान्छ र यिनीहरू चाहिँ न्यानो ठाउँको खोजीमा हुन्छन्। त्यस्तै बाहिर चाहिँ एकदम धेरै तापक्रम बढेको छ भने यिनीहरू चाहिँ चिसो ठाउँको खोजीमा हुन्छन्। त्यो भएको हुनाले यिनीहरू उपयुक्त वातावरणको खोजीमा पनि घरभित्र आउने हुन्। चिसोको बेलामा चाहिँ गर्मीको लागि, गर्मी प्राप्त गर्नको लागि, गरम ठाउँ प्राप्त गर्नको लागि आउने हुन् वातावरण घरभित्र अथवा भनौँ मानिस बस्ती नजिक। गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन्। तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू। कतिपय सर्पले रुचाउने जस्तो अघि मैले भने मुसा जाने कतिपय सर्पको मुख्य आहार हुन्छ। मुसाहरू मानिस बस्ती नजिकै बढी हुन त जंगलमा पनि नपाउने होइन, तर बढी त घरभित्रै हुन्छन् नि, घरभित्र मुसाहरू हुन्छन् बढी होइन, त्यो मुसा खोज्न लागि आउने हुन्। त्यसपछि भित्तामा माउसुलीहरू भयो, छेपाहरू, भ्याक्ताहरू होइन, यस्ता विभिन्न किसिमका जीव जन्तुहरू हुन्छन् त्यो घरभित्र भएको खण्डमा आफ्नो आहारको रूपमा तिनीहरूलाई प्राप्त गर्नलाई सर्पहरू घरभित्र आउने, बस्ती नजिक आउने। कतिपय सर्पहरूले चाहिँ बास्नबाट आफ्नो खानेकुरा पनि पत्ता लगाउँछन्। एउटा सर्प चाहिँ हिँडेको बेलामा, रेस्ट गरेको बेलामा सर्पले चाहिँ आफ्नो दुई काफे जिब्रो जुन बाहिर निकालेर टाइम टाइममा बाहिर निकाल्ने अनि भित्र लाने जुन गर्छ नि, उसले त्यो जिब्रो निकाल्नुको मतलब के हो भन्दाखेरि उसले चाहिँ त्यो हावामा कस्तो गन्ध आइरहेछ त्यो कुरा चाहिँ जिब्रोबाट थाहा पाउने। हावाबाट खानेकुराको गन्ध पनि आएको पनि हुनसक्छ, कुनै दुश्मनको गन्ध आएको पनि हुनसक्छ। त्यो भएको हुनाले टडाईबाट पनि, घरभित्र धेरै मुसा छन् भने घर नजिक आएर उल्छ त उसले चाहिँ थाहा पायो घरभित्र मुसाहरू छन् भन्ने.
1: सर्प संरक्षण र द्वन्द न्यूनीकरणको बारेमा पनि चर्चा गरौं. सर्पहरूको संरक्षणको लागि चाहिँ अहिले पूजा आई तपाईँले भनिहाल्नु भयो, अहिले पनि उसको फाइदा भन्दाखेरि पनि नोक्सानको बारेमा त थाहा छ भन्ने किसिमको. पछिल्लो समयमा त्यस्ता सचेतनाका कार्यक्रमहरू कति गर्न थालेका छन् त के गर्नु आवश्यक छ बुझाइ बढाउनको लागि?
2: मैले अब मुख्य रूपमा दुई तिनवटा कुरा गर्नुपर्ने मैले देखेको छु. एउटा त के हो भन्दाखेरि स्कूलको पाठ्यक्रममा सर्प सम्बन्धी अनिवार्य रूपमा राख्नु पर्यो, विषय राख्नु पर्यो. सर्पहरूकोले प्रकृतिमा कस्तो भूमिका खेल्छन्, मानिसहरूको लागि कुन अवस्थामा हानिकारक हुन्छन्, कुन अवस्थामा चाहिँ लाभदायक हुन्छन्, होइन, किन जोगाउनु पर्यो, यदि सर्पले टोकि नै हाल्यो भने पनि कस्तो किसिमको प्राथमिक उपचार हुन्छ, खास उपचार कहाँ गएर प्राप्त हुन्छ, यस्तो विभिन्न कुराको जानकारी स्कूल पाठ्यक्रममा पनि राख्नु पर्यो. त्यसपछि ठाउँ ठाउँमा मानिसहरूलाई जानकारी गराउनु पर्यो, होइन, संरक्षणको मूलक सर्पहरूलाई किन जोगाउने भन्ने किसिमको. त्यसपछि कसरी जोगिने भन्ने कुराहरू के साधारणतया जुन बेला सर्पको बढी विवेकी हुन्छ, विशेष गरिकन तराई क्षेत्रहरूमा नाङ्गो खुट्टाले नहिँड्ने, चप्पल लाएर चाहिँ नहिँड्ने, राम्रो चाहिँ खुट्टाको प्रोटेक्सन, जुत्ता बुट, बाहिर जाने मोटो कपडा, होइन, अनि राति हिँड्ने बेलामा त्यो टर्च लिएर उज्यालोमा हिँड्ने. त्यस्तै पऱ्यो भने अब पुरानो बेलामा चाहिँ लट्ठी लिएर लट्ठी टेक्दै मान्छेहरू हिँड्थ्यो नि. अब त्यो लट्ठी टेक्दै हिँड्नु जमिनमा चाहिँ त्यो लट्ठीको आवाजले गर्दाखेरि सर्पहरूको के हुन्छ भन्दाखेरि हामीहरूको जस्तो कान हुँदैन, त्यो अरू छेपारो भ्याकुतैरो जस्तो भित्री कान पनि हुँदैन उनीहरूको. सर्प भनेको कानै नसुन्ने जन्तु हुन् कान नभएर, तर आवाज चाहिँ यिनीहरूले चाहिँ पत्ता लगाउँछन्, त्यो चाहिँ जमिनमा जुन जति किसिमको भाइब्रेसन हुन्छ, कम्पन हुन्छ, त्यो कम्पन शरीरले यिनीहरूको जति त्यो शरीरको भाग जमिनमा त्यहाँ छोएको हुन्छ त्यसबाट कम्पन यिनीहरूले ग्रहण गर्छन्, थाहा पाउँछन् केही नजिक खतरा छ, होइन, त्यस्तो किसिमको के गाई बस्तुमा चाहिँ घन्टी मान्ने, मान्छेले चाहिँ लट्ठी लिएर हिँड्ने, भने लट्ठी टेकेर यो थर्काएर जमिन थर्काएर जमिनमा टेकेर आवाज निकालेर हिँड्नु भनेको त्यो सर्पहरूले थाहा पाएर बाटो बाटो जाने आफ्नो बाटो लगाउनु भन्ने त्यो किसिमको सोचाइ पनि हो. भुइँतलामा सोध्ने बेलामा चाहिँ राम्रो प्रिकसन सावधानी लिनु पर्यो. भुइँतला मात्र होइन माथितिर पनि चढ्न सक्छन् कतिपय सर्पको प्रजातिहरू, होइन, खाटमाथि सुत्ने बेलामा पनि खालि त्यो झुल लाउने भन्छन्, लगाएको अवस्थामा पनि झुलको बाहिरबाट टोकेको घटनाहरू पनि भएको छन् नेपालमै. झ्यालको नजिक झुल राखेर झ्याल खुलै राखेर बाहिरबाट करेन्ट सर्प आएर त्यो झ्यालमा चढेर त्यो बाहिरबाट टोकेर पनि मरेको घटना हो. त्यो भएको हुनाले अब आफूले के सम्झिनु पर्यो भन्दाखेरि झ्यालको त्यहाँबाट पनि त्यो टोक्न सक्छ भित्र आएर, अथवा भनौँ झुल त लगाऊ तर झुल लगाउनुभन्दा अगाडि नै बेडमा सर्प थियो, अगाडि नै चढिसकेको थियो, होइन, यसो त्यो सुत्नुभन्दा अगाडि तराई क्षेत्रमा विशेष गरिकन भुइँतलामा सुत्ने यताउति तिनीहरूले चाहिँ राम्रोसँग बिस्तारा चेकिङ गरेर, होइन, त्यहाँ सर्प छ कि आराम गरिरहेछ कि यताउति भन्ने कुरा. मलाई थाहा भएको सुदूरपश्चिमको त्यो महेन्द्रनगर कञ्चनपुरमा त धेरै त्यो टोकाहरू, दुईवटा त मेरै परिवारको जाति सुतेको बेलामा त भएको थियो. विगत यो छ सात वर्षभित्र दुईजना मेरो आफ्नै घरको दुईजना मेरो चाहिँ एकजना भतिजी बुहारी र उसको छोरालाई टोकेका छ. बेग्ला बेग्लै टाइममा जोगाउनै एकदम गाह्रो पर्यो, त्यस्तो करेन्ट सर्पले टोकेका थियो क्या. उनीहरूले त्यही राति सुतेको बेलामा एउटाको जाने बेडभित्रै अगाडि नै रहेछ सर्प, अर्को चाहिँ नि त्यो झुलझुल के लगाएर नि त्यस्तो अवस्थामा. त्यो हुनाले झुल कसेर त्योभन्दा अगाडि चाहिँ चेकिङ गरेर अनि बत्ती बालेर ऊ गरेर विभिन्न किसिमको त्यो एउटा त्यो भइहाल्यो. कदम कदाचित चाहिँ टोकिहाल्नै हाल्यो भने पनि प्राथमिक उपचार चाहिँ सबैलाई सिकाउनु पर्छ है. तराईमा बस्ने मानिस जति सबैलाई ठाउँ ठाउँमा गएर वडा कार्यालयमा गएर त्यो भनेको के हो भन्दाखेरि त्यहाँका जुन पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सिकाएर सर्पले टोकिहाल्यो भने प्राथमिक उपचार यो यसरी गर्नु भनेर उनीहरूले सिकिसकेपछि उनीहरूले त अरूलाई पनि सिकाउँछन् नि. सबैलाई चाहिँ त्यो सिकाउनु कुनै गाह्रो पनि होइन, के पनि होइन, होइन.
1: प्राथमिक उपचारमा चाहिँ के गर्नुपर्छ, के गर्नु
2: भन्छु, त्यस गरिकन विषालु सर्पको टोकाइमा चाहिँ प्राथमिक उपचारको मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि विष चाहिँ नै शरीरभित्र फैलिनु नदिनु हो, अरू केही पनि होइन. 30-40 वर्ष अगाडिको ट्रिटमेन्टको र अहिलेको सर्पको टोकाएको जुन प्राथमिक उपचार त्यो चाहिँ फरक छ। यहाँ अगाडि जाने परेको इभन मेडिकल साइन्समै पनि त्यो टोकिसकेपछि एकदम कडा किसिमको चाहिँ पट्टीले चाहिँ डोरीले बाँध्नुपर्छ, उ गर्नुपर्छ, होइन काट्नुपर्छ, आगोले डाम्नुपर्छ, यस्ता विभिन्न विभिन्न तरिकाहरू थियो क्या। अब अहिले जाने यो जम्मै तरिका चाहिँ हानिकारक त्यो गर्नु हुँदैन। टोकेको ठाउँ तल माथि प्रेसर ब्यान्डेजहरू हल्का किसिमको प्रेसर पर्ने किसिमले हामी क्रिप ब्यान्डेज भन्छौँ नि लामो किसिमको। यदि चाहिँ हातको पन्जामा टोकेको छ भने औँला समेत गरेर त्योभन्दा माथि बेरेर हल्का किसिमले माथि कुमसम्म जाने त्यो बाँध्नु पर्यो। त्यसले के गर्ने भन्दाखेरि त्यो चाहिँ जहाँनिर टोकेको विष एकैचोटि त सर्दैन, विष सर्ने जुन चाहिँ गति हो त्यसलाई रोक्ने हो। इभन चाहिँ अब मान्छेहरू अर्कै भन्छ नि हातमा टोक्यो खुट्टामा टोक्यो भने त ल त्यो क्रिप ब्यान्डेज बाँध्ला, तर अरू जिउमा टोक्यो, निधारमा टोक्यो, पिठीमा टोक्यो, पेटमा टोक्यो के गर्ने भने टोकेको ठाउँमा ब्यान्डेज बाँध्ने हो। टोकेको ठाउँ त्यसको चाहिँ अलिकति चारैतिर जो त्यो ठाउँको जुन ऊ छाला हो त्यो ठाउँको शरीरको भागमा चाहिँ केही प्रेसर परोस् ताकि त्यो फैलिने गति चाहिँ कम होस् भन्ने कुरा हो।
1: अर्को धुने कुरा चाहिँ एकदम धुनुपर्छ, त्यहाँ पानीको फोहोरै हान्नुपर्छ भन्छन् कसैले।
2: अनि घाउमा चाहिँ धुनु त्यो ठिकै हो, साबुनले धुनु घाउले धुनु भने तर त्योभन्दा अगाडि सबभन्दा अगाडि गर्ने चाहिँ त्यो ब्यान्डेज दिने हो, क्रिप ब्यान्डेज दिने हो। त्यसपछि घाउ धुनु भनेको त ठिकै हो नि, त्यतिको विकास होइन। काट्ने आगोले डराउने यस्तो त किसिमको गर्नु, काट्यो भने झन् नराम्रो हुन्छ, रगतमा असर गर्ने सर्पको विष पर्यो भनेर काट्दाखेरि त झन् बढी ब्लिडिङ गराउँछ।
1: त्यो सँगसँगै कतिपयले चाहिँ सर्प टोकिसकेपछि सर्प कस्तो रहेछ, सानो बच्चा रहेछ विष लाग्दैन भन्छन्, कसैले कसैले ठुलो रहेछ लाग्छ भन्छन्, सानो ठुलोमा कति फरक हुन्छ, विष हुन्छ कि हुँदैन?
2: विषालु सर्पहरूको कस्तो छ भन्दाखेरि वयस्क सर्पहरूमा जति विषको शक्ति हुन्छ बच्चामा पनि त्यति नै हुन्छ। विषको मात्रा ठुलोमा बढी होला, बच्चामा कम होला, होइन, तर त्यसको विषको चाहिँ जुन स्ट्रेन्थ हो त्यो बच्चामा पनि त्यति नै हुन्छ। भनेको मतलब के हो भन्दाखेरि भर्खर अन्डाबाट अथवा अन्डाबाट चाहिँ नि बाहिर टाउको मात्रा निकालेको छ त्यही अवस्थामा टोकेर चाहिँ यदि विषभित्र उभर्यो भने त्यो मान्छे मर्न सक्छ। त्यही भएर बच्चा भनेर हेल्थ कहिले पनि गर्नुहुन्न। विषालु सर्पको विष चाहिँ धेरै चाहिने पनि होइन मान्छे मर्नको लागि। जस्तो तपाईँलाई म भन्छु करेट जातिको सर्पहरूको 6 मिलिग्राम विष मान्छे मार्नु पर्याप्त हुन्छ। 6 मिलिग्राम भनेको त के हो, एक ठाउँमा भन्दा नि कम हुन्छ, 1000 मिलिग्रामको एक ग्राम हुन्छ भन्नु त 6 मिलिग्रामले चाहिँ मान्छे मर्छ। गोमनहरू कोपराहरूको चाहिँ 12 मिलिग्राम हो, भनेपछि 6 मिलिग्राम त करेक्ट सर्पको बच्चामा पनि बढी हुन्छ, त्यो 6 मिलिग्राम मात्र किन।
1: सर्पको टोकाइपछिका गलत धारणाहरू अहिले तपाईँले भनिहाल्नु भयो, कतिपय ठाउँमा झारफुकको कुराहरू पनि हुन्छ, कतिपय ठाउँमा परम्परागत उपचार विधि होला, कस्ता किसिमको गलत धारणाहरू अथवा ती जोखिमपूर्ण धारणाहरू तपाईँले पाउनु भएको छ र त्यसलाई सुधार्न के गर्नु पर्ला?
2: पुरानो कुराहरू झारफुक यताउति यो जुन गाउँले तरिका छन्, अब अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि मानिलिउँ एउटा कुनै गाउँको अनुगन्डा ठाउँमा सर्पले टोक्यो, विशाल सर्पले टोक्यो, त्यो ठाउँबाट त्यो मानिसलाई चाहिँ नि बोकेर जहाँ सर्पको टोकाएको इलाज हुने हो त्यो हस्पिटलमा पुग्न 1 दिन लाग्छ, कहिलेकाहीँ 2 दिन लाग्छ, होइन। भनेपछि त त्यो 2 दिनसम्म त त्यो सर्पले यदि चाहिँ विषको मात्रा पुरा शरीरभित्र पठाएको छ भने त मान्छे त बाँच्ने कुनै सम्भव नै हुँदैन। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि त्यस्तो अवस्थामा त्यो मान्छेलाई ल्याउने त हो, तर त्योभन्दा अगाडि त्यसलाई चाहिँ अलिकति झारफुक यताउति यो गर्यो भने के हुन्छ भन्दाखेरि कहिलेकाहीँ मानिस चाहिँ हार्ट अट्याक भएर सर्पले मलाई टोक्यो म त पक्का मर्छु भन्ने किसिमको हुन्छ नि। र झारफुक यताउति भनेको के हो भन्दाखेरि मैले अघि पनि भने यो मनोवैज्ञानिक इलाज हो, त्यो मानिसहरूलाई चाहिँ विश्वास हुन्छ गाउँघरतिर अथवा भनौँ सहर बजारै नजिकतिर पनि कतिपय मानिसलाई चाहिँ यो गुरुबा यो चाहिँ वैद्य यो फलाना मानिस यसले चाहिँ योभन्दा अगाडि पनि सर्पको टोकाएको झारफुक गरेर ठिक पारेको थियो मलाई गऱ्यो म पनि ठिक हुन्छु भने त्यो किसिमको सोचाइ हुन्छ नि आत्मबल। त्यो भएको हुनाले कतिपय अवस्थामा सर्पकोले टोक्यो विषै इन्जेक्ट गरेर हुनसक्छ, विषै नभएको सर्पको पनि हुनसक्छ त्यस्तो अवस्थामा, होइन। त्यो भएर त्यो आत्मबल दिने मान्छेलाई चाहिँ जुन हार्ट अट्याक भएर मर्ने सम्भावना हो त्यसलाई चाहिँ नि रोक्ने झारफुक यो विभिन्न जुन हाम्रो पारम्परिक असहयोग गर्ने जुन तरिकाहरू छन् त्यसले यस्तो कुरामा चाहिँ मद्दत गर्छन् हेल्प गर्छन्। तर चाहिँ नि जहाँ चाहिँ अब त्यस्तो ठाउँमा पनि यो प्राथमिक उपचारको पनि भूमिका छ त्यहाँ, होइन, त्यसको ठाउँ पनि थाहा पाइराख्नु पर्यो कसरी गर्ने भनेर. दोस्रो कुरा चाहिँ यदि चाहिँ नि नजिक शहरी क्षेत्रमा अस्पतालमा लगेर चाहिँ सर्पको टोकाएको औषधि त्यहाँ पाइन्छ भने ढिला गरेर झाडफुकतिर त्यो लाग्नुहुन्न तत्कालै. बरु चाहिँ म त के भन्छु भन्दाखेरि एक घण्टामा दुई घण्टामा पुगिने हो, गाडीमा छ, यताउति छ, मोटरसाइकलमा छ भने पेसेन्टलाई कहिले पनि हिँडाउनुहुन्न है. फेरि त्यो पनि छ, विषालु सर्पले टोकेको पेसेन्टलाई कहिले पनि हिँडाउनुहुन्न. बरु बोक्ने यहाँ भने जति चलामान भयो, जति हातखुट्टा चलायो, टाउको चलायो, जिउ चलायो, विष चाहिँ शरीरभित्र फैलिने सम्भावना त्यति नै बढी हुन्छ. अघि चाहिँ एउटा म भन्नु बिर्सेको कुरा के हो भने हातखुट्टामा चाहिँ टोकेको छ विषालु सर्पले उयो छ भने त्यो क्रेप ब्यान्डेज सँगसँगै त्योसँग एउटा काठ बाँधेर त्यो हातखुट्टा चल्नु दिनु हुँदैन क्या. इभन त्यो गाडीमै राखेर बगिरहेको गर्दाखेरि पनि त्यो हातखुट्टा चाहिँ चल्नु दिनु हुँदैन, त्यस्तो गर्नुपर्छ. शहरी क्षेत्रमा त्यो झाडफुकतिर लाग्नुहुन्न. बर त्यति नै उयो छ गर्नै पर्ने अथवा भनौँ विभिन्न किसिमका हुन्छ नि पेसेन्ट पार्टीको. अब यहाँ हेर्नुहोस् मैले यो कुरा कस्तो छ भन्दाखेरि पूर्वी नेपालतिर कतिपय हस्पिटल जिल्ला लेभलको अस्पतालमा सर्प
3: and voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: अब त सेफ साइडमा बस्यो नि, त्यस्तो किसिमको पनि गरेको त मलाई.
1: नेपालमा प्रयोग हुने प्रति विष जुन छ भनेको सर्पको टोकाईमा प्रयोग हुने प्रति विष छ, त्यो चाहिँ कहाँ बन्छ र यसको प्रकृति कस्तो हुन्छ?
2: अब हामीले नेपालमा अहिलेसम्म भारतबाट नै ल्याउने हो, भारतको तीन चारवटा ठाउँमा छ होइन, त्यो पनि टेन्डर गरेर के गरेर लिएर आउँछन् बसेनी. धेरै गाह्रो काम हो, त्यहाँबाट ल्याउनु भनेकै पनि धेरै ठुलो काम हो. किन भन्दाखेरि इन्डियामा पनि अहिले अगाडिको जस्तो धेरै मात्रामा पनि बन्दैन, मैले सुनेको एक दुई ठाउँमा बन्द पनि भइसकेको छ. अनि उनीहरूले चाहिँ आफ्नै देशमा चाहेको जति मात्रा उनीहरूलाई चाहियो त्यति मात्रा नै उनीहरूले चाहिँ उत्पादन गर्न सकेको छैन भन्ने कुरा पनि सुनियो होइन. ल्याउने चाहिँ इन्डियाबाट हो, त्यसलाई चाहिँ पोलिभेलेन्ट भन्छन्. त्यो भनेको चारवटा चाहिँ सर्प प्रजातिको टोकाएको विरुद्धमा हो. कमन कोब्रा छ, त्यसमा कमन क्रिट छ, रसेल्स भाइपर भन्ने बाघे साप हामी कहाँ पनि छ, र अर्को चाहिँ सस्केल्ड भाइपर भन्ने छ. त्यो सस्केल्ड भाइपर भन्ने चाहिँ हामी कहाँ पाउँदैन, तर यो रसेल्स भाइपर हामी चाहिँ बाघे साप भन्छु, सुस्कार पनि भन्छु, त्यसपछि करेट भयो, कमन करेट र कोब्रा, यो तीन किसिमको सर्प चाहिँ हामी कहाँ पाउँछन्. अब टोक्ने मध्ये चाहिँ यो तीन मात्रै हुँदैन, कहिलेकाहीँ अरू पनि हुन्छन्। भाइपर जातिको सर्पले पनि टोक्या हुन्छ कहिलेकाहीँ, कहिलेकाहीँ किङ कोब्रा पनि टोक्ला. किङ कोब्राको इन्डियामा पनि बन्दैन, स्पेसल थाइल्यान्डमा बन्छ औषधि होइन. तर मैले चाहिँ लिटरेचरमा के पढेको छु भन्दाखेरि यो तीन किसिमको सर्प बाहेक यदि अरू सर्पले टोकेको छ भने पनि यो एन्टिस्नेमेनम दियो भने के फाइदा हुन्छ भन्ने कुरा, जुन कुरामा म पनि विश्वास गर्छु. किन म विश्वास गर्छु भन्दाखेरि सर्पको विष भनेको एमाइनो एसिडले बनेको हुन्छ होइन, अमाइनो एसिड भनेको जुन चाहिँ रसायन हो त्यो चाहिँ विभिन्न सर्पहरूको उसमा एउटा सर्पको प्रजातिमा 12-13 किसिमको पाउँछ त्यो विषमा. अनि जम्मै जति पनि संसारभरि सर्पहरू पाउने तिनीहरूको जम्मै गरेर 20-25 किसिमको अमाइनो एसिड त्यसमा पाउने हो. जति पनि सर्पको विषको मानिसलाई असर गर्ने किसिमको जुन गुणहरू हो नि त्यो चाहिँ यही अमाइनो एसिडको कारणले गर्दाखेरि हो. त्यो जुन एन्टिस्नेभेनम जुन औषधि हो त्यसले के गर्ने भने यसलाई चाहिँ मार्ने हो कि न्युट्रलाइज गर्ने हो कि, किनभने सर्पकै विषबाट बनाइने हो. त्यो भएको हुनाले जति पनि सर्पहरूले टोक्छन् आखिर यही कोब्रामा भएको एमाइनो एसिड तिनीहरूको विषमा हुने हो, रसल भाइबरकै उसमा भएको जाने त्यसमा हुने हो, करेज जातिकै विश्व भएको अमान्यसी तिनीहरूको विश्व हुने त्यो भएर के न के फाइदा हुन्छ भन्ने कुरा लिटरेचरमा
6: जुन लेखेको प्रयोग गर्न
2: लेखेको छ क्या. अब जस्तो हरियो सर्पले हामी कहाँ टोकेको छ भने हरियो सर्पको त छैन इन्डियामा पनि छैन तर यही दियो भने फाइदा हुन्छ भनेर विशेषज्ञहरूले चाहिँ लेखेको कुरा चाहिँ मैले पढेको छु मैले भनिहालेँ नि.
1: नेपालमा पनि प्रतिविष उत्पादन चाहिँ छैन नेपालमा उत्पादन गर्न चाहिँ सकिँदै सक्दैन किन नगरेको होला.
2: अब यो भनेको त्यो सानो प्लान्ट र छिटामोल अथवा भनौँ हरुवा फोकी लागेको औषधि सिरप यताउति त्यस्तो प्रड्युस गरेको जस्तो होइन यसको लागि चाहिँ धेरै ठुलो प्लान्ट चाहिन्छ. अब यसमा घोडा पाल्नु पर्यो हजारौँ हजारौँ सर्पहरू पाल्नु पर्यो एक्सपर्टहरू हुनु पर्यो सर्प समात्ने मान्छे हुनु पर्यो सर्प जाने पाल्नु पर्यो खुवाउनु पर्यो सर्पको ब्रिडिङ गराउनु पर्यो भनेपछि धेरै धेरै यो ठुलो ऊ हो क्या प्रोजेक्ट हो क्या योजना हो. तर नेपाल सरकारले चाहिँ गर्नु सक्नु पर्थ्यो जमानादेखि गर्नु सक्नु पर्थ्यो. मलाई थाहा छ जापान स्नेक इन्स्टिच्युटले आजभन्दा 30 वर्ष अगाडि यहाँ चाहिँ सर्पको टोकाएको विरुद्धमा बनाउने औषधि चाहिँ बनाउने भनेर एकजना हाम्रो भेटनेरी डाक्टर साहब हुनुहुन्थ्यो उहाँले चाहिँ स्वर्गीय भइसक्नुभयो उहाँको एनजिओ थ्रु जापानबाट जापान स्नेक इन्स्टिच्युटको मान्छेहरू आएर स्नेक एक्सपर्ट आएर चितवनमा चाहिँ जग्गा पनि किनेको थियो गरेको थियो तर चाहिँ नेपाल सरकारले चाहिँ पर्मिसन दिएन त्यो बेला विभिन्न कारण थियो होला. त्यसपछिका वर्षहरूमा वर्षै पछि करोडौँ करोडौँको जाने औषधि इन्डियाबाट जम्मा गरेका छौँ. त्यो औषधिको जुन एफिकेसी हो एफिकेसी भनेको के हो भन्दाखेरि कतिको त्यो औषधि पावरफुल छ त्यो औषधिमा शक्ति छ भने जस्तो एउटा चाहिँ गोमन सर्पले टोकेको खण्डमा गोमन सर्पले चाहिँ विष शरीरभित्र प्रवेश गर्यो र रोगीमा गोमन सर्पको टोकाएका लक्षणहरू देखिएको खण्डमा बढीमा चाहिँ विष भाइ लाग्ने त्यो औषधि दिएको हो भने अब हामी कहाँ चाहिँ कहिले कहाँ 50, 100, 200 लागेको पनि घटनाहरू छ होइन. अब 150, 200 त बदमासी पनि होला हेर्नुहोस् होइन त्यहाँ चाहिँ पेसेन्टमा त्यो लागेको देखायो तर चाहिँ बाहिर पसलमा गएको पनि हुन सक्छ किन भन्दाखेरि नेपाल सरकारले चाहिँ फ्री अफ कस्ट गराउँछ यो भारतमा पैसा दिनुपर्छ. अब यहीँ नेपालमा पनि फ्याट फुट बाहिर चाहिँ प्राइभेट पसलहरूमा पैसा दिएर गराउँछन् त्यो भएर त्यहाँबाट बाहिर गएको पनि हुनसक्छ है म ग्यारेन्टी साथ म भन्न सक्दिनँ तर अरू बेलामा पनि जुन चाहिँ 20 भाइले 25 भाइले हुने हो त्यो बढी लागेको देखिया छ. बीचमा एकचोटि मैले सुनेको थिएँ मलाई पनि सोधेको थियो यो चाहिँ इन्डियाबाट ल्याएको इन्डिसिनेक भेनम चाहिँ कहाँ टेस्ट गर्ने के गर्ने भनेर मैले जापानको कुरा गरेको थिएँ. अब यो कुरा अगाडि बढाएर चाहिँ टेस्ट गरेन त्यो पनि थाहा भएन तर के हुन्छ त भन्दाखेरि टेन्डर गरेर मगाउँदाखेरि क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइजेसन हुनसक्छ त्यो भनेको के हो भन्दाखेरि अब अहिले चाहिँ एभरेजमा मैले सुनेको छु एउटा भाइलको 1000 रुपियाँ जति पर्छ नेपालमा. टेन्डरमा कम्पिटिसन 3-4 वटा कम्पनीले गर्यो भने तिनीहरूले यदि 500 टेन्डरमा त्यो औषधि उपलब्ध गराउँछन् भने तिनीहरूको त्यो एक भाइल बनाउँदाखेरि चाहिँ 700-800 रुपियाँ खर्च आउँछ भने 500 उनीहरूले कसरी दिन सक्छन्. त्यसको लागि एक भाइलको 2 भाइल बनाउनु पर्यो अथवा के गर्नु पर्यो बदमासी गर्नु पर्यो त्यस्तो चाहिँ हुनसक्छ के भनेको मतलब मैले के भन्नु खोजेँ भन्दाखेरि इन्डियामा त्यस्तो गर्छन् मैले भन्नु खोजेँ होइन कि आफूले बनाउने र बाहिरबाट मगाउनुमा फरक छ त्यो पनि साउथ एसियन कन्ट्रीहरू जाँदा नै मान्छेहरू इमान्दार छैन.
1: सकेसम्म नेपालमा त्यो बनाउने प्रयास गर्नुपर्छ अहिलेको अवस्था
2: मैले त्यही त भन्दैछु म त्यही लाइनमा छु क्या नेपालमा जाने बनाउनु पर्छ धेरै ढिला भइसक्यो नेपाल सरकारको जुन सम्बन्धित निकाय हो त्यो नै अगाडि बढेर गर्नु र त्यो यो दायाँ बायाँ एनजिओ आइएनजिओ यो व्यक्तिगत यहाँमा सब हावादारी कुराहरू नै 3-4 वटा संस्थाहरू यहाँ अगाडि आएको अलिकति काम सुरु गरेको त मैले त कतिसम्म हजार सुपर देखाएको छु भने 5-8 वटा कोब्रा पालेको छ ऊ चाहिँ उहाँ इन्डिसिनेक भेनम निकाले उसलाई जब थाहै छैन कि 100 करोड कोब्रा चाहिने हो त्यस्तो भने थाहा छैन क्या त्यो खालि एउटा सानो उसमा त्यो गर्ने एनजिओ आइएनजिओ यो थ्रु चाहिँ हेल्प लिने हो तर नेपाल सरकार चाहिँ स्वास्थ्य मन्त्रालय आफै अगाडि बढेर असम्भव काम होइन बाहिर जुन देशहरूमा यो कुरा धेरै अगाडि बढिसकेको छ उनीहरूको अगाडि गएर चाहिँ रिक्वेस्ट गरेर त्यहाँको चाहिँ एक्सपर्टहरू मगाउने यहाँ चाहिँ त्यसको स्थापना गराउने नेपालीहरूलाई चाहिँ ट्रेनिङ गराउने सब गराइसके भए 4-5 वर्षपछि जम्मै कुरा नेपालीहरूले चलाउँछन्.
1: सर्प टोकेपछि सर्प मार्नुपर्छ सर्प लगेर देखाउनुपर्छ भन्ने एक किसिमको सर्प टोकेपछि मार्नुपर्छ कि पर्दैन
2: एउटा त उसको प्रकृति संरक्षणको पक्ष छ त्यो हिसाबले पनि अब अघि पनि हामीले चाहिँ सबकिन जोगाउनु पर्यो भन्ने कुराहरू चाहिँ भन्यो त्यो हिसाबले पनि सब मार्नु भएन. दोस्रो कुरा नेपालको वन्यजन्तु कानूनले पनि कुनै जीव जन्तु सर्वहरू समेत पनि मार्नुहुन्न भन्ने कुरा हो. यदि कसैले सर्प मार्छ भने र कसैले त्यो सम्बन्धी निकायमा त्यो सम्बन्धी कम्प्लेन गर्यो भने नियम कानून लाग्छ. कति भनौँ न 20-25 हजार, 50 हजार रुपियाँ जरिमाना अनि चाहिँ 2 महिना कति चाहिँ जेल, त्यसको जेलको सट्टा पैसा हो यताउति त्यो कुरा चाहिँ छ क्या. तर अहिलेसम्म जम्मै व्यवहारिकतामा चलेको छ कुराहरू. अब मार्यो बुक गर्यो यताउति भन्ने कुराहरू होइन. अब जहाँसम्म मानिसलाई सर्पले टोकेको खण्डमा के गर्ने भन्ने कुरा छ, अब यो चाहिँ धेरै गाह्रो कुरा हो. सर्प हामी चाहिँ जुन पोलिभेलेन्ट सर्प ऊ गर्छौँ युज गर्छौँ नि, पोलिभेलेन्ट भनेको जस्तो यो 4 प्रजातिको लागि प्रयोग हुने हो. हामी कहाँ त त्यो औषधि छ, त्यो बाहेकको औषधि त छैन. सर्प किन मार्नु पर्यो, किन चिन्नु पर्यो भने यो कुन सर्पले चाहिँ ऊ गरेको भन्ने कुराहरू होइन. अब यहाँ विषालु सर्प, विष नभएको सर्प, यदि कसैलाई चाहिँ एउटा सर्पले टोक्यो, त्यो सर्पलाई चाहिँ त्यो मान्छेले मारेर अस्पतालमा लगेर त्यहाँ चाहिँ त्यो सर्प चिन्ने मान्छे छन् भने ए यो त विष नभएको सर्प रहेछ, खासै त हामीले चाहिँ औषधि पनि चलाउनु पर्दैन, के गर्नु पर्दैन भन्ने त्यो सोचाइ पनि होला होइन, त्यसको लागि पनि भयो. दोस्रो कुरा यहाँ के छ भन्दाखेरि, नेपालको एउटा राम्रो कुरा मलाई के लागेको भन्दाखेरि, त्यो सर्पले टोक्यो भन्दैमा अस्पतालमा गएर त्यो एकैचोटि त्यो औषधि चाहिँ चलाउँदैन क्या. त्यो विषको लक्षणहरू जबसम्म आउँदैन त्यहाँ चलाउँदैन. किन भन्दाखेरि विष नभएको सर्पले टोकेको पनि हुनसक्छ, विषालु सर्पले टोकेको खण्डमा पनि त्यो विष शरीरभित्र नपसालेको हुन्छ. विषालु सर्पले टोक्यो भन्दैमा मानिस मर्दैन, विष चाहिँ नै शरीरभित्र प्रवेश गराएको हुनु पर्यो. धेरै जसो के हुन्छ भन्दाखेरि एकदम विषालु सर्प पनि, जस्तो हामी कहाँ पाउने गोमन सर्पहरू, कोब्राहरू भयो, करेट सर्पहरू भयो होइन, अनि रसियन पाइपर बाघे साप भन्छु नि, यिनीहरू के हुने, यिनीहरूले चाहिँ टोकियो खण्डमा पनि 40% जति केसहरूमा मानिस चाहिँ केही नगरिकन बाँच्ने सम्मान हुन्छ. किन भन्दाखेरि मोटामोटी 40% केसेसहरूमा यिनीहरूले चाहिँ टोक्ने बेलामा आफ्नो विष शरीरभित्र प्रवेश गराएको हुँदैन विभिन्न कारणवश. त्यही भएर अस्पतालमा गइसकेपछि त्यहाँ चाहिँ भेन चाहिँ खोल्छन्, ड्रिप लाउँछन्, सब तयार भएर बस्छन्, जब चाहिँ अलिकति लक्षणमा देखा गयो त्यसपछि औषधि चाहिँ सुरु गर्ने हुन् होइन. त्यो भन्नाले अब हामी त के भन्छौँ भन्दाखेरि, घरभित्र चाहिँ सर्पले टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो सँगै खेत नपाल्नु, खेत जङ्गलतिर सर्पले टोक्या छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ आसमान झन् राम्रो हुन्छ. तर खोजी खोजी गर्न त्यसलाई जाने समातेर जिउँदै अथवा मारेर गएर लाउने त्यो जाने ठिक होइन, किनभने समय बर्बाद भयो नि त. सर्प खोज्दाखेरि रुकाउँदा समय बर्बाद भयो, नम्बर वन. नम्बर टू, अब त्यही सर्प जाने फेला पर्छ भने ग्यारेन्टी पनि त हुँदैन, अर्कै पनि त फेला पर्नु सक्छ नि, नजिकै अर्को सर्प बसिहाल्छ ऊ जान्छ भने. त्यो भएर त्यो खोजी खोजिकन मारेर गएर त आसमानमा लाउनु हुँदैन होइन.
1: हुन्छ, हामी आज कार्यक्रम एकदम अन्तिम चरणमा आएको छौँ. अन्तमा चाहिँ नेपालमा सर्प र मानव अस्तित्वका लागि चाहिँ तपाईँको के सन्देश छ, लामो समय यसको अध्ययन गर्नुभएको छ.
2: अब सर्प र मानिस अस्तित्वको लागि अब सदियोदेखि एउटा चाहिँ अर्कोलाई नभएर नहुने हुन् होइन. अब सर्पहरूले पनि कतिपय अवस्थामा अब मानिसबाट चाहिँ फाइदा लिएर होलान् होइन, जस्तो भनौँ न अब हामी जोगाउनपट्टि नै लगाएको त्यो पनि एउटा फाइदा कुरा हो नि. अब हामीले चाहिँ यी जीव जन्तुलाई जोगाउनु पर्छ, आफू पनि जोगिनुपर्छ, कसरी यिनीहरूबाट जाने जोगिन सकिन्छ भन्ने कुराको चाहिँ पुरा विचार गर्नुपर्छ. सकिन्छ पनि, अगाडिको जस्तो अवस्था होइन. मान्छेलाई के लाऊ के खाऊ होइन, खुट्टामा जाने जुत्ता चप्पल नाङ्गे खुट्टाले हिँड्ने, राति चाहिँ एउटा उज्यालोको बेउ नगर्नु सक्ने, घरभित्र घर बाहिर यताउति विभिन्न कुराहरू जाने गर्न सकिन्छ. अनि अब यिनीहरूबाट जाने जति फाइदा लिन सकिन्छ त्यति फाइदा पनि लिने हो, जोगाउने हो, आफूसँग भएको जानकारी अरूलाई पनि दिने हो. अब भविष्यमा एउटा कुरामा के भन्छु भन्दाखेरि, सर्पहरूप्रति लापरवाही कहिले पनि गर्नु हुँदैन. सर्प समातेर हिरो हुने होइन, मान्छे चाहिँ एकदम ठूलो बहादुर हुने पनि होइन. कतिपय अवस्थामा चाहिँ आफूलाई एकदम बहादुर देखाउनलाई, एकदम हिरोइजम देखाउनलाई मान्छेहरूले चाहिँ सर्पे नचिनिकन अथवा भनौँ विषालु सर्पलाई हातमा समात्ने, यो गर्ने ऊ गर्ने कतिपय घटना दुर्घटना यो कारणले पनि भएको छन्. त्यो भएको हुनाले सर्प भनेको जाने आगो हो, विषालु सर्प भनेको जाने आगो हो. आगोसँग खेलवाड गर्नुहुने सर्वसँग खेलवाड गर्नु भनेको उस्तै कुरा हो. त्यो भएको हुनाले आगो पनि जोग्यौ सर्पलाई पनि जगाऊ भने त्यो किसिमको धारणा जाने लिनुपर्छ.
1: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो र सर्पको डिग्री भन्छ त सर्पले टोक्ने यो समयमा चाहिँ सर्पबारेमा विस्तृत रूपमा जानकारी गराउनुभयो. यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद सर.
2: मलाई पनि एकदम खुसी लाग्यो आफूसँग भएको जानकारी नलेज मैले सेयर गर्ने मौका पाएँ. यसको लागि चाहिँ बस्नेजी र उज्यालो नेटवर्कलाई धन्यवाद दिन्छु.
1: हुनुहुन्थ्यो सरसी विशेषज्ञ प्राध्यापक करण बहादुर शाह. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतर्को विषयमा छलफल गर्छौं. आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको सुझाव। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टारमरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाए। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। एक हप्ता अघि गएको बुधबार रसुवाको भुटेकोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसै गरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4,000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएकोमा 182 जना डिस्चार्ज भइसकेका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङमा 19 विद्यालयमा पढ्ने 6,901 विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। भेटेपछि बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़छ। बाढ़ीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले किटजन्य रोगको जोखिम पनि बढ़न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुगाखोकी लगायतका संक्रामक रोग समेत छिटो फैलन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको बाबले पनि स्वास्थ्य समस्या बढ़ाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। यसै गरी राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ।
बाढ़ी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल गेडागुडी कोदो गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बाल बालिका दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढ़ी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढ़ीका कारण थुप्रिएको फोहोर दुर्गन्ध र मरेका जीव जन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्यकर्मी आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखि

0: नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पनि बाढ़ी आएको छ। अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले बाढ़ीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अपनाउन भनेको छ। आज पनि देशको हिमाली भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बञ्चनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नाचिमपाट काठमाडौँ। हरेक मान्छेको सपना जफना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यो चाहिँ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृष्णवीर पहिरोका कारण प्रभावित पृथ्वीराज मार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़कको विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वीराज मार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विभिन्न उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाडौँसँगको आपूर्ति श्रृंखला पुनर्स्थापनाका लागि हिल साइडमा रहेको ग्याभियन बेस्ट वाल माथिबाट गाड़ी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढ़ाउने निर्णय भएको वहाँले बताउनु भएको छ। यसैगरी कृष्णवीर माथिबाट नयाँ ट्रयाक खोलेर सड़क सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। मन्त्रालयले सुरुङबा बाइपास सड़क निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सड़कको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउनेछ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नेपाली दूतावास

ते छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्कनु पर्ने अवस्थामा रहेका दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेका हुन्। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाई भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेका हुन्। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनु पर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेका छन्। अब विदेशको खबर। बेलायतका पूर्व प्रधानमन्त्री कियर स्टार्मरले संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले अब अन्तर्राष्ट्रिय मामिला सहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा 11 वर्ष सेवा गरेपछि संसद छाड्नु उपयुक्त समय आएको बताउनु भएको छ। उहाँको राजीनामासँगै त्यस निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ। सामाजिक सञ्जालमा विज्ञप्ति निकालेर वहाँले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। साथै महिला विरूद्ध हुने हिंसा तथा बाल बालिका विरूद्धको हिंसा नियन्त्रण सम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज तास्मानियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ शुरू गरेको छ। तास्मानिया विरूद्ध पहिलो एक दिवसीय अभ्यास खेल खेलिरहेको नेपालले पछिल्लो ताजा अवस्थामा 38.2 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 180 रन बनाएको छ। नेपालका लागि तृतराज दासले 37 रन तथा मयंक यादवले 32 रन बनाए। अनिल शाहले 11, कुशल भुर्तेलले 12 र दीपक डुम्रेले 18 रनको योगदान दिए। यसअघि अस्ट्रेलियामै भएको टप इन टी20 सिरिज खेल को नेपाल ए ले आजदेखि एक दिवसीय फर्म्याटमा 3 अभ्यास खेल खेल्नेछ। नेपाल ए ले पर्सि शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका छन्। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई एक दिवसीय क्रिकेटमा आफ्नो क्षमता परीक्षण गर्न र बलियो टोली विरूद्ध अनुभव हासिल गर्ने अवसर समेत प्रदान गर्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टार्मरले संसद पदबाट राजीनामा दिने। सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै।

0: गुड मॉर्निंग, गुड मॉर्निंग, नमस्ते, नमस्कार, सम्झनालाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लौकीको बसाइले र सदाको जस्तै आज पनि बसाइले भइसकेका छौ। सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लौकीलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका राय र कार्यक्रम लौकीमा चाहिँ हामी अब विशेष गरिकन लोक सेवा शिक्षक सेवा कार्यक्रममा एकदम धेरै महत्वपूर्ण प्रश्न हामी लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। कार्यक्रममा सहभागिता जनाउनुहोला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र हाम्रो कार्यक्रम लक्कीको हाम्रो लक्कीमा चाहिँ दुईवटा प्रश्न चाहिँ हामी अनिवार्य रूपमा हामी राख्ने गर्छौ है। यदि तपाईँले दुईवटा प्रश्नको उत्तर दिनुभएको खण्डमा तपाईँले लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लक्की नम्बरको साथमा अन्तिम बनोत्सव प्रश्न पनि तपाईँले राख्न चाहन्छौ हामी राख्नेछौ है। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, तपाईँ 9764549 कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे 9764549 70 को लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्न चाहिँ नभुल्नुहोला भन्न चाहे। विशेष तपाईँले हाम्रो कार्यक्रम लक्कीले चाहिँ तपाईँले धेरै मात्रामा सहयोग गर्नेछ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार, नमस्ते हजुर, नमस्ते, नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला। सबिनजी, अनि सबिनजी यो समयमा के गर्नुहुँदैछ? खाजा लिनुभयो त? लाइटिङ छ त सबिनजी, तपाईँको आवाज अलिकति सानो आइरहेको छ, अलिकति ठुलो बोल्ने प्रयास गर्नुहोला है त सबिनजी। ओके सबिनजी, तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला है त। प्रश्न यस्तो रहेको छ, नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र त्रासदीपूर्ण भुटेकोशी र स्वागती बारे कहिले आएको हो? ओके एन्सर हामी लग गर्दैछौ। बधाई छ सबिनजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न ध्यान दिएर सुन्नु है त। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, ध्यान दिएर सुन्नु होला। तपाईँको लागि दोस्रो प्रश्न यसो रहेको छ, सार्वजनिक खरिद नियमावली 2064 सरो संशोधन कहिले भएको हो? सार्वजनिक खरिद नियमावली 2064 सरो संशोधन कहिले भएको हो? पाँच भन्नुहुन्छ, यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्मत 2083 भदौ 3 गते रहेको छ है। अघि दोस्रो प्रश्न राख्न चाहे, सरो संगीत राष्ट्रिय पुरस्कार 2083 कसलाई प्रदान गरिएको हो? सरो संगीत राष्ट्रिय पुरस्कार 2083 कसलाई प्रदान गरिएको हो? के भन्नुभयो? मीरा राणा भन्नुहुन्छ। ओके एन्सर हामी ल गर्दैछौ। बधाई छ सबिनजी, कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला है त। ओके नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो त्यो ठान्न भएर हाम्रो कोटाङबाट सुबिन तामाङ, सुबिनजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ, प्रयास गरेर पनि लकी नम्बर प्राप्त गरिकन भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 9764549 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार,
1: नमस्कार,
0: नमस्ते, नमस्कार, कहाँ बाटोको बोल्नुहुन्छ? लक्ष्मी मेरिङ सिंह उदयपुरबाट. ओके लक्ष्मी जीको लागि पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन है त. अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्रान्ट ग्लोबल वुमन 2026 को उपाधि जित्ने नेपाली सुन्दरी को हुन? प्रतीक्षा थापा. ओके आजकल हामी लग गर्दैछौ. बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि. तेस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई. दि डार्क क्लाउड नामक औपन्यासिक कृतिका सर्जक को हुन? दि डार्क क्लाउड नामक औपन्यासिक कृतिका सर्जक को हुन? ओके आन्सर हामी लग गर्दैछौँ. बधाई छ लक्ष्मीजी तपाईँको लागि. म तेस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त. तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ. 2082 सालको प्रतिष्ठित उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? तीर्थ बहादुर श्रेष्ठ. ओके आन्सर हामी लग गर्दैछौँ. बधाई छ लक्ष्मीजी कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला है त. ओके साथ दिनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह. लक्ष्मी मिरिङ सिंहले पनि कार्यक्रममा सहभागिता जनाएर लक्ष्मी नम्बर प्राप्त गरिकन छुटिसक्नु भएको छ. र आउन सक्नुहुनेछ 9964 5970 को लाइन हुँदैजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ. र सुन्दै हुनुहुन्छ भने है सम्पूर्ण साथीहरू सुन्दै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नु होला भन्न छ है. अलिकति बाढी वर्षाको समय रहेको छ, विभिन्न बाढी पहिरो आउन सक्छ, सतर्कता अपनाउनु होला भन्न चाहे है. र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार. नमस्कार हजुर नमस्कार. कहाँबाट बोल्दै हुनुहुन्छ? शिरीबाट प्रेम प्रसाद. ओके प्रेम प्रसाद जीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई. प्रश्न यस्तो रहेको छ तपाईँको लागि. विश्व स्वास्थ्य संगठनको 79 विश्व स्वास्थ्य महासभा सन् 2026 नेपाल कुन पदमा निर्वाचित भएको छ? के भन्नुभयो? पाँच भन्नु छ. यसको सही उत्तर रहेको छ उपाध्यक्ष रहेको छ है. ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ. रिपोर्ट विदाउट बोर्ड्स द्वारा सार्वजनिक गरिएको विश्व प्रेस स्वतन्त्रता सूचाङ्क 2026 नेपाल कति स्थानमा पर्न सफल भएको छ? नब्बे भन्नुहोस्. ओके सलामी नगर्दैछौँ. यसको चाहिँ उत्तर रहेको छ 87 स्थानमा रहेको छ है प्रेम प्रसादजी. ओके साथी हुनुहुन्थ्यो रिपोर्टबाट प्रेम प्रसाद भण्डारी. प्रेम प्रसादजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ. हुन सक्नुहुनेछ 9964 5970 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार.
1: नमस्ते
0: नमस्कार. कहाँबाट बोल्नु हुन्छ? सन्देश राई खोटाङबाट. ओके सन्देशजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त. सन्देशजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ. ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार विक्रम सम्बत. ओके म तपाईँको लागि अर्को प्रश्न राख्न चाहे. अर्को प्रश्न यस्तो रहेको छ. नर्वेका राजा हेराल्डको निधन कहिले भएको हो? अगस्त कति भन्नुहुन्छ? अगस्त 29 भन्नुहुन्छ. ओके आन्सर हामी लग गर्दैछौँ. छैन भएको मिति चाहिँ मिलेको छ, महिना पनि मिल्यो, तर 28 नम्बर 29 नभएर 28 रहेको छ है सन्देशी। ओके, दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ। नेपाल टेलिकमले हालि समुद्री सतहबाट करिब 4200 मिटर उचाइमा रहेको कुन प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको छ? गोसाईको कुरा भन्नुहोस् ओके, आन्सर हामी ल गर्दैछौँ। ओके, यसको सही उत्तर रहेको छ बाजुराको बढी मालिका क्षेत्र रहेको छ है यसको सही उत्तर। साथी मित्र भुटानबाट सन्देश राई, सन्देशले पनि प्रयास गरेर भने शान्ति छुटिसक्नु भएको छ। र अबुज भने कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
1: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम मिति भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म प्रवेश परीक्षा 10 गते नतिजा प्रकाशन 11 गते भर्ना म्याथ 12 गतेदेखि 25 गतेसम्म कक्षा सञ्चालन 7/10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 7/30 गतेसम्म सब जानकारीका लागि 9851005 9841845445 र 9842847875 गीता घिमिरे क्याम्पस प्रमुख।

0: next to your heart. Solu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Solu Dut Kundanagar Palika Pass Solari Solu Khubo. Lucky. कार्यक्रम लकीको पहिलो अनि छिटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँ यो रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा आफ्नो नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? ओके, ऋषिरामजीको लागि प्रश्न राख्न चाहे तपाईँको लागि यस्तो रहेको छ। नासाद्वारा चन्द्रमाका लागि पठाएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्केको हो? नासाद्वारा चन्द्रमाका लागि पठाएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो? पास भन्नुहोस् है। यसको चाहिँ उत्तर रहेको छ सन् 2026 अप्रेल 10 रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि। दोस्रो प्रश्न यस्तो रहेको छ, नेपालमा राष्ट्रिय पुस्तकालय दिवस कहिले मनाइन्छ? भदौ 15 गते। ओके, हामी सलामी ल गर्दैछौ। ओके, बधाई छ तपाईँले पहिलो प्रश्न दोस्रो प्रश्नको चाहिँ उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त। प्रश्न यस्तो रहेको छ तपाईँको लागि, हेमबहादुर मल्ल सम्मान 2082 सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? पास भन्नुहोस् त। ओके, अहिले पनि हामी छुट्टौं। साथी हुनुहुन्थ्यो भुटानबाट ऋषिरामजी, ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। हाम्रोसँग निज 97 54 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नको लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ है। र वर्षाको समय रहेको छ, कुनै बेला टेलिफोन लाइनमा समस्या हुन सक्छ, इन्टरनेटमा कुनै बेला नेटवर्कमा समस्या हुन सक्छ है। र धेरै वर्षाको समय रहेकोले गर्दा धेरै पानी पर्नेहरू जोखिमहरू पनि हुन सक्छ, बाढी परेको जोखिम पनि हुन सक्छ। सम्पूर्ण साथीहरू सतर्कता अपनाउनुहोला भन्न चाहे, आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्कार। नमस्कार भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ। प्रयास भने चाहिँ गर्न नभुल्नुहोला, नछुट्नुहोला भन्न चाहे। तपाईँको प्रयास नै एक न एक दिन त पक्कै पनि सफल त हुनेछ है। र केही प्रश्नलाई निरन्तरता दिन चाहे, कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइनमा कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे। र केही प्रश्नलाई निरन्तरता दिन चाहे, हिमबहादुर मल्ल सम्मान 2082 सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? यसको चाहिँ उत्तर रहेको छ रामेश्वर प्रसाद खनाल, जुन चाहिँ पूर्व सचिव तथा पूर्व अर्थ मन्त्री पनि हुनुहुन्थ्यो। जुन चाहिँ विक्रम सम्मत 2081 को हिमबहादुर मल्ल सम्मान डाक्टर रामकण्ठ मकाजो श्रेष्ठलाई प्रदान गरिएको थियो भने नेपाल जनप्रशासन संघ साल ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सार्वजनिक प्रशासन व्यवस्थापन स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने दुई व्यक्तित्वलाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको थियो। जुन चाहिँ धुनेखेल अस्पतालको स्थापना तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदान स्वरूप डाक्टर रामकण्ठ मकाजुलाई सार्वजनिक प्रशासन तथा सेवाको अभिवृद्धि पुर्याएको योगदान स्वरूप पूर्व सचिव रामेश्वर प्रसाद खनाललाई यो सम्मान दिएको थियो। जुन चाहिँ यसमा पुरस्कार राशि रहेको छ जनहित 2 लाख रूपया रहेको छ। जुन चाहिँ साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन व्यवस्थापक हिमबहादुर मल्लको स्मृतिमा विक्रम सम्वत 2060 सालदेखि यो सम्मान प्रदान गर्न थालेको है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे हालसालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट संचालित विश्वकी सबैभन्दा ठूलो विद्युतीय विमान कुन हो? यसको सही उत्तर रहेको छ X1 रहेको छ, जुन चाहिँ स्वीडेनी मूलको अमेरिकी कम्पनी हार्ट एरोस्पेस एरो स्पेसले निर्माण गरेको विश्वकै ठूलो विद्युतीय विमान X1ले युरोपको आकाशमा 27 मिनट लामो सफल परीक्षण उडान गरेको थियो। जुन चाहिँ उडानका क्रममा विमानले 1 मेगावाट भन्दा बढ़ी विद्युतीय ऊर्जा खपत गरेको थियो भने उडानको लागत जम्मा $5 मात्र परेको कम्पनीले जनाएको छ। र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 97649570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन भने एकदम खुला रहेको छ र आउन सक्नुहुनेछ र प्रश्नलाई राख्न चाहे प्रश्न। र अर्को प्रश्न यस्तो रहेको छ, राष्ट्रिय गौरवका सिंचाई योजनाका कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले कुन एकाइ स्थापना गर्ने भएको छ? सेतु एकाई, सिंचाई कार्यान्वयन तथा अनुगमन एकाई रहेको छ। आयोजना स्थल र मन्त्रालय बीच समन्वय गर्न सेतु एकाई स्थापना गरिने, साथै प्रमुख निर्माण स्थलमा सीसीटीभी जडान गरेर एकीकृत ड्याशबोर्ड मार्फत मन्त्रालयबाटै प्रत्यक्ष निगरानी गरिने जनाएको छ। जुन चाहिँ सरकारले समय सीमामा पुनः अवलोकन गर्दै राष्ट्रिय गौरवका अधिकांश सिंचाई आयोजना आगामी 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज मुक्त श्रेष्ठले फेरि बम्बई बहुउद्देश्य बम्बई र सिक्का सिंचाई आयोजनालाई आगामी दिन सुक्खा मौसमभित्र सम्पन्न गर्ने गरी काम अघि बढ़ाउन निर्देशन दिएको थियो। जुन फेरि बम्बई रहेको छ 66.4% भौतिक प्रगति भएको छ भने 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ, कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने 97649570 को लाइनमा कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे। अहिलेलाई भने कार्यक्रम रोकेको दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
3: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो थियो लागेन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
4: नमस्ते कति टाइम निकाल्नु भयो
3: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु

0: तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सारे संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता की तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, तिमीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
1: धर्म रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुबो।
1: लक्की

0: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। आउन चाहनुहुन्छ भने 97964950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनुहोला अनि आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। हेर टेलिफोन लाइनमा कही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ, थोरै हाम्रो आज टेलिफोन लाइनमा समस्या भइरहेको छ। समस्याको खण्डमा चाहिँ कार्यक्रममा अन्तिम समयसम्म सुनेर साथ दिनुहोला, सुनेर मात्र साथ दिनुभयो भने धेरै कुरो सिक्नेहरू पनि प्राप्त मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ है। र आउन सक्नुहुनेछ 97964950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइसकेका छौं। केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु है। र प्रश्न यस्तो रहेको छ, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार विक्रमसम्म 2092 भित्र नेपालमा कुल कति विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ? यसको सही उत्तर रहेको छ 28,500 मेगावट रहेको छ, जुन चाहिँ मुख्य लक्ष्य रहेको छ। कुल विद्युत उत्पादन 28,500 मेगावट, आन्तरिक खपत 13,500 मेगावट रहेको छ भने निर्यात लक्ष्य 15,000 मेगावट रहेको छ भने प्रति व्यक्ति ऊर्जा खपत 1500 किलोवाट, आवर हाल 450 युनिट रहेको छ। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, नेपालको सामाजिक राजनीतिक सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रबन्धनमा उल्लेखनीय योगदान पुर्याए बापत अन्तर्राष्ट्रिय संस्था वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल नेपाली फोटो पत्रकारको हुन प्रदीप राजवन्त रहेको छ, जुन चाहिँ सन् 2026मा चाहिँ उहाँले प्राप्त गर्नुभएको थियो। र अब चाहिँ भने हामी कार्यक्रम रोकीबाट विदा भन्ने समयमा हामी आइसकेका छौ। राज धेरैजना साथीले कार्यक्रममा सहभागिता जनाउनुभयो, कल ट्राई गर्नुभयो, आफ्नो व्यस्तताको बावजूद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशिष्ट आभार प्रकट गर्न चाहे। र आज कल गर्ने साथीहरू मध्ये दुईजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ। खुटाङबाट हुनुहुन्थ्यो सबिन तामाङ, सबिनजीको लकी नम्बर 7 रहेको छ भने उदयपुरबाट हुनुहुन्थ्यो लक्ष्मी मिरिङसिंहको लकी नम्बर 8 रहेको छ। कविमा सुरक्षित साथी भोट गरेर राख्नुहोला भन्न चाहे। र सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद दिन चाहन्छु, आफ्नो व्यस्तताको बावजूद पनि हामीलाई सुन्नुभयो, कल ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, प्रयास गर्नुभयो, सम्पूर्ण प्रयास गर्नुहुने लकी नम्बर प्राप्त गर्नुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिँदै निर्बन्ध कुटकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन प्राविधिक मित्रबाट मलाई सपोर्ट गरिदिनुहुन्थ्यो सर्की लमुजीलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लोकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि विदा हुन्छु। नमस्ते, नमस्कार।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 80 09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
4: बाउ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: वन जंगल को छेउमा घर आँगन पर

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809509094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासीय भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824747718 9843349696 र 9861314372 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
5: सूचना सूचना सूचना
6: कोट देखिए
7: यदि तपाईँको बस्नामा समाचार पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमान 9852055768

0: उज्जवल एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: Soundcheck. City FM. Studio time.
2: It's 10 a.m. We have to go busworthy.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दूध को नगर पालिका पास सोलू खुम्बू
2: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि आई
4: नो किन किन सन्चो भएन
2: हैन यतिके जाने मन लागेन
4: यतिके पनि हुन्छ
2: मैले साइन्स को पन्छे गर्न सकिन सरले कुन हुन्छ
4: ए कुरा त्यस्तो हो लाग्यो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
8: यदि तपाईँको बच्चामा जन्मसाथ पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 9016 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852-55-78 अङ्कमा 9852-55-76

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 82 26, प्राविधिक प्रमुख 98 52 82 27, सूचना अधिकारी 98 52 82 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुणहितमा सारी

0: तह प्रथम वर्ष को वर्ण सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: बेला सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Islama, sunna sun.
1: Anggur mama tu bangun baku. Utu perlu warga ajarama tu buk suri ni.
0: Mana? Mana orang tisu tu?
2: Soita, kini orang kau kiri khas khusus kurang deh sah. Kiri bawa nata?
0: Kiri bawa ini.
2: Mana suni sake? Ira buksa buksi bannya mudah ina. Yuta samajik abisus matra ho. Bujur, kasihlah buksi ko aruplaunu, kupnu, pitnu, pira dinu wa, gali biciti garnu mudah ina. Tisu kare samajik aparad ho. Buksi ko aruplaunye, kupit garnye, tatha pira dinilai 10 tahun sakit, rob 50,000 dekhi 1,00,000 rupiah sama jariwana huncha. बक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ भाइ
3: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न बस्नुस् त के हो
5: हेर्नुस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु है त्यो दिन तोलेर हजुर
5: ओहो
6: अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी हेर न के खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
1: खोजै के आयो त्यसको यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नातिन यसो त बोल्ने पनि लेखिहाल्छ नि
0: अनि मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: खै जन्मदाता दिनुहोस् त
5: जन्मदाता गरेको छैन नि म्याडम
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: वन जंगल को छेउमा घर आँगन पर

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sunshine, Sony FM, in studio time.
2: Snapping air, we have a good in Hanover.
3: Time check को साथ में New Star Digital Color Lab तथा ज्वालामय Offset Press, सोनू दूध को नगर पालिका पास सोनू कुंबू.
2: आदरणीय श्रोताबिन, तपाई अहिले सुन्नु भएको छ सुन्न एफएम. सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू.

0: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
1: किन खोज्नु भएको होला
2: हजुर?
0: रेडियोमा बाल बालिकालाई

0: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: आज मेरो जन्मदिन हो, याद त छ नि?
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
3: ल अब आँखा खोल त।
2: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहताल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोनी दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी।

I'm not going to be able to do that.

0: या भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
5: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858280222 साथै 9800102895 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
0: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
9: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
10: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
9: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
9: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
10: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
11: नेपाल सरकार विज्ञापन

0: के भयो के को हल्ला सल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

ता सबै विशेषज्ञ आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिरसा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
2: होंडा का विशेषता
3: जापानीज ऊर्जा प्रणाली उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङ को दिक्तल बजार फाइनेंस को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजानी ओखलढुंगा।
2: संपर्क नम्बर 0375902222 9852880222 र 9842380300
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार।

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा करचुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-46 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै माग भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाच चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सोच सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्रुप

0: सोनु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु
2: को सड़क खण्ड भाँचियो अरनीको राजमार्गको कोदारी खण्ड पनि अवरुद्ध अफगानिस्तानमा 12 वर्षे द्वन्द्वमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो नेपाल खबरमा अब पूरा खबर सुनकोसी बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोसी नदी अन्तर्गत सिन्धुलीको खुरकोट बूढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ त्यसैले यी क्षेत्रको खोला नदी किनार र आसपासको क्षेत्रमा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ साथै बाढ़ी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने भएको छ आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ यसैगरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ काठमाण्ड उपत्यका सहित धादिङ मकवानपुर चितवन गोर्खा तनहुँ लमजुङ मनाङ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङका साथै रामेछाप दोलखा सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक ताप्लेजुङ संखुवासभा सोलुखुम्बु रूकुम पूर्व रूकुम पश्चिम रोल्पा सल्यान सुर्खेत जाजरकोट दार्चुला बैतडी डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ नागडुंगा नौबिसे सड़क खण्ड र मलेखो बजार नजिकैको सड़क भाँसिएको छ नागडुंगा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन् सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्रै यो रूटमा चल्न दिइएको छ गैरातीदेखि परेको अविरल वर्षाका कारण अरणी राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरूद्ध भएको छ वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो सड़क विभागका अनुसार अवरूद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मरमत तथा सरसफाईको कार्य गरिरहेको छ सड़कमा थुपिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मरमत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट करिब 16,00,000 मानिस प्रभावित भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ यसैगरी धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ 3,916 जना सम्पर्कविहीन छन् अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ भोटेको सी बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट रसुवा र धादिङमा भएको छ नुवाकोटमा 3,977 धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको हो। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनरिज विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np

98 5 10 54 2 24। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। त्यतिन्जेल हामीले सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम, नागढुंगा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था संचालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्कालै विद्यालय संचालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा 1 दशकभन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोड़े। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए, तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले 1 विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफ

0: यसले ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सुनकोशी, बूढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटे कोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुंगा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्ष द्वन्दका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: यदि तपाईँको बसामा चर्मचाप कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुलु एफएम। सुलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उदय कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: तपाईँ साथी हेर्नु नै क्या खतरा समाचार आइसक्यो भाइ फ्रेन्ड अब चाहिँ के हुनु हो
1: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जसले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: हेलो
5: हेलो हेलो
4: म हजुरको बैङ्कबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
6: लु हेलो नमस्ते
4: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
5: ए नानी के भन्ने रहेछ के भयो
6: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल के नदिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
7: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
2: नेपाल सरकार विज्ञापन

0: Islama, sunasun, hamro mama ta bhanu bhayeko, u ta pallo gharko hajurama ta boksiyore ni.
1: Ho ra, maine ulai testo ta.
2: Swita, timiharuko ke khas kus kura hudai cha? Ke bho bhan ta?
1: Ke bhaina miss?
2: Maile sunisake, hera boksa boksi bhanne hudaina, yo ta samajik abishwas matra ho. Bujhyo, kasailai boksiko arop launu, kutnu, pitnu, pida dinu wa gali bejeti garnu hudaina, testo karya samajik aparadh ho. Boksiko arop laune, kutpit garne, tatha pida dinelai 10 barsha kaid ra 50,000 dekhi 1 lakh rupaiya samma jarimana huncha. Boksi arop lagaera kutpit angabhanga garnelai 10 barsha kaid sangai jyan marne udyog antargat thap sajay pani huncha. Yo kura timiharule aafna abhibhavakharulai pani bhannu hai.
1: Huncha mami.
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न भन्नुस् त के हो
5: हेर्नुस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरोन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी हेर न के खतरो समाचार आइसक्यो भाइ अब चाहिँ के हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्ते आएछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
2: सरकार
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
5: होइन
4: यतिकै जाने मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले सुत्नुहुन्छ
5: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
6: नमस्ते कति टाइमले पाल्नुभयो
5: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जम्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुलुखुम्बु

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: स्टूडियो टाइम
2: टाइम
3: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलुदुतको नगरपालिका पाँच सोलुखुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा व्यय विषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त कार्यान्वयन गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीक। खुम्बु कानून क्याम्पसको एनएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा थाकिसके हो।
2: ल सुनु बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो एण्ड सप्लाइज सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000084 र विवेक श्रेष्ठ 9862800000।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी।

0: कार्यालय को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता की
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्दैन। पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? निधाती भन त।
3: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्कै हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर, सुझाउने मौका दिनु।
2: बारिशमा लज सृजना गरी धुबेकिरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणाली र प्रभाव पार्नुको साथै उसको धारणा र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो हो। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: कान्छ ठट्टैमा यो बैसाजन लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
4: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन ए, इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित तीस कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ?
4: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छ।
3: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
2: प्रोपाइटर सुरेश घिमिरे
5: 9855079979 र 01592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल, चुच्चेपाटी, काठमाडौँ।

0: न छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइछ दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज स्विच एसी पाउनका साथै मरमत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला काँदा हुने व्यवस्था भएको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाऊ
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नबोलाउनु हजुर
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौं

0: जोहरो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना मेचको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840456 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487

0: जगतमा पा छैन, खट खट खट गरेर बिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, खोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धि चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208895 मा मिस कल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।

नेता सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहंशाह

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sunshine, Sony FM, Studio Time.
2: It's 2 PM. News support 2 baje.
0: Time check ko saathma. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Sonu Dutku Nagar Palika 5 Sonu Kumbu.
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
6: सड़क बन्दैमा के नै भइहाल्छ र. जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको.
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
7: विकासका नाममा विनाश न निम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.

बिस्टागाउँको धानको बाली गेले खायो खायो बिस्टागाउँको धानको बाली गेले खायो खायो बाखरीले जिउ खायो तैँले जिउ।

मझेरेको दारे ठेको दहीला कि मै छ मझेरेको दारे ठेको दहीला कि मै छ गीतांगेको छोरो म त

पर्ने हो कि आफै बुझिए जाने मुख खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थियो र पछि त भइचिन्

0: यहाँको सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
0: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
0: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
0: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842280300।
2: ए रुम गाउँको ठिक

हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले मुदान बनायो, मेरो पनि के के हो के के खै, यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843849852, 9824747718, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
4: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेदिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रामा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
2: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0335207711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ
2: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा

0: सत्तैमा यो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं कला, काठमाडौँ। सम्पर्क
1: 98550179
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
1: यदि तपाईँको बस्नामा चर्मसार पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै वितरण गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमा 9852-055-768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपक्षसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अरब 88 लाख रूपियाँ जुट्यो। दुर्गलिङतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। रायतिर अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय। आपूर्ति र वितरण सहज बनाउने प्रयास। खुलायो भटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंह नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आग र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका 790 अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाईबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अरब 88 लाख 57 हजार 217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड़ 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अरब 88 लाख 57 हजार 217 मजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिङ सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिङतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेको बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिए पछि जोखिममुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रधिकारले धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौँडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौँडा काठमाडौँ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै
व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुलीमा लैभएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णगिरीमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, सांगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार संचालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौडाबाट काठमाडौँ छुट्ने ती गाड़ीले भीमफेदी, कुलेखानी, सिसमेरी, दक्षिणकाली र काठमाडौँबाट फर्किनेले फरपिन, फाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाडौँतर्फ छोड्दा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: ไปหาลูกเรื่องเราเคยเสียปาก
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन सफर वर्षिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै कायदा बिमा काचो फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसहापत काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: सुनत मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर आजको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333 493-555
5: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपाल आम निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ

0: जाने स्थल मार्ग पूर्णरूपमा पुनः संचालनमा ल्याएको छ। सीमावर्ती चीनको सुशासित क्षेत्र तिब्बत केरूङ जिरोङ नाकामा लेदो सहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धार कर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य संचालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ। यसअघि भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको आध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। नेपाल एका शाह आलम र दीपक प्रसाद डुंगरेले 2-2 तथा रिजन र काला काशचन्द्र पवन सराफले 1-1 विकेटले यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइनले 4 विकेट लिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ। चार भन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अरब 88 लाख रूपियाँ जुट्यो। नागलिङतर्फ बाहिरिने नदी इन्धन र 2 पाण्डे बाहेक सबै गाड़ीलाई नागडुंगा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। रायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय। आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भुटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइने। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।
1: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुने बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो

0: यात्री शांति स्टोर एण्ड सप्लायर्स सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलू खुम्बु यहाँ
1: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलू।

कार्यालयको जनहितमा जारी सन्देश। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: आज भोलिने ऋषिमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मन मिल्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? भागी भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लत सिर्जना गरी धुँदाखेरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो हो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा सुरक्षितमा जारी सकोस्।
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रोजेक्ट खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटोको युवा नै पहिलाने छोटो विश्राम रहेको थियो। पहिलाने छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेका पनि फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेर एक सय दशमलव दिने गर्छमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा रहेका छौं र बुधबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं पूर्वेली गीत र आज चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ हामीले पूर्वेली गीत लिएर उपस्थित भइ नै सकेका छौं र पक्कै पनि तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला मेला पात्र हुनुहुन्छ र गोठालोतिर हुनुहुन्छ भने तपाईँहरूको लागि त गीत संगीत निकै नै अत्यावश्यक छ र विशेष गरी पूर्वेली गीतमा चाहिँ मातिरातिको कुराहरू मात्रै चाहिँ नभएर चाहिँ विभिन्न ठाउँको चाहिँ मिठो तरिकाले वर्णन गरिएको हुन्छ र कस्तो कुन ठाउँको चाहिँ कस्तो खालको जीवनशैली हुन्छ त भन्ने विषयमा पनि पूर्वेली गीतमा चाहिँ समेटिएको हुन्छ जसले गर्दा चाहिँ हामीले पूर्वेली गीत सुन्दै गर्दा चाहिँ मनोरञ्जन मात्रै नदिएर चाहिँ त्यहाँबाट हामीले धेरै कुरा सिक्न सकिन्छ जान्न सकिन्छ बुझ्न सकिन्छ त्यस कारण चाहिँ तपाईँहरूले हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म राखे सुनेर साथ दिनुहोला र हामीले तपाईँहरूका निमित्त राखेका निकै नै मिठा पूर्वेली गीत चाहिँ सुनेर मनोरञ्जन पनि लिनुहोला भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को गीततर्फ जानेछ निकै नै मिठो पूर्वेली गीत रहेको छ त्यो चिनो हातैमा निकै नै मिठो अनि माया पिरातिले सजिएको गीत रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ संजय नङ्लेको शिवा जसमा चाहिँ आवाज भन्नुभएको छ हिमाल लिम्बु दिपा सुहाङ र त्यसै गरी संजय नङ्लेको शिवा सम्बहान्तीको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं

धेरै धेरै स्वागत गर्दछु। बकरी मात्रमा चाहिँ हामीले निकै नै मिठो गीत त्यसिनो हातैमा बोलको गीत चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्नु भयो होला। र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालको पहिलो सामुदायिक रेडियो सोलह फ्याम 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ। र विशेष गरी आज चाहिँ हामी बुधबार बसाईमा रहँदै गर्दा चाहिँ हामीले निकै नै मिठा पूर्वली गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामी कार्यक्रमको मध्यतिर आइनैसकेका छौं। पक्कै पनि तपाईँहरूले पनि सुनेर मनोरञ्जन त दिँदै हुनुहुन्छ होला। र यदि तपाईँहरू गोठालोतिर हुनुहुन्छ, त्यसै गरी मेलापाततिर हुनुहुन्छ अनि एक्लै हुनुहुन्छ भने तपाईँहरूको लागि निकै नै रमाइलो हुनेछ, किनभने हामी खेतबारीमा काम गर्दै गर्दा चाहिँ हामीलाई निकै नै थकान हुन्छ र हामीले यस्तो अवस्थामा चाहिँ पूर्वी गीतहरू सुन्छौ भने चाहिँ हामीलाई चाहिँ निकै नै मनोरञ्जन मिल्छ र हाम्रो थकान पनि मेट्छ। र तपाईँहरू गोठालोतिर आउनुहुन्छ भने त झन् तपाईँहरूको लागि त झनै रमाइलो नै हुन्छ, किनभने गोठालोमा गयो भने चाहिँ कतिखेर चाहिँ दिन बित्ला भन्ने हुन्छ, अल्छी लाग्छ, निन्द्रा लाग्छ, बोझ लाग्छ। र यदि हामीले पूर्वेली गीतहरू सुन्दै मनोरञ्जन लिँदै गयो भने चाहिँ हामीलाई अल्छी लाग्ने, बोझ लाग्ने, तिर्खा लाग्ने चाहिँ हामीलाई कमाई हुन्छ र त्यसै गरी हामी एक्लै बस्दै गर्दा चाहिँ हाम्रो दिमागमा धेरै नकारात्मक कुराहरू खेल्न सक्छ र हामीले यो अवस्थामा पनि गीत संगीत सुन्छौ भने गीत संगीततिर चाहिँ हाम्रो दिमागलाई चाहिँ त्यतातिर लान्छ भने चाहिँ हामीलाई चाहिँ नकारात्मक कुरा खेल्न बाटो पनि रोक्छ। र आज भोलि हामी हाम्रो देश विषम परिस्थितिमा छ, बाढ़ी पहिरोले गर्दा सबै हामी नेपाली नै शोकमा छौं र कतिपय कोता आफन्तको मृत्यु भइसकेको छ भने कतिपय कोता आफन्त सम्पर्कविहीन छन्। यस्तो अवस्थामा चाहिँ हाम्रो मनमा चाहिँ धेरै नकारात्मक कुराहरू खेल्न सक्छ र हामीले चाहिँ सधैँ हामीले सकारात्मक सोच्दै चाहिँ अगाडि बढ्नुपर्छ पनि भन्न चाहन्छु। र फेरि पनि हामी ढिला नगरिकन अर्को पूर्वेली गीततर्फ नै जानेछौ। निकै नै मिठा पूर्वेली बाचा रहेको छ, सर्पा श्री सुन्दोलको पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ निकै चर्चित लोकप्रिय गणि दर्शक अनि श्रोताको मनमुटोमा बस्न सफल चर्चित गायक गायिका हुनुहुन्छ राजेश पाल दाई र सुनिता थेगिमको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ। र यो गीतको साथमा चाहिँ दोस्रा अन्तिम विश्रामतर्फ पनि मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

लौना दुखलाई पन्छौं लौना लौना नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

धेरै धेरै स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले दसरा नै अन्तिम विश्रामलाई पनि पार गर्दै फेरि पनि कार्यक्रममा लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुनाथ्याम 101.2 दिनेगर्समा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र विशेष गरी आज चाहिँ हामी मंगलबारे बसाईमा रहँदै गर्दा चाहिँ हामीले निकै नै मिठा पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र यो समयमा त तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला, खाजा खाने तर्खरमा हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी आज चाहिँ हाम्रो सोलुखुम्बुको मौसम चाहिँ एकदमै चिसो छ, मन्द छ, बादल लागिरहेको छ, सिमसिम पानी पनि परिरहेको छ र तपाईँहरूकोतिर चाहिँ के कस्तो छ? हाम्रो सोलुखुम्बु चाहिँ अब चाहिँ चिसो पनि बढ्न थालेको छ। सोलुखुम्बु त त्यसै पनि एकदमै चिसो हुने ठाउँ हो र झन् पानी पर्दा त निकै नै चिसो हुन्छ। तपाईँहरूकोतिर के कस्तो छ? र विशेष गरी त यो बर्खाको समय छ र बर्खाको समयमा चाहिँ तपाईँहरू टाढाको यात्रा चाहिँ नगर्नु होला, किनभने पछिल्लो समय बाढी पहिरोमा चाहिँ धेरै दुर्घटना हुनेको संख्या वृद्धि हुँदै जाने जाँदैछ र त्यसै गरी यात्राको क्रममा पनि दुर्घटना हुने संख्या चाहिँ झन्झन बढ्दै गइरहेको अवस्थामा पनि हामी देख्न सक्छौं र तपाईँहरू जे जस्तो अवस्थामा हुनुहुन्छ निकै नै सुरक्षित अवस्थामा रहनुहोला। आफ्नो र आफू बसेको ठाउँको निकै नै हेरचाह पनि गर्नुहोला भन्न चाहन्छु र आफू र आफ्नो परिवारको पनि निकै नै ख्याल गर्दै अगाडि बढ्नुहोला, सुरक्षित रहनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र पक्कै पनि आज तपाईँहरूले हाम्रो कार्यक्रमलाई सुन्नुभयो होला र तपाईँहरूका निमित्त हामीले राखेका निकै नै मिठा गीतहरू सुन्दै मनोरञ्जन लिँदै हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुभयो होला भन्ने आशाका साथमा कार्यक्रमबाट विदा लिने समय पनि आइसकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यतिन्जेलसम्म हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहुने तपाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सिडनी मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेबिका राईजीलाई पनि विशेष धन्यवाद दिँदैछु। कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ, माया नमार बोलको पूर्वी गीत रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ मनोज थापा मगर र शशिका राईका आवाजमा सजिएको यो मिठो पूर्वेली गीत छाड्दैछु। आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी बुधबार बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लम्स शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 MHz देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुरु हालचाल लिएर आइपुगे म रेविका राई। रसुवावादी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत कोषमा आर्थिक सहयोग जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ़दै गरेको जानकारी दिनुभएको छ। वहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। हिजो मात्रै यस कोषबाट राष्ट्रिय विपत्ति जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकास भएको थियो। त्यसमध्येबाट 6,57,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूको आग्रह गरेका छन्। रसुवाको भोटे कुसीमा बाढ़ी आएको 1 हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर भण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहाना दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़न सक्छ। बाढ़ी पछि हैजा, झाडा पखाला, टाइफाइड र कमल पित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्त हुने लगायतका समस्या देखे तत्काल उपचारको व्यवस्था गर्नु पनि उहाँले बताउनु भएको छ। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलिन सक्ने उहाँको भनाइ रहेको छ। लामो समयसम्म पानी जमी रहदा लामखुट्टे र अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम बढ़न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुघाखोकी लगायतका संक्रात्मक रोग समेत छिटो फैलिन सक्ने विज्ञहरूको भनाइ रहेको छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढ़ाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूले जोड़ दिएका छन्। हेटौडा काठमाडौँ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै व्यवस्थापनको दवाब बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत थादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ आवाजाहतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटेर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, सागुर सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापा ब्रिज प्रहरीले निर्धारित रट अनुसार संचालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकतामा दिने काम गरिरहेको छ। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनका प्रयोजनमा ग्यास उपभोक्ता गर्ने व्यवसायले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ।
अब अन्तर्राष्ट्रिय समाचार। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाएको छ। फाइनेन्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेका स्ट्रेज 430L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न रहेका छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कयौं गुणा छिटो यात्रा गर्ने सक्ने मिसाइलका लागि आवश्यक राम जेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एनएनआईले जनाएको छ। रूसी पत्रचार यात्रा विवरण सैन्य पेन्टेटको विश्लेषणमा आधारित प्रतिवेदन अनुसार अमेरिका इजरायल र इरानबीच सैन्य द्वन्द भइरहेको बेला पनि यो कार्यक्रम चलिरहेको थियो। इरानी मिसाइल विज्ञानक तथा कन्फ्लिक्ट आर्ममेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हेन्सले रूसबाट इरानतर्फ भएको अत्यन्त रणनीतिक सैन्य प्रविधिको महत्वपूर्ण हस्तान्तरणका रूपमा व्याख्या गर्नुभएको छ। उहाँको अनुसार यस्तो कार्यक्रम सञ्चालनका लागि रूसी नेतृत्वको उच्च राजनीतिक स्वीकृति आवश्यक रहेको छ। अन्त्यमा खेल समाचार। लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँग दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट सातजना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आग, अली उस्मान, अमीर जमाल, ओबेस जफर खुर्मा सह जातलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी सात खेलाड़ीको सट्टामा साइम अयुज, अब्दुल्लाह फजल, अराफत मिनहास, इमरान जुनियर, सागवेद इमरान, रन धावा र रजाउललाई टोलीमा समावेश गरिएको छ। पीसीबीका अनुसार यी सात खेलाड़ी तेस्रो टेस्ट अघि पाकिस्तानको टोलीमा सामेल हुनेछन्। यसैबीच पीसीजीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुल्ले पदबाट राजीनामा दिने जनाएको छ। माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एसली नोफकेले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। माइक हेसन पहिले नै पाकिस्तानको एक दिवसीय र टी ट्वेन्टीको टोलीको प्रशिक्षक रहेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा solifilmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्त अहिलेलाई सोलु हालचाल बजेको सोलु हालचालमा फेर भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलिफेम सुन्दै रहनुहोला। नमस्कार।

0: आज भोलि मेरो श्रीमानलाई के भएको, छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ, पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त, दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो, लौमा दिदी सम्झाइदिनु पर्यो। लो यो त लागौस कोलकातामा देख्ने जस्तै लक्षिन्छ त,
1: कति स्त्री लागौस त
0: भाइ, के भएको तिमीलाई निधाती भन त।
2: खै दिदी के भन्नु, साथीले गाजा खानालाई जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिन र खाएँ, त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छार्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु, सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु, मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो।

साथका लागि भिमाता सांसद कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा हृदयमा जारी सन्देश यदि तपाईको दशामा सन्नसाथ पोल्टारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9853055768।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निश्चय। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचाँडो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देशभित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देशभित्र र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देशभित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको सुन्दालो

गुड आफ्टरनून नमस्ते नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीतै गीत लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र सदाजु यही समयमा 4 बजेदेखि 5 बजेसम्म चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र गीत पनि सुनेर गीत सुनाएर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिने कोशिश गर्नेछौ र आज पनि हामीले 5 विधाका गीतहरू चाहिँ लिएर उपस्थित भइसकेका छौ एकैछिन सुनौ आज बस्ने 5 विधाका गीतका क्लिप्सहरू

0: फेरि स्वागत गर्न चाहन्छु। हामीले एकदमै मिठो मिठो गीतहरू चाहिँ हामीले सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97464950 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गौरी मगर उदयपुरबाट। अनि के छ गौरीजी, तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ गौरीजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? ल ठिक छ, अनि खाजा लिनु भयो कि बाँकी छ त गौरीजी? हजुर, हाम्रो चाहिँ खाना अब प्रोग्राम सकिएर खाने योजनामा है त गुरुजी? ल ठिक छ गुरुजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि आज कुन गीत राखौ? बुझिन के भन्नुभएको, फेरि एकचोटि भन्नुहोस् त। ओके, पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछु। तपाईँले आफ्नो नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो गोरेजी हुनुहुन्थ्यो, उहाँसँग पनि मिठो कुराकानी सँगै उहाँले एकदमै मिठो गीत रोजेर चाहिँ साथी छुटिसक्नु भएको छ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट अनिसा परियार। अनि के छ अनिसाजी, तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ है, पानी परिरहेछ, धुम्म धुम्म छ, त्यस्तै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ अनिसाजी यो समयमा? ल ठिक छ, अनि के को गोठालो गर्दै हुनुहुन्छ यो समयमा? ल ठिक छ अनिसाजी, कार्यक्रममा सहभागिता जनाउनु भयो। अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, हजुरले चाहिँ आफ्नो नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है? उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीतको साथमा चाहिँ आफ्नो नजिकको पाँचजना साथीलाई चाहिँ सम्झेर छुटिसक्नु भएको छ। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ भन्न चाहन्छु। र उहाँले चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछु। गोरीजी र निशाजीको रोजाइमा पर्न सघर सफल जिन्दगीको सवाल छ भने एकदमै मिठो गीत रहेको छ र यो गीतको साथमा चाहिँ हामी पहिलो र छुट्टो विश्राम पनि लिनेछौं।

0: steps on my door. You know you took back the town. There were steps on my door. And they turned the people down now. You know I am a bad bitch, it's a fool. You know people like a bad bitch, it's a fool.
1: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
2: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
1: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
2: ल अब आँखा खोला त
1: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
3: स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना यो महिना अनुरोध गरिन्छ दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात

0: जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता के तन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

next to your heart. Solar FM 101.2 MHz.

0: फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्रमा चाहिँ हामीले पहिलो र छुट्टो विश्राम पनि पार गरिसकेका छौं र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ। र सुधाजी, हामीले पाँच विधाका गीतहरू चाहिँ तपाईँहरूमा चाहिँ लिएर उपस्थित भइसकेका छौं र हाम्रो एउटा गीत चाहिँ हामीले सुनिसकेका छौं र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 54 74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो हेलो, भन्दै थियो उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्न सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ। हेलो, नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ओहो, ढुङ्गाबाट रिन्जी शेर्पा बोल्दै हुनुहुन्छ है? अनि के गर्दै हुनुहुन्छ रिन्जीजी यो समयमा? ल ठिक छ, अनि खाजा लिनुभयो कि बाँकी छ रिन्जीजी?
1: मेरो खाजा भइसक्यो भन्नुपर्छ, अनि दिदी हजुर लिनुभयो?
0: हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ है। अनि ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि आज कुन गीत राखौँ? ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ। तपाईँले नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है?
1: सर्वप्रथम त दिदीहरूको लागि र पनि भन्न चाहन्छु र
0: धन्यवादको
1: लागि र रेडियो सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्ते भुबा।
0: ओके, उहाँ हुनुहुन्थ्यो रिन्जीजी हुनुहुन्थ्यो खडुङ्गाको साथी, उहाँले पनि एकदमै मिठो गीत रोजेर र मिठो कुराकानी गर्दै चाहिँ उहाँ छुटिसक्नु भएको छ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई हामी स्वागत गर्नेछौ। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? उदयपुरबाट के परियार भन्नुभयो? गणेश परिवार। अनि के छ गणेशजी तपाईँको खबर? हेलो
2: हजुर दिदी,
0: अनि के गर्दै हुनुहुन्छ गणेशजी यो समयमा?
2: हेलो
0: हेलो, मैले सुनिरहेको छु, के गर्दै हुनुहुन्छ यो समयमा भनिरहेको छु? वाउ, गाईको गोठाला गर्दै हुनुहुन्छ है, भोइस सुन्दा त मलाई सानै जस्तो लाग्यो। कति वर्ष पुग्नु भयो गणेशजी?
2: 11
0: वर्ष पुग्नु भयो है। ल ठिक छ, अनि खाजा भयो कि बाँकी छ गणेशको? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ है। लक्षिक छ, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले चाहिँ नजिकको आफ्नो साथीहरूलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो गणेशजी हुनुहुन्थ्यो, उहाँ पनि एकदमै मिठो गीत रोजेर चाहिँ र आफ्नो नजिकको साथीलाई सम्झेर चाहिँ उहाँ छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछु। गणेशजी र रिन्जीजीको रोजाईमा पर्न सफल एकदमै मिठो गीत रहेको छ, चुबु चुबु भन्ने एकदमै मिठो चलचित्र विधाबाट लिएको एकदमै मिठो गीत रहेको छ र यो गीत सुन्नेछौ, त्यसपछि फेरि उपस्थित हुनेछौं।

0: फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964950 को लाइन मार्फत आउन सक्नुहुनेछ। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट शर्मिला परियार। अनि के छ शर्मिलाजी, तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ है। सोलुखुम्बुको मौसमको कुरा गर्नुपर्दा चाहिँ पानी परिरहेको छ होइन, धुम्म धुम्म चिसो चिसो सबै छ भन्नुपर्छ है। हजुरकोतिर के छ उदयपुरतिरको मौसमको खबर? ल ठिक छ। अनि खाजा लिनु भयो कि बाँकी छ शर्मिलाजी? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ। अब प्रोग्राम सकाएर खाने योजनामा है त शर्मिलाजी? हस् हुन्छ, ल ठिक छ शर्मिलाजी। कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि आज कुन गीत राखौं? ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौँ। ओके, उहाँ हुनुहुन्थ्यो शर्मिलाजी हुनुहुन्थ्यो, उदयपुरको साथी हुनुहुन्थ्यो। उहाँ पनि मिठो कुराकानी सँगै मिठो गीत रोजेर चाहिँ छुटिसक्नु भएको छ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कुनै खोपबाट के तामाङ भन्नुभयो? अप्सरा तामाङ। अनि के छ अप्सराजी तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ अप्सराजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले चाहिँ नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है?
1: हजुरका लागि भन्न चाहन्छु, अघि आउनु भएको साथीलाई पनि धेरै धेरै सम्झना माया भन्दैछु।
0: ओके, उहाँ हुनुहुन्थ्यो कुनै खोपको साथी हुनुहुन्थ्यो अप्सराजी भन्दै हुनुहुन्थ्यो, उहाँ पनि सुनिसक्नु भएको छ। अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछु। अप्सराजी र शर्मिलाजीको रोचाइमा पर्न सफल हरायो मेरो मन भन्ने एकदमै मिठो गीत रहेको छ। यो पनि हामी चलचित्र क्षेत्रबाटै लिएको गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ राजेश पाल राई र अन्जु पन्तको आवाजमा रहेको यो मिठो गीतको साथमा चाहिँ दोस्रो र अन्तिम विश्राम पनि लिनेछौं।

कार्यालय को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: प्रादेशिक रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्रमा चाहिँ हामीले अन्तिम र छोटो विश्राम पनि पार गरिसकेका छौं र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम गीति गीतलाई सुनिरहनु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97-64-49-70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखि को हुनुहुन्छ? हेलो हेलो
2: नमस्ते
1: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाको किजितेम्बाबाट के शेर्पा भन्नुभयो? ओखलढुङ्गाको खिजितेम्बाबाट के शेर्पा भन्नुभयो? हजुरको नाम चाहिँ बुझिन मैले। निमा दिकु शेर्पा। ओके, निमा चाहिँ अनि के छ तपाईँको खबर? हजुर हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा?
2: यो समयमा हजुरको प्रोग्राम सुन्दै गोठालोतिरै छु भन्नु
1: चाहिँ। ल ठिक छ, अनि के को गोठालो गर्दै हुनुहुन्छ?
2: हजुर दिदी।
1: अनि मौसम कस्तो छ ओखलढुङ्गातिर?
2: मौसम चाहिँ पानी परेको परेको छ भन्नु चाहन्छ।
1: हजुर हाम्रो पनि यता त्यस्तै छ भन्नुपर्छ है। सोलुखुम्बुमा पनि पानी परेर धुम्मा धुम्मा त्यस्तो चिसो चिसो भइरहेको छ भन्नुपर्छ है। ओके ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि कुन गीत राखौँ आज?
2: मलाई चाहिँ प्यारो हाम्रो नेपाल भन्ने बताइदिनु न।
1: ओके पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ। तपाईँले यहाँ नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
2: हुन्छ, पद्मको लागि र गर्दै शेर्पा र दिदी लापटमा शेर्पा र गाङ्गु शेर्पा र छोरी सबै हिन्दी शेर्पाको लागि र मम्मीको लागि र जसले पनि मलाई हिन्दी शेर्पा भन्नु चाहिँ सम्पूर्ण भन्दैछु। दिन्छु, नमस्ते सर।
1: ओके, उहाँ हुनुहुन्थ्यो खुट्टा ओखलढुङ्गाको साथी हुनुहुन्थ्यो। उहाँसँग पनि मिठो कुराकानी सँगै एकदमै मिठो गीत रोजेर चाहिँ उहाँ छुटिसक्नु भएको छ र कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्नेछौ। हेलो नमस्ते नमस्कार, गुड आफ्टरनुन, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खोटाङबाट सलिना राई। अनि के छ सलिनाजी तपाईँको खबर? कल्पना राई। अनि के गर्दै हुनुहुन्छ यो समयमा कल्पनाजी? ल ठिक छ सबिनाजी, ल कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ। तपाईँले चाहिँ नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है। ओके, उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गाको साथी, खुटाङको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी गीततर्फ नै लाग्नेछौ। प्यारो नेपाल भन्ने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ राजेश पाल राई, तारा श्रेष्ठ, गीता पाल, पूजा पुनको आवाजमा रहेको एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत रहेको छ। यो गीत सुनेछौ, त्यसपछि फेरि उपस्थित

हामीले एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत पनि सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97564 लाइन मार्फत आउन सक्नुहुनेछ। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते। नमस्कार, त्यहाँदेखि को बोल्दै हुनुहुन्छ? खोटाङ ऐसुली खड्काबाट रेणुका भन्नुभयो कि भन्नुभयो? रोजिना तामाङ भन्नुभयो है। अनि के छ रोजिनाजी तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ रोजिनाजी। अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ र हामी अन्तिम अन्तिम चरणमा पनि छौं र आज तपाईँको लागि कुन गीत राखौं? हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ। तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है। ओके, उहाँ हुनुहुन्थ्यो भुटानको साथी हुनुहुन्थ्यो, रोजिनाजी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिन सक्दैनौ किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय सकिसकेको छ। रेटिन्जेलसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो र फोन ट्राई गर्नुभयो, सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। र मेरो बन्द कोठाको आवाजलाई तपाईँहरूको रेडियो शीर्षमा पुर्याउनका लागि चाहिँ भरपूर सपोर्ट मिलेको छ प्राविधिक मित्र रेडिका राईलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिममा रोशिनाजीको रोजाईमा पर्न सफल एकदमै मिठो गीत रहेको छ, सौरभ राज आचार्यको आवाजमा रहेको जिन्दगीको सवाल छ भने एकदमै मिठो आधुनिक गीत रहेको छ। यो गीत छाड्दै म कार्यक्रम प्रस्तुता लक्ष्मी श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ।

यो नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफीएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एक्स्ट्रा प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालचाल लिएर आइपुगी म रेविका राई। गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवाको उत्तर गया गाउँपालिका गम्भीर संकष्टमा परेको छ। विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार हालसम्म 426 जना भन्दा बढ़ी स्थानीय बासिन्दा बेपत्ता भएका छन्। गाउँपालिकाकै 5 जना कर्मचारीहरू समेत बेपत्ता भएका छन्, जसमध्ये 1 जना को मात्र शव फेला परेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले जानकारी दिनुभएको छ। 3-4 वटा टोल तथा पुलिस सम्पर्क विहीन रहेका छन्। उप्रेतीले भन्नुभएको छ त्यहाँ कति घर थिए या कति मानिस बस्थे भने यकिन तथ्याङ्क निकाल्न समेत कठिन भइरहेको छ। २०80 असार 2 गतेको भीषण वर्षापछि आएको बाढ़ी र पहिरोले ताप्लेजुङको मौवा खुला 3 र 4 का ओदाका एक बासेरा ताम्राक बस्तीमा ठूलो क्षति पुर्याएको थियो। त्यहाँका 65 परिवार बस्न नसक्ने अवस्था भएपछि उनीहरूलाई मैया खोलाको सागोमा सार्ने निर्णय संघीय विपद कार्यकारी समितिले 2082 सालको योजनामा समेटेको थियो, तर पूर्ण बास तथा पूर्ण स्थापना अनुदान सम्बन्धी कार्यविधि अनुसार बस्ती सार्नुपर्ने व्यक्तिको नेपालभर कतै पनि जग्गा हुनुहुँदैन भने प्रावधानले वास्तविक पीड़ितलाई राहत पाउन कठिन बनाएको छ। निर्णय भइसक्दा पनि बस्ती सार्न नसक्दा पीड़ितहरू यसपालिको वर्खामा पनि पोड़ाना भइसकेका भत्किन लागेका अस्थायी टहरामै बस्न बाध्य रहेका छन्। मैया खोला गाउँपालिकाका अध्यक्ष विजय वनेमले विगतका 1 वर्षदेखि बस्ती स्थानान्तरणका लागि केन्द्र र प्रदेशका मन्त्रालयहरूमा निरन्तर धाई रहेका छन्, तर बस्ती कहिले सर्छ भन्ने ठोस जवाफ उहाँसँग पनि रहेको छैन। हामीले जग्गा छनौटदेखि सबै तयारी गरेका छौं, तर जग्गा सट्टा भर्ना र पुनर्वास सम्बन्धी झन्झट टिलो कानूनले ठूलो अप्ठ्यारो पारेको छ। अध्यक्ष बनेमले भन्नुभएको छ सबै प्रक्रिया पुर्याउँदा पनि कानूनी गाँठो पुग्न सकेको छैन। थातलो छोडेर अहिले बसोबास गर्दै आएका अस्थायी टहराहरू पनि पुरानो भएर भत्किन अवस्थामा पुगिसकेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा आइपरेका महा विपदको सामना गर्न सरकारले प्रभावकारी रूपमा जनपरिचालन गर्न नसकेको बताउनु भएको छ। उद्धार र राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर प्रशासनीय भूमिका निर्वाह गरे पनि सरकारले नागरिक समाज र आम जनतालाई विश्वासमा लिएर परिचालन गर्न नसकेको उहाँको टिप्पणी रहेको छ। संयोजक दाहालले केवल सेनाको परिचालन र मात्र समस्याको वास्तविक समाधान नहुने उल्लेख गर्नुभएको छ। उहाँले संघीय प्रादेशिक र स्थानीय सरकारका साथै जनप्रतिनिधिहरूबीच जनप्रतिनिधिहरूबीच आवश्यक समन्वय हुन नसकेकोमा चासो व्यक्त गर्नुभएको छ। संयोजक दाहालले विपदको शुरूआती दिनमा सरकारले देखाएको तत्परता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखेको आरोप समेत लगाउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढ़ीमा परि हालसम्म 1,126 वटा शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार बिहान 8 बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको हो। प्रहरी केन्द्र कार्यालयका अनुसार फेला परेको शवमध्ये 31 बालक 45 बालिका 227 महिला र 397 पुरूष रहेका छन्। 427 वटा शरीरका आंशिक अंग रहेका छन् भने जसमध्ये प्रहरीले 1,113 वटा शवको जाँच मुसुल्का तयार पारेको हो। 55 वटा शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। पहिचान नभएका 911 वटा विवरण प्रहरीको वेबसाइटमा अपडेट गरिएको छ। त्यसै गरी बाढ़ीमा परि 4,898 जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा स्वदेशीतर्फ 2,125, 1,445 पुरूष र 680 महिला र 1,350 जना फोन मार्फत सम्पर्क विहीन रहेका छन्।
त्यस्तै विदेशी नागरिकतर्फ 583 जना 251 पुरूष र 330 महिला र दुई अन्य बेपत्ता सूचीमा रहेका थिए। 25 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। 65 जना सर्वसाधारण प्रभावित भएका हुन्। उद्धारतर्फ आयसम्म 6541 जनाको उद्धार तथा उपचार गरिएको छ, जसमा 4086 पुरूष, 1922 महिला, 980 विदेशी र 533 खुलाउन बाँकी रहेका छन्। सरकारले उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा 7912 जना नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडा संघको व्यापारिक विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि एप्पलले आफ्नो म्याप्स एपमा लेक ओन्टारियोको नाम परिवर्तन गरी लेक अमेरिका राखेको छ। यो परिवर्तन अमेरिकामा रहेका प्रयोगकर्ताहरूका लागि गरिएको हो, जबकि क्यानाडाका प्रयोगकर्ताहरूले पनि लेक ओन्टारियो देखिरहनेछन्। छिमेकी देशहरूबीच व्यापारबाट गएको महिनाको अन्त्यतिर विफल भएपछि अमेरिकाले 20 अर्ब डलर बराबरका क्यानेडियाली सामानहरूमा 50% नयाँ भन्सार शुल्क लगाएपछि ट्रम्पले लेक ओन्टारियोको नाम परिवर्तन गरी जारी रहेको कार्यकारी आदेश लगतै आइफोन निर्माता कम्पनीले यो कदम चालेको हो। यस्तै अर्को प्रविधि कम्पनी गुगलले पनि भर्खरै अमेरिकामा आफ्ना प्रयोगकर्ताहरूका लागि यस्तै परिवर्तन गरेको छ, जसका कारण सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ। अन्त्यमा खेल समाचार। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तामसियाले 4 बल बाँकी छदा 8 विकेट गुमाएर फेटाएको छ। तास्मानियाको थुमस डुवारले 60, राफेल म्याकमिलनले 32 रन बनाएका छन्। नेपालका साहब आलम र दीपक प्रसाद डुम्बेले 2-2 तथा रिजन ठोकाल आकाश चन्द्र पवन सराफले 1-1 विकेट लिएका छन्। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको छ। नेपाल एका त्रितराज दासले 37, मयन यादवले 32, कुशल मल्लले 29, पवन सराफले नकआउट 22 रन बनाएका छन्। धीतराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाको विले बेली स्टाइकले 4 विकेट लिएका छन्। अब नेपालले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड यससँग खेल्नेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा solefmnews@gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवश्य अहिलेलाई सोलु हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेटिनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफिम सुन्दै रहनुहोला। नमस्कार।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन

0: हामी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: हेलो
5: हेलो हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
6: लु त, हेलो, नमस्ते।
4: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
5: ए नानी, के भने रहेछ, के भयो?
6: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
9: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
8: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमका अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने

0: छट्टैमा यो भैस जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक कान्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सेन्टर जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौ तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-68 अङ्कमान 98-52-55-68

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
3: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
2: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
3: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
4: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98582 80222 साथै 98010208 95 मा मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के भयो, केको हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है,
2: हामीले त ध्यानै नदिएको
11: छ। त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

जीव मान्यता सबले बुझिसके आजकल आफ्नो यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: ठेगा दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बेच्ने जस्तै लक्ष्य त कतै चाहिँ लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
3: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिउ नि।
2: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, प्रसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर गोसा, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।
4: हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेश द्वारा जनहित

Oh, my God.

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यादपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षु तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीक। सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम कुनै मिति भर्नाका लागि आवेदन

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन में प्रसारण भइरहेको नेपाल दर्पण में साथी महेश घिवाले सँगै मदन पौड्याल को स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबर का शीर्षकहरुबाट।
1: कोशी बाड़ी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमंत्री शाह को संबोधन, दृढ़ संकल्प का साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन जनतालाई हिम्मत आज भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7.88 अर्ब रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोगमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटो भन्दा छिटो एचएस लाइनको बत्ती प्रदान गर्नु पर्यो। घरमा भएका धानाहरू कुटेर उहाँहरू जनताले खान पाउँथे।
4: रेडिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
0: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय। रूसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्ने सहयोग गरिरहेको विवरण सार्वजनिक। ध्वनिको गतिभन्दा कमी गुणा छिटो यात्रा गर्न सक्ने। र जीकपले 10 औं T20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एमपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एमएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन।
6: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिन्छ। सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
6: हो। ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिन भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: फोन 056-494-333-495-55।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेको सीमा बुधबार आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख डीपी अर्यालले विपद पछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। भएको 10 गते बुधबार बिहान रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिन्धुलीपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आद र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ।
2: यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आद भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरमा वीर हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौं। रसुवा र नुवाकोटका लागि 1-1 करोड़ रूपियाँ, धादिङका लागि 50 लाख रूपियाँ निकासा गर्यौं। खोज उद्धार उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौं। प्रभावित क्षेत्रमा खोज उद्धार उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सड़क प्रभावित क्षेत्रसँग जोड्ने प्रयास शुरू गरियो।
0: रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1,114 जना पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको समाकत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख
1: आजको प्रतिनिधि सभा बैठकमा राजनैतिक दलका नेताहरूले पनि सम्बोधन गर्नुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेन्दोले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले रसुवाबाढ़ीको प्रलय आएको 1 हप्ता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। नेता आङदेन्दोले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी बाढ़ीपछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। संघीय प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको संकट विरूद्ध जुट्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले बाढ़ी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णतया उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो।
0: रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग अनुक्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो एक अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
1: भोटेबुसी बाढ़ीको एक हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कति राहत पुग्न सकेको छैन, कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सड़क र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 वडाध्यक्ष यमनाथ आचार्य
3: बेटारीमा भएको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनाई हुन्छ भने छिटो भन्दा छिटो त्यस लाइनको बत्ती प्रदान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू सञ्चारहरू पूजाहरू हुन्थ्यो होइन। छिटो भन्दा छिटो बाटो जोड़ दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसै दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ

0: राइडिङ सरकारले अहिले पहिलाको भूकम्प जस्तो हो नि जमिन थियो नि त भूकम्पमा र कुक टेन्टहरू राख्ने बनाउने बेला भएको थियो नि त होइन अब अहिले त सरकारले जब्बै देखाइयो भने नि त कहाँ गएर नागरिक बस्नु भनेर पहिला त हिजो फिल्ममा आएको छ उहाँले पनि तिन दिनभित्र भन्नुभएको छ क्या सङ्घीय सरकारले हामीले यो क्षेत्रमा बस्ती बसाउन सम्भव छ भनेर भनिदिएको छौँ त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भाका थुप्रो भएको प्रधानमन्त्रीजीले भन्नुभएको थियो नागरिकको घर घरमा सरकार पुग्छ आएका सबै सामानहरू हामी बोकेर वितरण गर्छौँ
1: त्यस्तै कतै भने लत्ता कपडा अभाव छ धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल
2: र आउने क्रम पनि अलिकति वितरण पनि हामी एकद्वार प्रणालीबाटै गरिरहेका छौँ यहाँ आउँछ यहाँ आएर प्याकेजिङ हुन्छ प्याकेजिङ भएपछि अब जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गयो त्यो सामान बुझ्ने हुने गरेर नै बाध्य छ खाद्यान्न अहिले पर्याप्त मात्रामै आएको भन्नुपर्छ अब हामीलाई अलिकति समस्या भनेको लट्टाको पढा र अस्थायी शौचालयहरूको हाम्रो विद्यालयलाई सरसफाई गर्न पनि एउटा चुनौती भइरहेछ हाम्रो 1500 अस्पताल सरसफाई गर्नलाई चुनौती भइरहेछ त्यो बाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि हुनु गर्नुपर्छ
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीए कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ तिन्जेल हामीले भोटेकोशी बारीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित प्रधानमन्त्री शाहको सम्बोधन दृढ़ संकल्पका साथ विपद संग लड्ने प्रतिबद्धता नागरिकको जीवन रक्षामा केन्द्रित हुन शीर्ष दलका नेताहरूबाट सरकारको ध्यानाकर्षण प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अरब 88 लाख रूपियाँ जुट्यो प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर नेपाल दर्पणमा अब बाँकी खबर नागढुङ्गा मुगलिङ सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ काठमाडौँबाट मुगलिङतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्ग्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवतजावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिम मुक्त भएको छ बजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति परेको भएको भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। कृष्णगिरीमा सड़क अवरूद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ।

0: सड़कमा गाड़ी र यात्रुको चाप बढ़ीसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाडौँ हेटौडा जर्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौडाका लागि छुट्ने साना गाड़ीका लागि फर्पिङ, फाखेल, कुनेखानी, भीमफेदीको रूट कायम गरिएको छ। त्यस्तै हेटौडाबाट काठमाडौँतर्फ छुट्ने साना गाड़ी भीमफेदी, कुनेखानी, सिस्मेरी दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठूला तथा मालबाग गाड़ी ललितपुरको चापागाउँ भट्टेडाँडा ठिगन हुँदै हेटौडा पुग्नेछन्। यो रूट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौडाबाट छुट्ने ठूला र मालबाग गाड़ीका लागि भैंसे, पालुङ, टिस्टु, नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलुब्रिजको भार वहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाड़ीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठूला र लोडयुक्त गाड़ीका चालकलाई बेलुब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ। नेपाल अलिगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ। नेपाल राष्ट्र बैंकले भोटे कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना, फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान एकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ। बाढ़ी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात, बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ। रसुवाको भोटेको सीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। यस्तै चीनले रसुवा गरी जोड्ने केरुङ नाका जाने स्थल मार्ग पूर्ण रूपमा संचालनमा ल्याएको छ। सीमावर्ती चीनको सुशासित क्षेत्र तिब्बत केरुङ जिरुङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्य पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाउ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रंगसहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा। संस्थान।

0: को एकमात्र डीटीएच के बाद जिस हो
1: डिश हो खुशी को कनेक्शन
0: रात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य ब्रह्मदेन्स नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: ब्रह्मदेन्स मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दाँत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आज सम्पर्क गर्नुहोस्
2: ब्रह्मदेन्स नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6660 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर रसुवाको भोटेको सीमा दिनायको बारेमा परेर काठमाडौँ महानगरपालिका भित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। यस्तै एकजनाको घर बगाएको छ। काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृह केन्द्र संचालन गरेको छ। केन्द्रले नागरिकलाई सूचना दिने आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाडौँबाट रसुवा गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो। आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटे कोशी बाढ़ी प्रभावित केही जिल्ला र काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ गोरखा पर्वत लमजुङ काभ्रे काठमाडौँ उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी देशको हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निप्से आज 15.44 अंकले बढ़ेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो निप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 193 कम्पनीको शेयर बढ़ेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.90 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 किता शेयर 2.94 अर्ब रूपियाँमा किनबेच भएको छ। आज एकै दिन सुनको भाव तुलनामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुनको भाव आज तुलनामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घट्यो। हिजो तोलाको 4,765 रूपियाँ रहेकोमा आज चाँदीको भाव घटेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपाल दर्पणमा अब विदेशको खबर। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्ने गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-420L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गति भन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। रूसी पत्राचार यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रूज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेपास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाड़ी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन। नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य हो। तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43/3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदा आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
4: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिकटले 10 टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिकटले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। योसँग 33 वर्षीय क्विन्टन डिकक टी20 क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 खेलाड़ी बनेका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिकक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन द डिककले टी20 क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी20 क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोलिपछि बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमन्त्री शाहको सम्बोधन। दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
3: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7.88 अर्ब रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव। कतै पुगेको पनि वितरणमा समस्या।
4: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
3: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक। ध्वनिको गतिभन्दा कयौं गुणा छिटो यात्रा गर्न सक्ने।
4: र डिककले 10 टी20 शतक सहित कोहली र वार्नर कीर्तिमान बराबरी गरे।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी नरेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 209 वटा एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथै वीरगति प्राप्त सैनिकका परिवारको हितमा नेपाली सेनाले गरिरहेका कार्यहरूको विषयलाई समेटी तयार पारिएको सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मंगिर 26 गतेदेखि 29 गतेसम्म मित्र राष्ट्र भारतको भ्रमणमा जानुहुने भएको छ। उहाँ मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल श्री उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारतको भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको दौरान उहाँलाई भारतका महामहिम राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा प्रधान सेनापति श्री सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै इण्डियन मिलिटरी एकाडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले मंगिर 19 गते जंगी अड्डामा आयोजित एक कार्यक्रम बीच उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी श्री प्रेम बहादुर पुनलाई दर्जेनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँ मंगिर 16 गतेबाट उपरथी दर्जामा पदोन्नति हुनुभएको हो। पदोन्नति सँगै उपरथी श्री पुन मध्यपश्चिम पृतनाको पृतनापतिमा नियुक्त हुनुभएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले विगत द्वन्द तथा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेका सकल दर्जाका परिवारसँग मंगिर 17 गते जंगी अड्डामा भेट गर्नुभएको छ। सो अवसरमा उहाँले सकल दर्जाका परिवारहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। बलाध्यक्ष रथी श्री प्रदीप जङ केसीले मंगिर 21 गते काठमाडौँ जगन्नाथ देवल स्थित राष्ट्रिय सेवा दलको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले वस्तुस्थितिबारे जानकारी लिनुका साथै पेरिमिटर निरीक्षण गरी राष्ट्रिय सेवा दलको समग्र सुधार तथा दीर्घकालीन हितका लागि आवश्यक निर्देशन दिनुभयो। रक्षा सचिव श्री रामेश्वर दंगालले काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका 13 र 14 स्थित पेरुङ्गे डाँडामा निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचनाहरूको मंगिर 18 गते निरीक्षण गर्नुभएको छ। यस्तै मध्यपूर्वी पृतनापति उपरथी श्री सुदर्शन सिलवालले मंगिर 18 गते रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 7 स्थित सामूहिक तालिम इलाकाको निरीक्षण गर्नुभई सकल दर्जालाई आवश्यक निर्देशन दिनुभएको छ। त्यसै गरी पृतनापति उपरथी श्री सिलवालले मंगिर 17 गते काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत ज्वालादल गढ़को सुरक्षा पोस्ट तथा निर्माणाधीन द्रुत मार्गको निरीक्षण गर्नुभएको थियो। देशका विभिन्न स्थानमा मंगिर 16 गते सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना परिचालन भएको छ। सो क्रममा 33 जिल्लाका विभिन्न स्थानमा भएको उपनिर्वाचनलाई सुरक्षित भयरहित र निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाली सेनाको बम डिस्पोजल टोली सहित 3,800 फौज परिचालित भएका हुन्। पश्चिम एयरबेसले सड़क मरमतको क्रममा माटोको ढिस्कोले पुरिएर घाइते भएका 4 जनाको मंगिर 15 गते हवाई उद्धार गरेको छ। बेसले जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका 2 स्थित सुएडादेखि मजकोट जाने सड़क मरमतको क्रममा ढिस्कोले पुरिएका घाइतेलाई उद्धार गरी थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएको थियो। नेपाली सेनाले 12 जिल्ला महागढ़ीमाई नगरपालिका 1 स्थित महागढ़ीमाई मन्दिर इलाकामा लाग्ने मेलालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ। मंगिर 2 गतेदेखि सञ्चालित शिविरमा मंगिर 22 गतेसम्ममा 1374 जनाको स्वास्थ्य उपचार गरिएको छ। सो क्रममा जलादलगढ़ नम्बर 28 फिल्ड एम्बुलेन्स स्कूलमा फिल्ड अस्पताल बर्दीवास र वीरेन्द्र अस्पतालका मेडिकल टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो। मंगिर 28 गतेसम्म सञ्चालन हुने उक्त शिविरको मंगिर 18 गते मध्यपूर्वी पृतनापति उपरथी श्री सुदर्शन सिलवालले निरीक्षण गर्नुभएको थियो। यस्तै विष्णुदल गौडले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिका 3 मंगलपुर स्थित समता राष्ट्रिय आधारभूत विद्यालयमा मंगिर 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उक्त शिविरमा 268 जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। यसै गरी नयाँ रणभीम गुल्मले नम्बर 23 फिल्ड एम्बुलेन्स गुल्माको सहकार्यमा पर्वत कास्की र स्याङ्जा जिल्लाको सिमानामा अवस्थित सुदामा मन्दिर परिसरमा मंगिर 15 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। बाला चतुर्दशीको अवसरमा 3 जिल्लाको संगम स्थल पञ्चासे स्थित बाराही मन्दिर सुदामा मन्दिर र पञ्चासे तालमा लागेको वृहत मेलामा उपस्थित भक्तजनहरूलाई लक्षित गरी उक्त सहायता कक्ष सञ्चालन गरिएको हो। कालीप्रसाद गौड इन्जिनियर्सले मंगसिर 19 गते फेला परेको दुईवटा नम्बर 36 ह्याण्ड ग्रिनेड निष्क्रिय पारेको छ। चितौं जिल्ला कालिका नगरपालिका 3 थाङखोला सामुदायिक वन इलाकामा अवस्थित चतुर्मुखी मन्दिर परिसर सफा गर्ने क्रममा स्थानीयले उक्त बम फेला पारेको थियो। रणशार्दुल गौडका सिपाही मदन विश्वकर्माले मंगसिर 16 गते जिल्ला अस्पताल इलाममा उपचाररत एक बिरामीको लागि रक्तदान गर्नुभएको छ। उहाँले इलाम नगरपालिका 9 गोलबस्ती बस्ने 31 वर्षीय अजय कार्कीको उपचारको लागि रक्तदान गर्नुभएको हो। युद्धकवच गौडले काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका 14 नयाँ नैकाप स्थित सृजनशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा मंगसिर 18 गते खाद्यान्न सामग्री वितरण गरेको छ। अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा उक्त विद्यालयमा बस्ने फरक क्षमता भएका 31 जना विद्यार्थीको लागि खाद्यान्न वितरण गरिएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: दरखास्त आह्वान नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको प्राड प्राविधिक र विविध सेवा तर्फका अधिकृत तहका पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरिएका पदहरू प्राण उपसेनानी, प्राविधिक उपसेनानीहरू, एमबीबीएस डाक्टर, डेन्टिस्ट डाक्टर, सैनिक उपचारिका, डेन्टल टेक्निशियन, फूड एण्ड न्यूट्रिशन स्पेशलिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, अडियोलोजिस्ट एण्ड स्पीच ल्याङ्ग्वेज प्याथोलोजिस्ट, अप्टोमेट्रिक टेक्निशियन, क्लिनिकल साइकोलोजिस्ट, साइकोसोसियल काउन्सिलर, मेकानिकल इन्जिनियर मर्मत तथा सम्भार, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर मर्मत तथा सम्भार, अटोमोबाइल इन्जिनियर मर्मत तथा सम्भार, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, सर्भे, समाचार सम्पादक वाचक, लाइब्रेरियन, पाइलट उपसेनानी, एएनसी इन्जिनियर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर र लेखा उपसेनानी रहेका छन्। दरखास्त पेश गर्ने मिति र स्थान कार्तिक 30 मंगसिर 29 गतेसम्म सामान्य दस्तुर तिरेर तथा मंगसिर 30 पुस 6 गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम भरी नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदको लागि दरखास्त आह्वान
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य तथा विभिन्न ट्रेडका फलोवर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी चर्मकर्मी लोहकार केशकर्तक र सहेस पदमा दरखास्त आह्वान गरिएको छ।
3: सैन्य पदको हकमा नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np बाट अनलाइन दरखास्त फारम भरी उम्मेद्वारले हार्ड कपीको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा उपस्थित भई दरखास्त पेश गर्न सक्नुहुनेछ। त्यस्तै विभिन्न ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेद्वार स्वयं भर्ना केन्द्रमा उपस्थित भई फारम भरी दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना छनौट केन्द्रहरू
3: उपत्यका प्रितना हेडक्वार्टर नारायण हेटी ब्यारेक काठमाडौँ,
4: नम्बर 26 बैनी अड्डा भकुन्डेबेची काभ्रे,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
4: दुर्गादल गुल्म तोक्मे डाँडा ताप्लेजुङ,
3: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
4: दुर्गा बक्स गण ओखलडुङ्गा,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
4: बरफगण बलुवाही सप्तरी,
3: गरूर दल गण चरीकोट दोलखा,
4: ज्वालादल गण ब्रह्मपुरी बारा,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
4: नयाँ सबुज गण भरतपुर चितवन,
3: शेरगण श्री डाँडा नुवाकोट,
4: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
4: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल,
3: नम्बर 19 बाहिनी अड्डा तुलसीपुर बाङ,
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
3: नम्बर 4 बाहिनी अड्डा नेपालगंज बाँके,
4: नम्बर 24 बाहिनी अड्डा देवल डाँडा जुम्ला,
3: हनुमान दुज गुल्म गमगढ़ी मुगु,
4: सुदूर पश्चिम प्रितना हेडक्वार्टर चेगरी कैलाली,
3: नम्बर 5 बाहिनी अड्डा राजपुर डोटी
4: र नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर।
3: विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी चर्मकर्मी लोहाकार केशकर्तक र सहेस पदका लागि भर्ना केन्द्रहरू
4: उपत्यका प्रितना हेडक्वार्टर नारायणीटी काठमाडौँ,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की
4: र उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत रहेका छन्।
3: दरखास्त पेश गर्ने मिति
4: कार्तिक 30 गतेदेखि मंगसिर 29 गतेसम्म तथा दोब्बर दस्तुर तिरे र पुस 6 गतेसम्म दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा हेर्नुहुन वा कार्तिक 30 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ विरगति प्राप्त सैनिकका परिवारको हितमा नेपाली सेनाले गरिरहेका कार्यहरूको विषयलाई समेटी तयार पारिएको सामग्री। सेवा त्याग र समर्पण नेपाली सेनाको परिचय हो। नेपालको इतिहास र वर्तमान हेर्दा नेपाली सेना निस्वार्थ सेवामा अडेको छ। जसोसुकै राष्ट्रिय आवश्यकतामा नेपाली सेना सदैव राष्ट्रहितको पक्षमा उभिँदै आएको छ। देश र जनताको सेवामा समर्पित रहँदै गर्दा नेपाली सेनाका कयौं सैनिकहरूले आफ्नो जीवन नै समर्पण गरेका छन्। कर्तव्य पालनाको सिलसिलामा देखाएको बहादुरीको गाथा कोरिँदै गर्दा ती घटनाहरूका दुःखद पक्षहरू पनि हामी माझ धेरै छन्। विशेष गरी परिवारको सदस्यको मृत्युबाट भोग्नु परेको मानसिक, सामाजिक, आर्थिक लगायतका चुनौतीहरू वीरगति प्राप्त सैनिकको परिवारका साझा समस्या बनेका छन्। यिनै समस्या न्यूनीकरणमा राज्य र संस्थाको समेत उत्तिकै दायित्व हुन्छ। यसै सन्दर्भमा वीरगति प्राप्त सैनिकका परिवारजनको हितमा नेपाली सेनाका प्रयासहरू के छन् त यसै विषयलाई आजको कार्यक्रममा समेट्नेछौ। प्रस्तुतिमा छु म प्राविधिक सुबेदार मन्दिर बुढाथोकी।

0: जसरी हरेक सैनिकहरूमा राष्ट्र र जनताप्रतिको अभिभारा हुन्छ, त्यसै गरी हरेक सैनिकहरूप्रति संस्थाले पनि निश्चित अभिभारा वहन गरेको हुन्छ। त्यसैले सैनिक तथा सैनिकका परिवारजनहरूको हित संस्था र नेतृत्वको प्राथमिकतामा पर्दछ। यही प्राथमिकता प्रधान सेनापतिमा नियुक्त भए पश्चात महारथी श्री अशोक राज सिंहदेवले गर्नुभएको पहिलो सम्बोधनमा समेत झल्किएको थियो।
1: नेपाली सेनाको कल्याणकारी कोषको दिगो बनाएर कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावको आधारमा थप प्रभावकारी बनाउँदै लगिनेछ। पारिवारिक निवृत्ति भरमा रहेका सबै एकल महिलाहरूलाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्ति भरमा मासिक रू 500 दरले थप गरिनेछ।
0: हरेक सैनिकलाई म भन्दा माथि संस्था, जनता र राष्ट्र हुन्छ भने मूल मन्त्र सिकाइन्छ र यही आदर्शको कर्तव्य पथमा हिँडाइन्छ। यसरी कर्तव्य पालना गर्दा ज्यान गुमाएका सैनिकका परिवारहरूप्रति संस्थाले थप दायित्वबोध गर्दछ। यस क्रममा श्रीमान गुमाएका सैनिकका श्रीमतीहरूलाई सैनिक कल्याणकारी कोषबाट दिइने सेवा सुविधालाई समेत वर्गीकरण गरिएको छ। यसै सन्दर्भमा कस्ता सैनिकहरूको परिवारलाई विगति प्राप्त सैनिकको परिवारको रूपमा राखिएको छ त? कल्याणकारी योजना निर्देशनालय सेवा तथा सहुलियत महाशाखा प्रमुख महासेनानी श्री भूमभक्त बराल:
2: नेपाली सेनाले एकल महिलाहरूलाई 3 किसिमबाट वर्गीकरण गरेको छ। एउटा वर्गीकरणमा पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला पर्दछन्। ती एकल महिला उनका श्रीमान निवृत्ति भरण भइसकेपछि कालगतिले मृत्यु भएका हुन् भने अर्को वर्गमा कर्तव्य पालनाका एकल महिला भन्ने रहेको छ। उनीहरूका श्रीमान बहालमा रहँदा विभिन्न अवस्थामा मृत्युवरण गरेका छन् र अर्को एउटा वर्ग रहेको छ जसलाई हामी विगति प्राप्त शहीद परिवार भन्छौं। उनीहरू विगतको द्वन्द्व वा नेपाली सेनाले खटाएको विशेष अपरेशनमा मृत्युवरण गरेका सकल दर्जाका एकल परिवारहरूलाई जनाउँदछ।
0: सैनिक कल्याणकारी कोषबाट प्रदान गरिने सेवा सुविधामा विगति प्राप्त सैनिकका परिवारलाई विशेष प्राथमिकता दिँदै आएको छ। विगति प्राप्त सैनिकका परिवारको आर्थिक तथा सामाजिक स्तरलाई बढाउन सैनिक कल्याणकारी कोषका कार्यक्रमहरू केन्द्रित छन्। कोषबाट विगति प्राप्त सैनिकको परिवारको हितका लागि के कस्तो सेवा सुविधा दिँदै आएको छ त? पुनः महासेनानी श्री भूमिभक्त बराल:
2: विगति प्राप्त सैनिक सकल दर्जाका सन्ततिहरूलाई 100% छुटमा विद्यालयमा विद्यालयहरूमा अध्ययनको सुविधा छ। मेडिकल शिक्षा अन्तर्गत एमबीबीएस तहमा 100% छुटमा एउटा कोटा र अन्य मेडिकल शिक्षाहरू बीएससी नर्सिङ, बीपीएच, बीएससी एमएलटी तथा पीएससी लेभलका मेडिकल शिक्षाहरूमा पनि विभिन्न कोटाहरू छुट्याई 100% छुटको व्यवस्था मिलाइएको छ। विगति तथा कर्तव्य पालनको सिलसिलामा निधन भएका सैनिकका दुई सन्ततिहरूलाई यदि उनीहरू सैनिक विद्यालयमा अध्ययन गर्दैनन् भने उनीहरूको लागि प्रदान सेनापति छात्रवृत्तिको रूपमा वार्षिक प्रति सन्तति 20,000 दरले उपलब्ध गराउँदै आइएको छ। विगति प्राप्त रामेछाप आगलागी, रामचे पहिरो, विनाशकारी भूकम्पमा मृत्यु वा बेपत्ता भएका सकल दर्जाका आश्रित परिवारलाई मासिक रू 4,000 कल्याणकारी निवृत्ति भरण उपलब्ध गराउँदै आएकोमा 2081 कार्तिक महिनाबाट रू 500 थप गरी 4,500 पुर्याइएको छ। विगति प्राप्त सैनिकको एक छोरीको विवाहमा रू 50,000 दिने व्यवस्था गरिएको छ, जस अन्तर्गत आर्थिक वर्ष 77-78 22 जना, 78-79 18 जना, 79-80 14 जना, 80-81 19 जना, 81-82 5 जना यो सुविधा लिएका छन्। नेपाली सेनाले विगति प्राप्त सैनिकका एकल महिलालाई रोजगारीमा प्राथमिकता दिने गरेको छ। सैनिक गेस्ट हाउस, ट्रान्जिट क्याम्पमा न्यूनतम शुल्कमा बस्ने व्यवस्था मिलाएको छ। उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गर्ने व्यवस्था मिलाइएको छ। उदाहरणको लागि सिलाई कटाई, फेसन डिजाइनिङ, ब्युटिसियन, कुक, मन्टेसोरी, लाइट ड्राइभिङ, कम्प्युटर बेसिक र बेकरी तथा अचार बनाउने केही यस्ता तालिमका नाम हुन्। त्यस्तै एकल महिला स्वरोजगार केन्द्रहरूको व्यवस्था गरिएको छ। यी यस्तै धेरै सुविधाहरू नेपाली सेनाले उपलब्ध गराउँदै आइरहेको छ।
0: पारिवारिक सदस्यको अभाव आर्थिक राहतले पूरा गर्दैन। यद्यपि विगति प्राप्त सैनिकका परिवारलाई आत्मसम्मानका साथ जीविकोपार्जनमा सैनिक कल्याणकारी कोषबाट प्रदान गर्ने सेवा सुविधाले भने केही हदसम्म सहयोग पुर्याउँछ नै। यसै गरी विगति प्राप्त सैनिकका परिवारको जीवन सहज बनाउन सैनिक कल्याणकारी कोषबाट प्रदान गरिएका सेवा सुविधा समेत सहयोगी बनेका छन्। हालै प्रदान गरिएको कल्याणकारी निवृत्ति भरणमा मासिक रू 500 दरले थप गरिनुले हिताधिकारीहरूलाई लाभ पुगेको छ। नेपाली सेनाले यसरी समयसँगै वृद्धि गर्दै दिइरहेको सेवा सुविधाहरूले जीवन कतिको सहज भएको छ त। वीरगति प्राप्त सैनिकहरूको परिवारहरूको अनुभव यस्तो छ।
3: मेरो नाम चाहिँ सरिता पौडेल हो। मेरो घर चाहिँ खोटाङ। बुढो बित्दाखेरि 2050 मात्रै थियो होइन। बाबुहरूले यो कल्याणकारीबाट सबसिडी शिक्षा भत्ता भनेर जम्मा 42 रुपियाँ कति पाएका थिए, अब त्यो बढाएर अहिले 2500 पुर्याएन। महँगी सँगसँगै उहाँहरूले नै बढाइदिनु भएको छ। अब मान्छेलाई त जति दिए पनि मान्छेको त असीमित हुन्छ यो इच्छा आकांक्षाहरू, तर मान्छेले कहिले पनि सन्तुष्टि भए भन्दैनन्। तर म चाहिँ यसमा एकदम सन्तुष्टि छु। यत्रो अधिराज्यभरि नेपाल आर्मीका लाखौं लाख छन् होइन, उहाँहरूलाई सबै सेवा सुविधा सबै दिँदै जाँदा सबै गर्दै जाँदा उहाँहरूलाई भार पनि कत्रो भयो होला, म त यो सोची साध्य पनि छैन होइन। मलाई त एकदम आर्मीदेखि एकदम गौरव छ। म अब छोरालाई पनि म क्यारेट बनाउने नै भनेर मेरो सोचमा छ। जस खुसी नै छु। अरू भा भए हामी यतिको हुन्नथ्यौँ होला, म कता जान्थे होला, के गर्थे होला, कस्तो हुन्थे होला। अब त्यही भएर म चाहिँ यसमा एकदम खुसी छु र एकदम धन्यवाद त्यो 500 बढाएकोमा नि एकदमै धेरै धन्यवाद भन्न चाहन्छु।
4: प्रविता थापा, एकदम राम्रै भइरहेको छ। मेरो त दुईटै नानीहरू सैनिकै पढेर होस्टेल बसेर, बाबु चाहिँ मैले साथी चाहिन्छ भनेर बाहिरै पढाए हुँ। अनि 11-12 मात्र सलारी पढेर अनि एक्जाम दिए। एकदमै मनपर्छ हाम्रो आर्मीहरूको दुःख। जे भए पनि अब बच्चाहरूलाई हुर्काउनु पायो, पढाउनु ओर्नु पायो, आफूले पनि जागिर। उहाँले यो ठाउँमा जागिर नखानु भएको भए अब के हालतले यो बच्चाहरू हुर्काए होला भन्ने लाग्छ।
0: परिवारको सदस्य गुमाउनु पर्दाको पीड़ा शब्दले अभिव्यक्त गरेर सकिँदैन। झन् एउटा श्रीमतीको लागि आफ्नो श्रीमान गुमाउनु भन्दा ठूलो पीड़ा के हुन सक्छ र त्यो भूमिलाई मात्र थाहा हुन्छ। तर वीरगति प्राप्त सैनिकका श्रीमतीहरूले शोकलाई शक्तिमा बदलिरहेका छन्। यसैको उदाहरणहरू मध्ये एक हुन् शारदा देवी थापा। उहाँको श्रीमान चित्रबहादुर थापाले विगत द्वन्द्वको क्रममा वीरगति प्राप्त गर्नुभयो। श्रीमानले वीरगति प्राप्त गरेपछि उहाँ मानसिक रूपमा समेत अस्वस्थ हुनुभयो। यसबीच नेपाली सेनाले शारदा देवीको उपचार मात्रै गरेन, छोराहरूलाई छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दियो। यही अवसरको सदुपयोग गर्दै शारदा देवीको एउटा छोरो डाक्टर र अर्को छोरो इन्जिनियर बन्नु भएको छ भने अहिले आफू समेत स्वस्थ भइसक्नु भएको छ। श्रीमान गुमाए पनि नेपाली सेनाले लगाएको गुणले आफ्नो जीवन सहज बनेको शारदा देवी बताउनुहुन्छ।
5: अब आफ्नो श्रीमान बित्नु भयो, अब छोरीले राम्रो ठाउँमा हालिदिनु भयो, राम्रो त्यो वीरेन्द्र सैनिक परेर अनि फेरि यहाँ भण्डार खालको, अनि अब भण्डार खालमा नै पर्यो, त्यहाँबाट बोलाएर यही भण्डार खालमा पर्यो, यहीँबाट भयो अनि फेरि उसमा के अरे डक्टर पढ्नेमा भयो होइन। अनि त्यसपछि अब लोकसेवामा जान्थ्यो नाम स्कुलमा, अनि स्कुलमा नाम निस्केपछि जागिर होइन पढ्न पाए। राम्रै गर्नु भएको छ, मेरो लागि पनि राम्रै गर्नु भएको छ, मलाई पनि राम्रै भइरहेछ। अब यहाँसम्म गर्नु हो मेरो, अब आजसम्म पनि मेरो अब जागिर नगरिदिए म के घर मात्रै खाने होला जस्तो मलाई अत्यास लागिरहेको थियो। तर सैनिकबाट मलाई लागि दिनुभयो, मलाई राम्रै भइरहेछ। अहिले चाहिँ म ठिक अवस्थामा छु, तर मेरो छोरछोरी पनि दुःख गरे अनुसार उनीहरूले राम्रै कुनै वर्ष पनि केही बिग्रिएन, राम्रो उसले पढे, मलाई अहिले चाहिँ राम्रो भइरहेछ। किनभने मैले अब मेरो मन पनि खिरमा आयो होइन, अब दुई बच्चाहरू पनि अब राम्रै, एउटा चाहिँ डक्टर छ ठुलो छोरा, सानो छोरा इन्जिनियर।
0: शारदा देवी थापाको अनुभवसँग वीरगति प्राप्त सैनिक खम्ब बहादुर थापाकी श्रीमती वसुन्धरा थापाको अनुभव समेत मिल्दछ। श्रीमानले वीरगति प्राप्त गर्दा वसुन्धराको जेठी छोरी 22 महिना र कान्छी छोरी 15 दिनकी मात्र थिइन्। घरको सबै जिम्मेवारी बोकेको मूल खम्बा नै ढल्दा वसुन्धरालाई मानसिक पीड़ा मात्रै भएन, जीवन कसरी अगाडि बढ़ाउने चिन्ता पनि थपियो। छोरीहरूको पालन पोषण र शिक्षा दीक्षा कसरी गर्ने भन्ने चिन्ता र चुनौती पनि थियो। यस्तोमा उहाँको सहारा बन्यो नेपाली सेना। नेपाली सेनाले हाल दुवै छोरीलाई सैनिक नर्सिङ महाविद्यालयमा पढाउने अवसर दिएकोमा वसुन्धरा थापा समेत खुसी हुनुहुन्छ।
6: हाम्रो लागि त राम्रै गर्नुभयो, दुइटैले मेरो यहाँ विजय छोरीमा पढ्यो है, अहिले दुईजना फेरि मेडिकल कलेजमै छन्। यसो दुःख थाकालाई राम्रो राम्रो चाहिँ हेरे हामीले एउटा आड हदार सबै भनेकै जाने मान्छे गए पनि यही ठाउँबाट राम्रो चाहिँ हेरिदिनु भयो, त्यही छ खुसी।
0: प्रधान सेनापति महारथी श्री अशोक राज सिंहदेवले वीरगति प्राप्त सैनिकका परिवारजनसँग मंगसिर 17 गते जंगी अड्डामा भेटघाट गर्नुभएको छ। उहाँले विगत द्वन्द तथा कर्तव्य पालनाको दौरान वीरगति प्राप्त गरेका सकल दर्जाका परिवारहरूसँग भेटघाट गर्नुभए समस्या बुझ्नु भएको छ। सो कार्यक्रममा उहाँले वीरगति प्राप्त सकल दर्जा परिवारको हकहितका लागि आफू प्रयत्नशील रहेको बताउनु भएको छ।
1: गौरवमय इतिहास बोकेको नेपाली सेनाको वीरगति प्राप्त जवानहरूको परिवारलाई आज मैले यहाँ भेट्न पाउँदा मलाई खुशी पनि लागेको छ र तपाईँहरूको समस्या र पीड़ाहरू सुन्दाखेरि केही गर्नुपर्छ भन्ने मनमा लागेको पनि छ। म तपाईँहरूको सामुन्ने तपाईँहरूका परिवारजनहरू प्रति उहाँहरूले तपाईँहरूको श्रीमानहरूले देखाउनु भएको वीरगतिप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्न चाहन्छु र कर्तव्य पालनाको सिलसिलामा घाइते हुनुभएका सकल दर्जाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु र गत केही वर्षदेखि तपाईँहरूसँग प्रधान सेनापतिको भेटघाट हुँदा म लगभग प्रत्येक भेटमा म पनि उपस्थित छु। त्यसकारण मलाई तपाईँहरूको समस्याहरू र पीड़ाहरूको बारेमा धेरै जानकारी छ र म त्यसप्रति धेरै संवेदनशील पनि छु र नेपाली सेनाले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग र सुविधाहरू तपाईँहरूलाई प्रदान गर्न कदापि पछाडि हट्दैन। कोषको अवस्थालाई विचार गरेर सक्दो नेपाली सेनाले दिने प्रयास अवश्य नै गर्छ।
0: कार्यक्रममा सैनिक वीरगति परिवार तथा एकल महिला समूहकी अध्यक्ष रीता कार्कीले भेटघाट कार्यक्रमले वीरगति प्राप्त सैनिकको परिवारको सम्मान गरेको भन्दै वीरगति प्राप्त सैनिक परिवारका लागि नेपाली सेना र प्रधान सेनापतिले देखाउनु भएको अभिभावकीय भूमिकाप्रति आभार प्रकट गर्नुभयो।
7: यसरी हामीलाई हजुरहरूले सम्झी बक्सिँदाखेरि हामी धेरै साथीहरू सबै वीरगति परिवारहरू हामी खुशी छौ। हाम्रो संस्था छ, हाम्रो श्रीमान बिते तापनि हाम्रो संस्था छ, संगठन छ, हामी बलियो छौ भन्ने चाहिँ हाम्रो सबैको अनुभव छ।
0: जंगी अड्डामा भएको भेटघाट कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिंहदेवले वीरगति प्राप्त सैनिकका परिवारलाई विशेष सम्मान समेत गर्नुभएको छ। सो क्रममा उहाँले उच्च शिक्षा हासिल गर्नुभएकी नारायणी कडेल र आफ्ना छोराछोरीको उच्च शिक्षाका लागि हौसला र साथ दिएर सफल अभिभावकत्व निर्वाह गर्ने रीता भण्डारीलाई जनाही नगद ₹40,000 सहित विशेष सम्मान गर्नुभएको थियो। सम्मानित हुनुभएकी नारायणी कडेल वीरगति प्राप्त सैनिक राजु कडेलको श्रीमती हुनुहुन्छ। सानै उमेरमा विवाह गर्नुभएकी कडेलले विवाह गरेको 7 महिनामै श्रीमान गुमाउनु भएको थियो। सानो उमेरमा श्रीमानको वियोग सहनु भएकी उहाँले आफ्नो पढ़ाईलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्नुभए सैनिक परिवारका लागि उदाहरणीय बन्नु भएको छ। शिक्षा प्रतिको रुचि र अठोटको सम्मान गर्दै नेपाली सेनाले उहाँलाई सम्मान गरेको हो। यो सम्मानले आफूलाई थप ऊर्जा मिलेको बताउँदै नारायणी कडेल नेपाली सेनासँग यस्तो अपेक्षा
8: 2060 सालमा वीरगति प्राप्त गर्नुभयो उहाँले। त्यस पछाडि म 7 क्लासमा पढ्दै थिएँ, त्यसो त मेरो अप्सन भन्ने के पनि थिएन, मैले केही गर्नुपर्छ भन्ने मात्रै थियो क्या मलाई। र अनि त्यही भएर मैले पढाइलाई चाहिँ निरन्तरता दिएँ र रेगुलर पढ्दै जाँदा मैले मास्टर डिग्री लाइब्रेरी साइन्स मास्टर डिग्री गरेँ, प्लस मैले सोसियोलोजीमा पनि गर्दैछु। मेरो अब 1 महिनामा मेरो थिसिस क्लियर हुन्छ, जुन मलाई आज आर्मीले मास्टर डिग्री गरेको एउटा लिस्टमा मलाई राख्नुभयो। सम्पूर्ण आर्मी परिवारलाई म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। मेरो अपेक्षा त्यही हो, आर्मीमा एउटा स्टेबल जब होस् भन्ने चाहना हो मेरो, किनकि अहिले त अब पेन्सन त छ आफ्नो ठाउँमा छ। अघि जान दिदीले भने जस्तै 1800 स्टार्ट भएको पेन्सन 18,000 पुगेको छ, त्यतिले सर्भाइभ हुन त गाह्रो छ नि त काठमाडौँको ठाउँमा। हामीलाई सपोर्ट गर्ने त कोही पनि हुँदैन। यत्रो शिक्षित भएको भने एउटा जागिर होस्, स्टेबल जागिर होस्, केही जागिरले नै भोलि हामी चल्न सकियोस् भन्ने अपेक्षा त हुन्छ नि त। त्यसको वातावरण चाहिँ एउटा आर्मीबाट होस् भन्ने चाहिँ मलाई एकदमै अपेक्षा छ।
0: यस्तो सम्मानले वीरगति प्राप्त सैनिकका सबै परिवारको सम्मान गरेको ठान्नुहुने रीता भण्डारी आफ्नो छोरीले प्राप्त गरेको सफलता र नेपाली सेनाको साथ सहयोग बारे भन्नुहुन्छ।
9: मेरो छोरीले पढ्दै फेल पनि भएन, डिग्री पास गरी डबल डिग्री गरी त्यहीको स्वरूपमा पाए। नेपाली सेनालाई धेरै धेरै धन्यवाद छ। मेरो छोरी वीरेन्द्र सैनिक भक्तपुर वान पढी राम्रै नम्बर ल्याए, दुःख गरेर पढाइयो। नेपाली सेनाले हामीलाई हामी वीरगतिको श्रीमतीलाई राम्रै सक्दो सहयोग गरेछ। एकदमै धन्यवाद दिन चाहन्छु म त हृदयदेखि नै। हाम्रो अब गर्न मिल्ने जति गर्न सक्ने जति सहयोग गर्दैछ हामीलाई नेपाली सेनाले। जे परे पनि गर्छौ हामी हजुरहरूको साथ छौ भनेर हामीलाई सक्दो मिल्दो सबै सहयोग साथ गर्नुभएको छ।
0: नेपाली सेनाले वीरगति प्राप्त सैनिकका परिवारका लागि गरेको लगानी मध्ये शिक्षामा गरेको लगानी पनि एक हो। यसबाट समेत वीरगति प्राप्त सैनिकका सन्ततिको उज्जवल भविष्य निर्माणमा ठूलो टेवा पुगेको छ। यस क्रममा नेपाली सेनाले सञ्चालन गरेको शिक्षण संस्थाहरूमा वीरगति प्राप्त सैनिकका सन्ततिको लागि छुट्टै कोटा सुरक्षित गरिएको छ। हाल यस कोटामा 181 जना अध्ययनरत छन्। त्यस्तै नेपाली सेनाको शैक्षिक संस्थामा अध्ययनको अवसर नपाएका 678 जना सन्ततिलाई प्रधान सेनापति छात्रवृत्ति मार्फत प्रोत्साहित गरिएको छ। यस्ता शैक्षिक सुविधाले वीरगति प्राप्त सैनिकका सन्ततिलाई सहज भएको छ। यस्तै सुविधा प्राप्त गर्नेहरू मध्ये एक हुनुहुन्छ सुजन धमला। दरान सैनिक आवासीय महाविद्यालय र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अध्ययन गरी सोही संस्थानमा नियुक्ति लिनुभएका सुजन धमला भन्नुहुन्छ,
10: नेपाली सेनाको अब आर्थिक अवस्था जो चाहिँ यस्तो हाम्रो चाहिँ कर्तव्य पालनको क्रममा मृत्यु भएको वा घाइते भएको अपाङ्गता भएको परिवारहरूको चाहिँ के हुन्छ, प्राय जसो आर्थिक अवस्था कमजोर हुन्छ अनि जति राम्रो पढ्न सकिने पढ्न नभएको अवस्था हुन्छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा मैले विगतको कोटामा पढ्न पाउँदा चाहिँ धेरै नै खुसी र धेरै नै एकदम कृतज्ञ नै छु। अनि यस्तो कोटा चाहिँ अझै वीरगति परिवारहरूलाई अब त धेरै हुन प्रोत्साहन गर्नलाई निरन्तरता दिँदै जाने, अब बढाउनु मिल्छ र मिल्दैन त्यो चाहिँ माथि प्रशासनको कुरा हो होइन, जस बढाउनु मिले खण्ड समय सेवा सुविधाहरू बढाउने, तर चाहिँ यो चाहिँ एकदमै निरन्तरता दिनुपर्ने खालको कार्यक्रम हो जस्तो लाग्छ मलाई।
0: नेपाली सेनाले सुजन धमला जस्तै वीरगति प्राप्त सैनिकका थुप्रै छोराछोरीको उज्जवल भविष्य निर्माणका लागि विभिन्न अवसरहरू प्रदान गर्दै आइरहेको छ। नेपाली सेनाले वीरगति प्राप्त सैनिकका सन्ततिको शिक्षामा गरेको लगानीले राज्यलाई समेत ठूलो फाइदा पुगेको छ। वीरगति प्राप्त सैनिकका परिवारलाई नेपाली सेनाले गरेको लगानी र यसले पुर्याएको सहयोग ठूलो रहेको धारणा राख्नुहुन्छ वीरगति प्राप्त सैनिकको परिवार राममाया पौडेल।
11: नेपाली सेनाले गर्दा हामी ठाउँमा आएर यसरी सर भएर नेपाली सेनाले जुन ठाउँमा पनि जतिखेर पनि सन्ध्या भएर हामी यसरी भेला हुन पाएको छौँ। नेपाली सेनाले गर्दा कति छोराछोरीहरू चाहिँ कोही इन्जिनियर कोही डाक्टर कोही पाइलट भन् कोही लेफ्टनेन्ट क्याप्टेन भन् कोही मेजर भन्

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोरुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soruafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेविका राईसँगै सरस्वती पुरी। रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 1114 पुग्यो। बाढ़ीको धक्का सगरमाथा क्षेत्रमा पर्यटक सिजनको मुखैमा नाम्चेका होटल व्यवसायी चिन्तित। जिल्ला अस्पताल फाप्लुमा सुरक्षित प्रसूति सेवा लिने महिलाको संख्यामा वृद्धि।
1: सगरमाथा आदर्श शिविरमा मानव गतिविधिले एक सिजनमा घोगाल्छ 2500 टन जिउ। सोताङमा हुने 30 विजय संहित नृत्य प्रतियोगिता स्थगित। सिन्दे खुलाई भुटेको बाजीले बगाएको सडक।
0: कोशी प्रदेशका 1,60,000 घरहरू विपदको जोखिममा। सोलुखुम्बुमा 2,574 घरहरू जोखिममा। कोशी प्रदेशका सम्पर्क विहीन 30 जना भेटिए, 12 जनाको उद्धार।
1: बाढीपछि सरकारले गरेका कामबारे प्रधानमन्त्रीको संसदमा वृद्धि। प्रतिनिधि सभाबाट भोलि कोशी बाढीबारे विशेष प्रस्ताव पारित। एमाले अध्यक्ष ओलीले गरे धाटी। दार्जीलिङ र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन।
0: अफगानिस्तान द्वन्दमा 40,000 जनाको ज्यान गएको प्रतिवेदन। सार्वजनिक रूसले इरानलाई सुपरसोनिक मिसाइल बनाउन सघाउँदै।

0: ए बाबु नौ नौ मेरे तो हाथ खुट्टा अनुसार झुमझुम कर भैरान बनाए मेरे केटी हो केटी खड़ी एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नगर रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े मत दीदी जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: अब समाचार विस्तारमा खबर रसुवाको भटेको सीमा 10 हदौमा आएको विनाशकारी बाढीमा परिव्यता भएका मध्ये 1114 जनाको सफेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 9 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म उक्त संख्यामा मानिसमै सफेला परेका हुन प्रहरीका अनुसार रसुवामा 41 नुवाकोटमा 155 धादिङमा 59 चेतवनमा 348 गोर्खामा 66 तनहुमा 38 नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1114 जनाको सफेला परेको हो। प्राधिकरणका अनुसार अझै 3916 जना सम्पर्कविहीन छन् भने 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। गत भदौ 10 गते रसुवाको घटेको सीमा नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको असर अब देशव्यापी रूपमा देखिन थालेको छ। विपत्तिमा परि जनधनको ठूलो क्षति हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकहरू समेत बेपत्ता भएको खबर सार्वजनिक भएसँगै मुख्य पर्यटकीय सीजन शुरू हुन लाग्दा खुम्बु क्षेत्रको पर्यटन र होटल व्यवसाय प्रत्यक्ष प्रभावित हुने चिन्ता बढ़ेको हो। रसुवामा आएको बाढ़ीले सोझै हिमाली पर्यटनको केन्द्र मानिने खुम्बु र आसपासका क्षेत्रसम्म त्रासको वातावरण सिर्जना गरिदिएको होटल व्यवसायीहरू बताउँछन्। खुम्बु क्षेत्रको स्थलगत अवस्था र पर्यटनमा परेको असरबारे नाम्चीका स्थानीय होटल व्यवसायीहरूसँग गरिएको कुराकानीमा उनीहरूले आगामी सिजनलाई लिएर निकै अनियोग र चिन्ता व्यक्त गरेका हुन् सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाका अनुसार मुख्य पर्यटक सिजन नजिकिँदै गर्दा सगरमाथा क्षेत्रमा अग्रिम होटल बुकिङ आउने क्रम जारी रहे पनि पछिल्लो वर्षको तुलनामा घट्दो क्रममा रहेको छ। पछिल्लो समय हिमाली क्षेत्रमा आधुनिक सुविधा सम्पन्न होटलहरूको निर्माण तथा स्तर उन्नतिमा ठूलो लगानी भएको छ। यस्तो अवस्थामा पर्यटक आगमन घट्दा व्यवसायीहरूलाई दैनिक सञ्चालन गर्न धान्न बैंकको किस्ता तिर्न र आफ्ना कर्मचारीलाई निरन्तर रोजगारी दिन समेत गम्भीर संकट पर्ने गरेको अध्यक्ष शेर्पा
4: अब अहिलेसम्म चाहिँ अब त्यो रद्द होइन तर मेरो विचारमा चाहिँ अब
5: त्यो पहिलो सिजनको दाँजोमा चाहिँ कमसे कम पनि 20% घट्छ जस्तो मैले अनुमान गरेको छु। घट्छन् म धेरै घट्ने होइन, त्यही 10-15% गर्ने अनुमान गरेको छु मैले। अहिले असर त त्यही हो, अहिले त बुकिङमा आउने क्रम चाहिँ जारी छ होइन, तर यो अघिल्लो वर्ष तुलनामा चाहिँ बुकिङ अलिकति कम भएको महसुस गरेको छु मैले। अब असर त धेरै पुग्छ नै भइरहेको, किन असर पुग्छ भनेदेखि अब यहाँ धेरै अब होटेल बनाउने क्रम एकदमै भरेको छ होइन, अब त्यसले गर्दाखेरि अब यहाँको महँगी त्यस्तै हो, अब त्यसले गर्दाखेरि अलिकति असर त पर्छ नि। त्यो छ अब यो खुम्बु पासाङ अब गाउँपालिका भनेपछि तपाईँ विश्वकै अलिकति यो गन्तव्य मध्ये अलिकति राम्रो गन्तव्य पर्छ होइन, त्यसले गर्दै अब अहिले हाम्रो यहाँ अब यहाँ पनि शान्तिमा बारी पहिरो गइरहेको छ होइन, बाटोहरू भत्किने क्रम जारी छ भनेपछि गाउँपालिकाले अहिले एकदमै अब यो पर्यटकको सिजन सुरु हुनुभन्दा अगाडि नै लगभग 90-95% काम चाहिँ सिटिसिएको छ, अहिले बाटो बनाउने कामदेखि लिएर सबै। अब रसुवा र यहाँ चाहिँ धेरै फरक पर्यो होइन, अब यो रसुवा भन्दा हाम्रो चाहिँ लगभग अब यहाँ 800-900 किलोमिटर फरक पर्छ, त्यसले गर्दाखेरि अब यहाँ आउने पर्यटकहरू चाहिँ अहिलेसम्म त्यस्तो राज छैन, अब अहिलेसम्म त त्यस्तो प्रत्याङ्कित परेको छैन, अहिले एकदम संसार भइरहेको छ, पछि कुरा भन्न सकिँदैन। हाम्रो चाहिँ होटेलको प्रत्येक कर्मचारीहरू आउने क्रम जारी छ, अहिले काम पनि भइरहेको छ, र अहिले हाम्रो चाहिँ अहिले यो पर्यटकको सिजन सुरु भइसक्यो, अब अहिले दिन प्रतिदिन तपाईँ 80-90 जना 100 जना चाहिँ प्रवेश गरेको पर्ने क्रम जारी छ।
3: अर्को स्थानीय होटल व्यवसायी ईश्वर व्यास तामाङले संचार माध्यममा माथिल्लो भुटेकोशी बाढ़ीको खबर आए लगत्तै सगरमाथा क्षेत्रका हिमनदी तथा हिमतालको जोखिमबारे समाचारहरू सम्प्रेषण भएपछि विदेशी पर्यटकहरूमा त्रास फैलिएको बताउनुभयो। मीडियामा आएका यस्ता खबरहरूका कारण पहिले नै भइसकेका अग्रिम बुकिङहरू रद्द हुने दर डरलाग्दो रूपमा बढ़ेको उल्लेख गर्दै उहाँले नाम्चीका होटल व्यवसायीहरू 100% आर्थिक मारमा परेको बताउनुभयो। व्यापार होस् या नहोस् होटलमा कार्यरत कर्मचारीहरूलाई पूरा तलब दिनुपर्ने बाध्यता रहेकाले व्यवसायीहरू यति बेला आर्थिक दबावमा परेको उहाँको भनाइ छ।
6: यो चाहिँ एकदम डर रहेको अवस्था छ, किन भन्दा अब कतिपय विदेशीहरू पहिलादेखि बुकिङ गरे घर चाहिँ उनीहरू नेपालमा अलिसियत छैन कि भन्ने भाषा होइन, त्यो कारणले गर्दा खासमा अहिले खुम्बुमा त्यो दुधकोशी नदी छ, त्यो माथि ग्लेसियरमा जोडेको हुनाले र एभरेस्ट जाने बाटो चाहिँ यही मार्ग पर्ने हुनाले अब यो भोटेकोशीको समाचारपछि यता पनि हिम तालहरू पुग्ने सम्भावना छ भन्ने कुरा अलिकति मिडियाबाट नि अलिक चर्किएर आवाज आयो। त्यो कारणले गर्दा तपाईँको विश्वव्यापी रूपमा अलिकति डर र त्रास फैलिएको जस्तो लाग्थ्यो मलाई। त्यो कारणले गर्दा हामीले जति यो सिजनको लागि टार्गेट गरेका थियौँ के हदसम्म घट्ने हो कि भन्ने सम्भावना देखिरहेछ। अहिले त्यस्तै 15-20 जना 30 जना होला, खासमा वेदरले पनि भर पर्छ होइन, अब कुनै बेला कुनै कम्पनीमा 12-15 जना 18 जना नै आइरहेछ। मेरो मलाई जहाँसम्म लाग्छ पोहोरको तुलनामा अलि यतिखेर अवस्थासम्म पोहोरको तुलनामा चाहिँ अलिक कम हो कि भन्ने आह्वान भइरहेछ। अब यो चाहिँ कस्तो भने तपाईँको होटेल व्यवसायहरू अब यहाँ अस्थायी र स्थायी भन्ने हुन्छ होइन, तपाईँको स्थायी व्यवसाय गर्नेहरू जो आफ्नो आफ्नो घरमा व्यवसाय गरिराख्नु भएको छ उहाँहरू पनि कतिपय अब होम लोनहरू होटेल लोनहरू लिए चलाएको हुन सक्छ होइन। अनि अर्को कुरा चाहिँ तपाईँको अस्थायी गर्नेहरूलाई चाहिँ अब ऋण दिनुपर्ने हुन्छ, अनि तपाईँको व्यापार नहुने बित्तिकै अलिकति फाइनेन्सियली हेम्पर त हुने नै भयो, गाह्रो हुन्छ। तै पनि अब सिजन राम्रो होला कि खैरे पाहुनाहरू बढ्ला कि भन्ने ए आशले हामीले सबै अब कर्मचारीहरू स्ट्यान्डमा राख्नुपर्ने हुन्छ होइन, स्ट्यान्डमा राखिसकेपछि तपाईँ खैर आए पनि नआए नि, पाहुना आए पनि नआए नि, पाहुना आएपछि नै व्यापार हुने हो होइन, व्यापार भए नि नभए नि तपाईँलाई हाम्रो कर्मचारीहरूलाई चाहिँ फुल पेमेन्ट गर्नुपर्ने हुन्छ कि, त्यो कारणले गर्दा 100% डेफिनेटली हेम्पर त परिरहेको छ।
3: तथापि प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा पनि नाम्चीका पर्यटन व्यवसायीहरूमा पूर्ण रूपमा निराशा भने छाएको छैन। नाम्चीकै अर्का व्यवसायी गोपाल थापा मगरले प्राकृतिक विपत्तिका बावजूद धेरै विदेशी पर्यटकहरूमा नेपालप्रति सहानुभूति र सद्भाव देखिएको सकारात्मक पक्ष औल्याउनु भएको छ। सरुवा खानसँगको कुराकानीमा उहाँले धेरै विदेशीहरूले विपत्ति प्रभावित क्षेत्रको अवलोकन गर्दै

0: पुनर्हरूसँग कुरा सोद्धाखेरि उहाँले के भन्नुभयो भने अब जुन अब घटना घट्यो जुन डेथ बडीहरू भएको अब छ नि विभिन्न ठाउँको मान्छेहरू अब हाम्रो अब नेपालमा अब त्यस्तो अब दुर्घटनाले गर्दाखेरि बरू विदेशी पाहुनाहरू चाहिँ हामीलाई कस्तो भने अब अहिले सहयोग गर्ने होइन हामी सहयोग गर्छौँ हामी आउँछौँ भन्ने कुरा चाहिँ धेरै सुनिरहेको छ त्यो भएर तर बढ्न त यसमा त राम्रै बढ्ने नै हो तर किनभने अहिले पनि त्यो बारी परेर गर्दाखेरि हामीलाई त्यस्तो त्यस्तो खासै अब त्यस्तो असर पार्ला जस्तो छैन किनभने अब विदेशीहरूले के भन्छ भने अब हामी जुन अब जे भएको छ घटनामा हामी त्यो स्तरमा पुग्न पायो भने हामीले अब डोनेसन अब केही गर्न सक्छ भन्ने धारणा हुन्छ होइन त्यो कुरा खास त्यस्तो प्रब्लम पर्दैन यदि अब कुनै अब त्यही पहिला चाहिँ अब वार पर्यो भने चाहिँ भन्न सकिँदैन थियो।
1: रसुवाको भोटे कोशीमा आएको भीषण बाढ़ीका कारण सम्पर्क विहीन भएका 30 जना व्यक्तिहरू सकुशल सम्पर्कमा आएका छन् भने बाढ़ीमा फँसेका अन्य 12 जनाको जीवित उद्धार गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीका कारण अझै 160 जना भने अझै सम्पर्क विहीन रहेका छन्। प्रहरीका अनुसार बाढ़ीको उच्च जोखिममा रहेका 12 जनालाई विभिन्न स्थानबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। गरेकाहरूमा झापाका 1 जना ओखलढुङ्गा जिल्लाका 11 जना रहेका छन् भने उनीहरूमध्ये अधिकांश नुवाकोट स्थित अपर त्रिशुली 3A हाइड्रो प्रोजेक्ट र रसुवाका विभिन्न क्षेत्रमा कार्यरत मजदूरहरू रहेका छन्। उद्धार गरिएका व्यक्तिहरूमा देवलाल मुर्मु सतार, गणेश बहादुर प्रहरी, सजित तमाङ, संजीव तमाङ, प्रकाश राई, सार्की शेर्पा लगायत रहेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारेको र स्वास्थ्यावस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बाढ़ीपछि केही समयपछि सम्पर्कविहीन रहेका विभिन्न जिल्लाका 30 जना व्यक्तिहरू अन्तत परिवार र प्रहरीको सम्पर्कमा आएका छन्। सम्पर्कमा आउनेहरूमा उखलढुङ्गाका 10 जना, उदयपुरका 5 जना, सुनसरीका 5 जना, ताप्लेजुङका 3 जना, सोलुखुम्बुका 3 जना, खोटाङका 2 जना र इलामका 1 जना रहेका छन्। सम्पर्कमा आएका यी व्यक्तिहरू रसुवाका विभिन्न हाइड्रो पावरमा मजदूरका रूपमा कार्यरत रहेको, कोही सवारी चालक रहेको र कोही गोसाईकुण्ड तीर्थयात्राका लागि गएको खुलेको छ। उनीहरू रसुवाको डिमुरे, धुन्से र गोसाईकुण्ड क्षेत्रका विभिन्न होटल तथा कार्यस्थलमा सुरक्षित रहेको पुष्टि भएको छ। प्रहरी कार्यालय अनुसार अहिलेसम्म कोशी प्रदेशका 1 जनाको मृत्यु भएको छ। विपद लगती कोशी प्रदेश प्रहरी कार्यालयले प्रभावित क्षेत्रका नागरिकहरूको विवरण संकलनलाई तीव्रता दिएको थियो। सम्पर्कविहीन भएकाहरूका परिवारलाई जानकारी गराउने र उनीहरूको व्यवस्था अवस्था बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। यसैबीच सिन्ले रसुवागढी जोत्ने केरूङ नाका जाने स्थल मार्ग पूर्ण रूपमा पुनः संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वासित क्षेत्र तिब्बत केरूङ जिरोङ नाकामा लेदो सहित पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धार कर्मी वाहक सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्र मा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएको छ। राष्ट्रिय राजमार्ग J216का विभिन्न खण्डमा सड़क सफा गर्ने काम चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ। यसअघि भदौ 10 गतेको बाढ़ीले केरूङ बन्दरगाह र तथा चीन र नेपालतर्फको अध्यागमन कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
2: जिल्ला अस्पताल फाप्लेमा पछिल्लो समय सुरक्षित प्रसूति सेवा लिने महिलाहरूको संख्यामा वृद्धि भएको छ। जिल्ला अस्पताल फाप्लेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 183 जना महिलाले अस्पतालबाट सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन्। अस्पतालका अनुसार सेवा लिने 183 जना आमाहरू मध्ये 56 जनाको स्वास्थ्यमा जटिलता देखिएपछि शल्यक्रिया मार्फत सफल प्रसूति गराइएको थियो। त्यसै गरी बच्चा उल्टो अवस्थामा रूवाएको 5 वटा जटिल केसको पनि अस्पतालमै सफल प्रस्तुति गराउन सफल भएको बताइएको छ। अस्पतालमा उपचार सम्भव नभएका र थप उच्च जोखिम तथा जटिलता देखिएका 6 जना गर्भवती महिलालाई भने थप उपचारका लागि सुविधा सम्पन्न अन्य अस्पतालतर्फ रिफर गरिएको जिल्ला अस्पताल फाप्लीले जनाएको छ। विगत 3 वर्षको तथ्याङ्कलाई हेर्दा जिल्ला अस्पतालमा प्रस्तुति सेवा लिने आमाहरूको संख्यामा उतार चढ़ाव आएको देखिन्छ। आर्थिक वर्ष 2081-82 113 जना महिलाले मात्र सुरक्षित प्रसूति सेवा लिएका थिए, जसमा 44 जनाको शल्यक्रिया र 69 जनाको सामान्य तरिकाले प्रस्तुति गराइएको थियो। त्यस्तै आर्थिक वर्ष 2080-81 भने 163 जना महिलाले यस अस्पतालबाट प्रसूति सेवा लिएको जिल्ला अस्पताल फाप्लेले जनाएको छ।
1: सोटाङ

0: गाउँपालिकामा आयोजना हुने भनेको देश विशेष संयुक्त नृत्य प्रतियोगिता स्थगित गरिएको छ। हरितालिका तीस 2083 अवसरमा सुताङ गाउँपालिकाको प्रायोजन तथा मिरिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा प्रतियोगिता संचालन गर्ने तयारी गरेको थियो। तर भदौ 10 गते रसुवाको भुटेकोशी क्षेत्रमा आएको भीषण बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि देश नै शोक र विपत्तिमा परेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मनोरंजनात्मक कार्यक्रम संचालन गर्नु उपयुक्त नभएको निष्कर्ष सहित प्रतियोगिता स्थगित गरेको हो। मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष मनसरी राईले विपत्तिको समयमा पीड़ित प्रति ऐक्यबद्धता जनाउँदै कार्यक्रम स्थगित गरेको जानकारी दिनुभएको छ। संस्थाले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
1: सगरमाथा आधार शिविरमा आरोहण सिजनका क्रममा हुने मानव गतिविधिबाट उत्पन्न तापीय उचाले खुम्बु हिम नदीको करिब 2500 टन हिउँ र बरफ लगाएर सक्ने नयाँ अध्ययनले देखाएको छ। खाना पकाउन, ताप लिन र ऊर्जा उत्पादनमा प्रयोग हुने इन्धनसँगै मानव शरीर र पिसाबबाट निस्कने तापले पनि हिम नदी पग्लिने प्रक्रियामा योगदान पुर्याउने अध्ययनको निष्कर्ष छ। नेपालको प्रमुख नापी अधिकृत तथा भूस्थानीय वैज्ञानिक हिमलाल गौतमले गरेको अनुसन्धान हालैसम्म रिजनल इन्भाइरोमेन्टल चेन्ज जर्नलमा प्रकाशित भएको छ। सोही अनुसन्धान टोलीले नेपालतर्फको सगरमाथा आधार शिविर रहेको खुम्बु हिम नदीमा आरोहण सिजनमा हुने गतिविधिबाट उत्पन्न तापीय ऊर्जाको प्रभाव विश्लेषण गरेको थियो। अनुसन्धान अनुसार आधार शिविरमा रहेका आरोही र शेर्पा गाइडको दैनिक 6000 लिटर भन्दा बढ़ी पिसाब निष्कासन गर्छन्। उच्च हिमाली क्षेत्र शरीरमा पानीको कमी हुन नदिन धेरै पानी पिउनु पर्ने भएकाले पिसाबको मात्रा पनि उल्लेख्य हुने अनुसन्धान पत्रमा उल्लेख गरिएको छ। आधार शिविरमा दिशा संकलन गरी ट्याङ्की मार्फत तल ल्याउने व्यवस्था भए पनि पिसाबको ठूलो हिस्सा भने सिधै हिम नदीमा फालिने गरेको अध्ययनमा उल्लेख छ। अनुसन्धानकर्ताहरूले पिसाबबाट हिम नदीमा सर्ने तापले एक आरोहण सिजनमा करिब 154 टन हिउ पकाउन सक्ने अनुमान गरेका छन्।
0: 2080 असार 2 गतेको भीषण वर्षापछि आएको बाढ़ी र पहिरोले ताप्लेजुङको मैया खोला र तीन र चारका ओदक एकबासी र तम्राका बस्तीमा ठूलो क्षति पुर्याएको थियो। त्यहाँका 65 परिवार बस्न नसक्ने अवस्था भएपछि उनीहरूलाई मैया खोलाकै सागुमा सार्ने निर्णय संघीय विपद कार्यकारी समितिले 2082 सालको योजनामा समेटेको थियो। तर पुनर्वास तथा पुनर्स्थापना अनुदान सम्बन्धी कार्यविधि अनुसार बस्ती सार्नुपर्ने व्यक्तिको नेपालभर कति पनि जग्गा हुनुहुँदैन भन्ने प्रावधानले वास्तविक पीड़ितलाई राहत पाउन कठिन बनाएको छ। निर्णय भइसक्दा पनि बस्ती सार्न नसक्दा पीड़ितहरू यसपालिको वर्खामा पनि पुरानो भइसकेका र भत्किन लागेका अस्थायी टहरामै बस्न बाध्य रहेका छन्। मैयाखोला गाउँपालिकाका अध्यक्ष विजय गोवनिमले विगत एक वर्षदेखि बस्ती स्थानान्तरणका लागि केन्द्र र प्रदेशका मन्त्रालयहरूमा निरन्तर धाइरहेका छन्। तर बस्ती कहिले सर्छ भने ठोस जवाब उनीसँग पनि छैन। कोशी प्रदेश सरकारको विपद प्रतिवेदन अनुसार इलाममा बाढ़ी र पहिरोका कारण 1061 घर परिवार जोखिममा रहेका छन् भने 471 घरहरू स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। तर ती घरहरू अहिलेसम्म स्थानान्तरण हुन सकेका छैनन्। कोशी प्रदेश सरकारले नै यसअघि सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार प्रदेश कार्य योजना अनुसार प्राकृतिक विपत्ति बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ीबाट प्रदेशभर कुल 1,63,299 घरहरू प्रत्यक्ष प्रभावित हुने र विपदको जोखिममा पर्ने उल्लेख गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार पारेको उक्त प्रतिवेदन अनुसार प्रदेशका 14 जिल्लाका 1,45,962 घरहरू बाढ़ी र पहिरो र हिमताल विस्फोटनको उच्च जोखिममा रहेका छन् भने जोखिमुक्त क्षेत्रमा रहेका 17,337 घरहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। प्रदेशमा बाढ़ीबाट मात्र 1,10,421 घरहरू प्रभावित हुने प्रक्षेपण गरेको छ, जसमध्ये 15,060 घरहरूलाई तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको छ। त्यस्तै पहाड़ी तथा हिमाली भूभागमा जाने पहिरोका कारण 23,931 घरहरू जोखिममा रहेका छन् भने तीमध्ये 2,277 घरहरूलाई सुरक्षित ठाउँमा नसारे ठूलो क्षति हुने देखेको छ। हिमाली तथा नदी तटीय क्षेत्रमा हिमपाल विस्फोटनबाट आउन सक्ने बाढ़ीका कारण 11,610 घरहरू जोखिमको सूचीमा परेका छन्।
1: रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री पालिङ रसुवाले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत कोषमा आर्थिक सहयोग जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभयो। वहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। हिजो मात्रै यस कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण करणलाई 1 अर्ब रूपियाँ निकास भएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 पालिकामा निकास भइसकेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि सरकारले चालेका कदमहरूबारे प्रतिनिधि सभालाई विस्तृत जानकारी दिएका छन्। बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले खोज उद्धार राहत र पुनर्स्थापनाका लागि सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको हो। प्रधानमन्त्री शाहका अनुसार बाढ़ी आए लगतै सरकार उच्च सतर्कता अलर्टमा रहेको थियो। घटना लगतै प्रधानमन्त्रीको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद र मनसुनिङ प्रति कार्यकमान पोस्टको बैठक बसेर उद्धार तथा राहतलाई प्राथमिकतामा दिने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ। सुरक्षालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको गल्छी नुवाकोट रसुवाको स्याप्री बैसे र मुगलिन नारायणगंज सड़कमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको र जोखिमयुक्त क्षेत्रमा आवाजावत रोक लगाएको उहाँले बताउनु भएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोट नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरेको जानकारी प्रधानमन्त्रीले दिनुभएको थियो। प्रभावित जिल्लाका विपद व्यवस्थापन कोषमा तत्कालका लागि बजेट समेत पठाएको उहाँले बताउनु भएको छ। भदौ 10 गते नै बसेको मन्त्री परिषद बैठकले घाइतेहरूको निशुल्क उपचारको व्यवस्था सरकारी र नेपाली सेनाका अस्पतालहरूमा मिलाएको तर घर गुमाएकाहरूका लागि सुरक्षित बास खाने व्यवस्था गृह मन्त्रालय र प्राधिकरण मार्फत भइरहेको अवरूद्ध सड़क विद्युत खानेपानी र दूरसंचार सेवा यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयहरूमा निर्देशन दिएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ।
1: रसुवाको भोटेको सी नदीमा गएको बुधबार भदौ 10 गते आएको भीषण बाढ़ी बारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको आठौं दिनमा आज बसेको प्रतिनिधि सभा बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। भोटेको सी बाढ़ीले रसुवाको तिमुरे स्याप्रोवेशी बेत्रा नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख देव प्रसाद डीपी अरियालले विपद पछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट भेटित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी दिनुका साथै उनीहरूका गुनासो सुन्नु भएको छ। उक्त क्षेत्रमा एमाले सम्बन्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल अनि राष्ट्रिय बीयू नेपाल ट्रेड युनियन महासंघ जीफन्ड र प्रवासी नेपाली मर्ज ओएनएफ लगायत टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।
1: संयुक्त राष्ट्रसंघले प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्येसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता मिशन युनामाले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 95 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरणमा समेटिएको छ।
0: रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाएको छ। फाइनेन्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-430L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न रहेका छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एनएनआईले जनाएको छ।
1: दक्षिण अफ्रिकाका बाथर क्विन्टन डी कॉकले 10 टी ट्वेन्टी शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारेबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस ट्राई ग्रेन्सबाट खेल्दै डी कॉकले दुई उपलब्धि हासिल गरेका हुन् स्वर्ली किट्स एण्ड नोबिस प्याट्री एडसनको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। यससँगै 33 वर्ष क्विन्टन डी कक टी ट्वेन्टी क्रिकेटमा 10 वा त्यो भन्दा धेरै शतक बनाउने विश्वको पाँचौं खेलाड़ी बनेका छन्। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डी कक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी ट्वेन्टी क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्।
0: खेल खबर सँगै सुन समाचार सकियो। विदा हुन अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि।
1: बाढ़ीमा मृत्यु हुनेको संख्या 1114 पुग्यो। बाढ़ीको धक्का सगरमाथा क्षेत्रमा पर्यटक सिजनको मुखैमा नाम्चेका होटल व्यवसायी चिन्तित। जिल्ला अस्पताल फाप्लेमा सुरक्षित प्रसूति सेवा लिने महिलाको संख्यामा वृद्धि।
0: सगरमाथा दर शिविरमा मानव गतिविधिले एक सिजनमा पगाल्छ 2500 टन हिउँ। सोताङमा हुने 30 विशेषज्ञ सुनिट्रा प्रतियोगिता स्थगित। तिनले खुलाए भुटेको से बाढ़ीले बगाएको सड़क।
1: कोशी प्रदेशका 1,63,000 घरहरू विपदको जोखिममा। सोलुखुम्बुमा 2,574 घरहरू जोखिममा। कोशी प्रदेशका सम्पर्क भीम 30 जना भेटिए। 12 जनाको उद्धार।
0: रसुवा बाढ़ीपछि सरकारले गरेका कामबारे प्रधानमन्त्रीको संसदमा ब्रिफिङ। प्रतिनिधि सभाबाट भुटेको से बाढ़ीबारे विशेष प्रस्ताव पारित। एमाले अध्यक्ष ओलीले गरे धादिङ र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको अवलोकन।
1: अफगानिस्तान द्वन्दमा 40,000 जनाको ज्यान गएको प्रतिवेदन सार्वजनिक। रूसले इरानलाई सुपरसोनिक मिसाइल बनाउन सुझाउँदै।
0: र क्विन्टन डी कॉकले विराट कोहली र डेभिड वार्नरको कीर्तिमान बराबरी गरे।
1: हवस् त साँझ 4 बजेको सुनि समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै यविका राई र सरस्वती गुरी विदा हुन्छौं। भोलि बिहान 7 बजे सुनि समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै गर्नुहोला। नमस्कार।

0: The radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: आठौं दिन खोजी उद्धार अझै जारी। हालसम्म करिब 1200 शव फेला। मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो।
3: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मानिसहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
2: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
4: एक घण्टा लाग्छ त्यहाँ जानलाई
5: पानी लिनलाई
4: खुलाएको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
2: र नेपाल एक क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
6: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन तिब्बत नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। पुटुकुसी बाढ़ी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायम छ। विपक्षी संघीय सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार राहत र पुनर्स्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
7: प्रधानमन्त्री नरेन्द्र शाहले प्रतिनिधि सभा

0: सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको हुने प्रधानमन्त्री शाहले पहिचान नभएका शवको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुनमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समय उहाँले बताउनुभयो।
1: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँ हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि चार पाँचवटा बीसवटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
0: तर भुटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी भएको हुँदै सरकारको आलोचना गरेको छ। विपक्षी

0: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्। हजारौं अझै बेपत्ता छन्। सयौं घाइते भएका छन्। खरबौंको भौतिक क्षति भएको छ। सिंहो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्मानीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ। निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ। खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
1: सभाका सांसद गणेश पुराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूर्ण भएको ठानिनुभयो बताउनुभयो। उहाँले आवश्यक परे विज्ञान निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
2: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
1: भोटेकोशी बारीबाट रसुवा गुमाको

0: भएको छ।
1: भुटेकोसीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका कयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ। 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। तुमुरेबाट 104, च्याफुबेसी र रोंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले चाहिँ निरन्तर चाहिँ प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ। र हालसम्मको विवरण अनुसार शव फेलापरेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल भन्सार कर्म कार्यालय त्यस्तै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ समाचार भई बुझिलिएको शब्दको संख्या जब अशक्ति मात्रै रहेको छ।
1: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएमसँग बताउनुभयो। एसीबी सभामुख डोलप्रसाद अर्यालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
3: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली तस्मानिया संघको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग दुई विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड टी ट्वेन्टी सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड ए सँग एक दिवसीय खेल खेल्नेछ। संतोषी रावल। बारीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
0: ट्याङ्कर दमकलहरू मार्फत यो होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौं।
1: मरेका जनावरका सव्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ्न, विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूधमा पुर्याउनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्नु, पर्याप्त खानु र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषण खाने पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जङ्कफुड भन्दा पोसिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली साथी दीपक आचार्यबाट।
8: साझा खबरमा अब मिलिजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विभु नगरपालिकाका उपप्रमुख प्रभाव भुगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
0: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हाम्रो होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत यो होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढ़ीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि भइरहेको छ केही काठमाडौँबाट पनि मगाइसकेका छन् बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
8: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुन राख्न थालिएको छ। यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
9: तुन तर्कहरू चाहिँ अब हाम्रो चाहिँ वास्तविक छ, वास्तविक त फलाङ्गो छ, मनहरू छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्ने भयो र तान्नी पनि जनशक्ति दिइसक्यो, तान्नी जनशक्ति पनि भन्छ, त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गरौँ भने अरू त्यस्तो कम्प्लेक्सिटी चाहिँ सोध्नु पनि हुँदैन, 150 केजीसम्म लान सकिन्छ भनेर छ, त्यो भएपछि अब वेट हुँदैन दुईजनासम्म बेलुकी नभए त्यही 150 केजी अथवा तपाईँको नभए 200 चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामी त्यो वेटको लिमिट अनुसार चाहिँ वार्ता गराउन सक्छौँ र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ सम्मिलित भएर लाइन बसेर चाहिँ गर्दाखेरि नगर्नु भने अब वन सेवा छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ, त्यसरी पालो पालो गरेर गऱ्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 हप्ता बनाउनु भन्ने कुरो छ, एउटा यो त्रिशुली बजारमा अहिले नगद सम्पन्न भइसकेको छ, त्यसपछि दुर्गाघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ सिन्चर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
8: भटेकोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढी पछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाई छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट हुने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
10: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिम नदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूध कोशी बेसिनमा इन्जा, लुम्दिङ, चामलाङ, होङ्गु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
11: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पनि सघाउँछ हातले अनि
12: त्यही
11: खाने
12: कपडाहरू
11: सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छाने
10: खाने पानीको पाइप जुहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन् सियाजनको साझा खबर सुन्दै गर्नुहोला
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष दिन्छौ
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
13: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविकको तर हाम्रो समाजमा यसलाई हुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
14: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
13: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
13: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर र सीआईएन

0: इंटरनेट अत्याधुनिक प्रगति को उदाहरण पहले पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने देश हम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रगति भएको वाईफाई 6 मन्त्रहरूसँग उत्कृष्ट जवान प्रदान करने देश हम इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजिले व्यवस्थित करने एउटा उपयोगी सेल्फ केयर एप माई देश हम एप सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीम बहादुर कुमारले बताउनु भएको छ।
2: तपाईँको बाढी त उर्लिएर आएर त यस्तो बुटाएर त झरेप झुरुप पानी गर्नु झरेप झुरुप के नै गाजीको घरहरू त ऊ त्यो खम्बा च्याम्बा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हामी त यस्तो फर्क फर्क्यो अर्कोचोटि फर्क फर्क अर्को फर्क स्वाटै लग्यो त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ
3: अत्तालिनु होला है
2: नराम्रो छ अत्तालि हजुर फरक कसरी हामी देखिएका पनि अर्को घर हामी हाम्रो अग्लो गर्थ्यो स्वास्थ्य हानेर त स्वास्थ्य हानेर छचक्कै पानीको मन फुट्यो
3: अब पानी त छैन
2: त्यो के अरे हेम पार थियो अहिले भर्खर यता कता कता होला यता हानेको थियो त्यो पार फुट्यो गयो अनि अहिले जोड्नी त चलन त भएन अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर
3: पानी छैन
2: पानी छैन
3: खाने पानी मात्रै के
2: पिउने खाने पानी पनि छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर
3: के गर्नु पानीको
2: पानीको अब चाहिँ हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ
3: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ
2: हामीले पहिले पुर्खेदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्छौँ त्यही पानीमा हामीले खाइरहेछौँ
3: पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ
2: एक घन्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई
2: ताली खोलाको छेउमा आधी घन्टा जान आधी घन्टा आउनु
3: एक घन्टा तल गएर पानी लिएर आएर खाने
2: खाने अहिले गाग्रो बल्ल बल्ल
3: अनि मन त फोहोर भएको छैन
2: मन त सानो भुल्ल आउने कुवा हो यदि फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पल्साउँछ हातले
3: अनि त्यही लिएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ
2: हामीले त त्यति खान्छ हजुर कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छानेर
3: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आफै पर्छ होला
2: हामीले चाहिँ पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी ल्याउनु पर्छ एक घन्टा ताली खोला पर्छ
3: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
2: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउनु चाहिँ पानीले गर्दा लडो सबैले खाना लाउनु पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
1: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएमसँग कुरा गर्दै खानेपानी तथा धल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामी छानेले भन्नुभयो
4: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिरहेको थियो हामीले तिनै जिल्लामा धादिङ रसुवा र गाउँमा तीनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्क लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगेको आफै पनि पुगेको थियौँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप पम्पको कामहरू भइरहेको छ आज होलीसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पठाइरहेका छौँ सकुवा हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यस्ताहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि त्यो टोली फिल्डमा नै छ के माध्यमबाट लगभग भाषामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि त्यो तयारी गरिरहेका छौँ हामी
5: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेछ
4: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ खेती पूर्ण रूपमा खेती भएको छ अहिले हामीले चाहिँ बर्खामा चलाउने मुहा मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर सानो सानो पाइपहरूबाट पनि ल्याएर
1: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्तापक्षमै असन्तुष्टि देखिएको छ। होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ। सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ। भुटेको सी विपदको आज आठौं दिन खोजी उद्धार कार्य अझै जारी छ। हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ। नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ। अब छुट्टै समस्या समाधान हुने सरकारको दावी छ। र नेपाल एक विकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कार्यक्रम बदलिदो नेपालमा भजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी सर्प कस्तो जीव हो, प्रकृतिमा यसको महत्व र सर्प मानव द्वन्द कम गर्ने उपायहरूका बारेमा चर्चा गर्दैछौ। हामीसँग सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाह हुनुहुन्छ, उहाँ वरिष्ठ वनजन्तु विज्ञ हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कको स्वागत छ सर।
1: धन्यवाद बस्नेजी।
0: शुरूमा अलिकति तपाईँको कुरा गर्न मन लाग्यो, उमेरले 7 दशक पार भइसक्नु भएको छ तर पनि जीव जन्तुको बारेमा अध्ययन छलफलमा सक्रिय हुनुहुन्छ, यस्तो जोश र शक्तिको स्रोत चाहिँ के छ?
1: मेरो सुरुदेखि नै जुन जीवजन्तु सम्बन्धी पहाडतिर जाने, विभिन्न ठाउँको भ्रमण गर्ने, ऊ गर्ने जुन बानी थियो त्यो चाहिँ सधैँ भइ नै रह्यो। दोस्रो कुरा चाहिँ मेरो सङ्गत मभन्दा 15-20 वर्ष कम उमेर भएको साथीहरूसँग म कन्सल्टेन्सीको काममा विभिन्न योजनाहरू प्रोजेक्टहरूमा जान्छु। विशेष गरी आजभोलि नै 6-7 वटा जलविद्युत सम्बन्धी आयोजनाहरूमा म संलग्न छु। त्यसमा काम गर्ने चाहिँ अरू एक्सपर्टहरू यङ नै हुन्छन्, उनीहरूको सङ्गत पनि हो, उनीहरूसँगै जाने, हिँड्ने, होइन, हाँसो ठट्टा गर्ने काम, उनीहरूलाई सिकाउने के आफूले सिक्ने। भनेपछि म चाहिँ जुन मेरो यो डाइनामिक निजम भन्छ नि, चलायमान सायद त्यो होला। र दोस्रो नम्बरमा चाहिँ खानापिना पनि हो। मेरो मिसेस चाहिँ डाइटिसियन होइन, त्यो भएर खानामा चाहिँ धेरै विचार पुर्याएर खान्छु म, खाना र आफ्नो एक्टिभिटिजले गर्दाखेरि। र दोस्रो कुरा चाहिँ सोचाइको लेभल होइन, मैले चाहिँ चिन्ता यताउति भन्ने कुरा केही पनि छैन, त्यो पनि एउटा कारण होला।
0: धेरै किसिमका जीव जन्तुहरूको अध्ययन गर्नुभएको छ, कछुवाला तथा सरीसृपको बारेमा त प्रशस्त काम गर्नुभयो, दुर्गममा पुगेर हिंसिताको अध्ययन गर्नुभयो, त्यसै गरी पेसाभन्दा माथि पुगेर पनि अनुसन्धान गर्नुहुन्छ। जीव जन्तुको अध्ययनमा तपाईँलाई के कुराले प्रेरणा दिएको थियो र अहिले पनि दिइरहन्छ?
1: सुरुमा चाहिँ बाध्यता प्राणी शास्त्र पढ्ने, त्यो भनेको जीव जन्तुसँग सम्बन्धित विद्या हो। त्यसपछि जागिर खाएँ, जागिरमा पनि वन्यजन्तु सम्बन्धी नै मैले पढाउनु भन्दा पनि त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयमा काम सुरु गरेँ। त्यहाँ काम सुरु गरिसकेपछि जागिरको रूपमा यिनीहरूसँग मेरो भेटघाट भयो भनौँ न, रात दिन जीवजन्तु सम्बन्धी नै अध्ययन गर्नुपर्ने, लेख्नुपर्ने भएको हुनाले त्यो कुरालाई जाने मैले फेरि यताउत राखेँ।
0: जीवजन्तुको अध्ययनका क्रममा रमाइलो पक्ष अथवा कठिनाईबारे केही तिता मिठा सम्झना छन्? मुख्य रूपमा यस्तो सम्झना पनि हुन्छ, जीवजन्तुको लामो समय त्यही क्षेत्रमा हुनुहुन्छ, तैपनि एकदमै सम्झना लायक तिता मिठा क्षणहरू?
1: त्यस्ता धेरै छन् होइन, अब यो चाहिँ कडा मेहनत नगरिकन, एकदम गाह्रो अप्ठ्यारो ठाउँमा नगरिकन अध्ययन पुरा हुँदैन कतिपय अवस्थामा। अब अहिलेसम्म नराम्रो दुर्घटना भएर हात खुट्टा भाँचिने अथवा भनौँ एकदम घाइते हुने त्यस्तो किसिमको अवस्था त आएको छैन। सामान्य सर्पले टोक्नु, विषालु सर्पले पनि टोक्यो, बिस नभएको सर्पले त कति टोक्यो कति टोक्यो होइन। अनि चाहिँ बाटोमा हिँड्दाखेरि बाटै नभएर 2-3 किलोमिटर त्यो डोरीमा झुन्डिएर त्यहाँबाट खस्यो भने तल चाहिँ अरुण नदी हाडखोड लास पनि फेला नपर्ने त्यसै त ठाउँमा। त्यस्तै उहाँ हिउँचुतुवाको अध्ययन गर्ने बेलामा गाउँबाट नै 3-4 दिनको बाटो हिँडेर डोल्पा जिल्ला र मुगु जिल्लाको बीचमा अनकन्टा ठाउँमा त्यो अनकन्टा भिरमा त्यो भर्याङ राखेर डोरी राखेर झुन्डिएर हात समातेर त्यस्तो हिँड्ने, हात खुट्टा थर कामले तल हेर्यो भने कर्णाली नदी होइन, यस्ता धेरै धेरै धेरै चाहिँ मैले बिहोरेको छु।
0: अब चाहिँ हामी विषयवस्तुमा प्रवेश गरौँ। आज हामी चाहिँ सर्पको बारेमा कुरा गर्दैछौँ। यो सर्प देख्ने र सर्पले टोकेको घटनाहरू धेरै हुने समय हो, यही सन्दर्भमा आज हामी सर्प कस्तो जीव हो, यसको महत्व र मानिससँग यसको द्वन्दको बारेमा छलफल गर्दैछौँ। सुरुमा सर्प बारेमा जानु, सर्प भनेको के हो र नेपालमा फेला पर्ने सर्पहरू मुख्य मुख्य प्रकारहरू चाहिँ के हुन्?
1: सर्प भनेको छपार प्रजातिको जन्तुबाट विकसित भएको जीव हो। लामो शरीरमा चाहिँ 4 खुट्टा मात्र भएको कारण उसको शरीरलाई सन्तुलित गर्न चाहिँ गाह्रो भयो, 2 खुट्टा अगाडि 2 खुट्टा पछाडि, अनि बीचको जीव त फेरि चाहिँ लामो सर्पहरूको जमिनलाई छुने नै भइहाल्यो, एउटा त्यसले गर्दाखेरि अप्ठ्यारो भयो। दोस्रो कुरा चाहिँ सर्पहरू दुलोभित्र बस्ने, खुट्टासहित भएको कारण सानो दुलोभित्र पस्न जाए पनि गाह्रो हुने भयो। अनि यो 2टा कुराले गर्दाखेरि खुट्टाहरू चाहिँ नसाने देखिए, अनि बिस्तारै खुट्टाहरू चाहिँ हराए गए। अब अहिले पनि कुनै जस्तो अजिङ्गरमा भयो, खुट्टाको भित्री हड्डीहरू त अहिले पनि देखिन्छन् क्या, सर्पहरू टाउको, त्यसपछि चाहिँ गर्दन, लामो शरीर अनि पुच्छर। अब कतिपय सर्वहरूबाट टाउको र गर्दन पनि छुटिने किसिमको हुन्छ. चिसो रगतको जीव हो. चिसो रगत भन्नाले के बुझिन्छ भन्दाखेरि अब हामीहरूको शरीरको तापक्रम हाम्रो मस्तिष्क भएको मस्तिष्कले कन्ट्रोल गर्ने हो. एउटा निश्चित तापक्रमभन्दा माथि शरीरको तापक्रम गयो अथवा त्योभन्दा तल झऱ्यो भने हामी बिमारी पर्छौँ होइन. हाम्रो शरीरले त्यसलाई सहन सक्दैन. हामीले हिउँदयाममा गरम लुगा लाउनु पर्यो. धेरै गर्मी भाँचो गर्छ भने चिसो ठाउँमा बस्नु पर्यो गर्नु पर्यो. तर सर्पजाता जन्तुले चिसो ठाउँमा बस्यो भने शरीर पनि चिसो भएर जाने, न्यानो ठाउँमा बस्यो भने शरीर पनि न्यानो भएर जाने. भन्नाको मतलब के हो भन्दाखेरि शरीरको तापक्रम केही हदसम्म यिनीहरूले जाने चेन्ज गर्न सक्छ. त्यस्तो किसिमको जन्तु हो. अक्सर गरेर दुलोभित्र बस्ने, रुखमा पनि बस्छन्. मुख्य गरेर दुई किसिमको वर्गीकरण छ यिनीहरूको, विषालु सर्प, विष्णु गएको सर्पहरू. संसारमा करिब करिब 4,500 प्रजातिको सर्पहरू भेटिएको छन्, जसमध्ये झन्डै 400-450 प्रजातिको विषालु भनिन्छ. विषालुमा पनि अलि हल्का किसिमको विषालु र मानिस नै मर्ने किसिमको फ्याक्टल भन्छ नि हामी, त्यसमा चाहिँ अति विषालु पनि सर्पहरू छन्। अति विषालुको संख्या चाहिँ धेरै कम छ.
0: के खान्छ भन्ने कुरा केही जानु.
1: संसारमा जति पनि सर्पहरू छन् जम्मै सर्पहरू जाने मांसाहारी हुन्. कुनै पनि सर्पले चाहिँ घाँस पात फलफुल यो त के पनि खाँदैन, मांसाहारी नै हुन्. अनि मांसाहारीमा पनि यिनीहरूले चाहिँ जिउँदो जन्तुको आहार लिने हुन्. अब प्रयोगशालामा पालेको यताउति गरेकोलाई चाहिँ बानी बसालेर चाहिँ मासु दिनु त्यो बेग्लै कुरा हो. न त प्रकृतिमा यिनीहरूले चाहिँ जिउँदै जन्तुलाई समातेर अनि चाहिँ खाने हुन्.
0: यिनीहरूले चाहिँ बच्चा जन्माउनु पनि हुन्छन् कि प्रायः अण्डै मात्रै पार्छन्, कस्तो हुन्छ?
1: यसो सुन्दाखेरि चाहिँ अब जम्मै सर्पहरूले चाहिँ अण्डा नै पार्ला भन्ने किसिमको सोचाइ हुन्छ. तर के छ भन्दाखेरि 10-15% सर्पहरूले बच्चा पनि जन्माउँछन्. हामी कहाँ पनि छन् बच्चा जन्माउने सर्पहरू.
0: नेपालमा चाहिँ अहिलेसम्म कति प्रजातिको सर्पहरू भेटिएका छन् र तीमध्ये कति जति चाहिँ विषालु प्रजातिका मानिन्छन्?
1: 82 प्रजातिको भनेका छौँ हामीले होइन, अहिलेसम्म कन्फर्म भइसकेको. त्यसमध्ये 21-22 प्रजाति जतिको चाहिँ विषालु छन् होइन. त्यसमध्ये करेट कोब्रा अनि रसल भाइपर भन्ने अनि मुगासाम भन्ने 10-12 चाहिँ अति विषालु. तिनले टोकेर यदि चाहिँ आफ्नो विष शरीरभित्र प्रवेश गरेको छ भने मान्छे भन्छ.
0: सर्पहरूको प्राकृतिक बासस्थान चाहिँ कस्तो हुन्छ? तिनीहरू मुख्यतया कति उचाइ बस्छन्? के संसारमा जता पनि पाइन्छन्?
1: समुद्र सतहदेखि लिएर अथवा समुद्रमै पनि त पाउँछन् नि होइन, देखि लिएर अहिलेसम्मको रेकर्ड हेर्दाखेरि सायद नेपालकै रेकर्ड होला, उच्च होला, 4,800 मिटरसम्म विषालु सर्प. त्यो पनि मैले नै पत्ता लगाएको मुगु र डोल्पा जिल्लाको बीचमा तिरिसा भन्ने ठाउँमा 4,800 मिटरको उसमा हिमालयन पिट भाइपर भन्ने सर्प चाहिँ फेला परेको. सायद त्योभन्दा पनि अझ माथितिर जान्छन् होला, तर मैले लेखेको 48 मिटर. किनभने त्योभन्दा माथि पनि त्यही किसिमको वातावरण वासस्थान थियो होइन. अब मैले लेखेको ठाउँबाट अलिकति माथि नजाने भन्ने त कुरै हुँदैन नि. र अब यो बीचमा थुप्रो ठाउँमा चाहिँ सर्पहरू बस्छन्, तर के हो भन्दाखेरि त्यही ठाउँमा पनि यदि कुनै ठाउँमा कहिले घाम नपर्ने, वर्षमा चाहिँ 2-3 महिना मात्र चाहिँ घाम पर्ने, अरू बेला चाहिँ एकदम चिसो घामै नहुने, घामै कहिले नपर्ने, अँध्यारो हुने, अथवा भनौँ विभिन्न कारणवश चाहिँ तापक्रम एकदम कम हुने, त्यस्तो ठाउँहरूमा चाहिँ सर्पहरू पाउँदैन. अब देशको हिसाबले संसारमा त्यस्ता देश पनि छन् जहाँ चाहिँ सर्प नपाउने. अब न्युजिल्यान्ड एउटा देश हो, टापु हो. अहिले चाहिँ 2-3 किसिमको सर्पहरू बाहिरबाट सामानसँग गएको र त्यहाँ फेला परेको छ. नत्र न्युजिल्यान्डमा पनि सर्पहरू पाउँदैन थियो. त्यसपछि आइसल्यान्ड भन्ने चाहिँ उसमा पनि सर्पहरू पाउँदैन. त्यो त टापु भएर अब बाहिरबाट जानु पाएन, गर्नु पाएन. तर हामी कहाँ नै मैले चाहिँ दुई ठाउँमा हाम्रो चाहिँ मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङमा पनि सर्पहरू छैन, अन्नपूर्णा बेस कम्पतिर पनि सर्पहरू छैन. त्यस्तो नेपालमा अरू ठाउँ पनि होला नि. त्यहाँ किन भन्दाखेरि वर्षभरिमा 2-3 महिना मात्र घाम पर्ने, अरू बेला चाहिँ तापक्रम एकदम कम हुने, अनि सर्पको लागि त्यो उपयुक्त वातावरण चाहिँ नभएर त्यहाँ सर्पहरू पाइँदैन.
0: अहिले चाहिँ जलवायु परिवर्तनलाई जोडेर मानिसहरूले सर्प माथितिर जान थाल्यो भनेर चर्चा गर्न थालेको पाइन्छ. हालैको वर्षहरू पनि काठमाडौँ उपत्यका सहित पहाड़ी र उच्च पहाड़ी क्षेत्रहरूमा सर्पहरू बढ़ी देखिन थालेको भनेर समाचारहरू पनि आएका छन्, कतिले विज्ञहरूले पनि भनेका छन्। यो चाहिँ कस्तो अवस्था हो? तपाईँको अध्ययनले के भन्छ? पहिले नै पाइन्थे कि के हो?
1: यो कुरालाई लिएर चाहिँ मैले अध्ययन त मैले गरेको छैन होइन. तर म एउटा कुरा के भन्न सक्छु भन्दाखेरि यी चाहिँ कुनै अध्ययन गरेर त्यसको परिणाम रिजल्ट आएको कुरा होइन. भन्नेले चाहिँ अचुवाको भरमा भनेको हुन्। किन भन्दाखेरि मैले अघि पनि भने नेपालमा सबभन्दा बढी उचाइमा सम्म पनि विषालु सर्पहरू भेटिहाल्छन्, 4800 मिटरसम्म होइन। अब यहाँ राजगौमन किङ कोब्रा भन्ने सर्प छ, त्यो तराईदेखि लिएर झन्डै नै 3000 मिटरको उचाइसम्म भेटिन्छ यहाँ। किङ कोब्रा भन्ने सर्प त समशीतोष्ण जंगल भनिन्छ, दामनको सिम मन्याङ टुप्पासम्म। मैले नेपालमा सबभन्दा बढी चाहिँ किङ कोब्रा देखेको दामनमा, छ्याप छ्याप थियो है। त्यहाँ लोकल मान्छेहरूलाई पनि थाहा छ किङ कोब्राको बारेमा, तिनीहरूले मार्दैन। तर तिनीहरूले एउटा कुरा के भने मैले देखाएको छु भन्दाखेरि, यो सर्प हामी मार्दैनौँ हजुर, किन मार्दैनौँ भन्दाखेरि यो सर्प भएको ठाउँमा चाहिँ अरू सर्प आउँदैन भन्छ उनीहरूले। तर कारण के हो भन्दाखेरि सर्प मात्र खाने हो कि किङ कोब्रा। अब त्यो कसैले देख्यो होला देखेन होला त्यो आफ्नो ठाउँ छैन। र दोस्रो कुरा चाहिँ ठुलो हुन्छ, घरमा चाहिँ बिरलै आउने बाहिरै हुन्छ, अनि मान्छेहरूले टाढाबाट देख्छन्, टाढाभन्दा नजिक गयो भने फन बनाउँछ, झन्डै नै आफ्नो शरीरको एक तिहाई अलि जमिनबाट उचाल्न सक्छ। त्यो भएकोले मान्छे दगुर्ने, यो देख्यो भने भाग्ने, यो गर्ने, आफ्नो सुरक्षा लिने हुन्छ। त्यो सर्प देख्दैमा टोकिहाल्ने त होइन, तैपनि अनि अरू सर्पको जस्तो यसको टोकाएको। अब अहिलेसम्मको समाचार अनुसार चाहिँ नेपालमा किङ कोब्रा घाटीमा झुन्ड्याएर हिँड्दै गरेको मान्छे बाहेक यो घरमा जंगलमा अथवा भक्तव्यवश कहिले पनि

0: कतिपय चाहिँ काठमाडौँ उपत्यकामा गोबर सर्प पनि देखियो, कहिले थिएन भन्ने कुराहरू गर्छन्। जलवायु परिवर्तनले गर्दा अथवा सामान ढुवाने गर्दा माथिले पनि उसको वासस्थान भयो भन्ने भन्छन्। त्यो चाहिँ पहिले पहिले पाइएको केही रेकर्डहरू छ कि छैन?
1: पहिले पहिले भन्दाखेरि यो अध्ययन जुन बेलादेखि हामीले सुरु गर्यौं, अगाडिको चाहिँ त्यति त्यो सर्पहरूको संकलन गर्ने यताउति त्यस्तो चाहिँ भएको छैन। अब काठमाडौँ राजधानी भएको हुनाले यहाँ थरी थरीका मान्छेहरू सुरुदेखि नै यहाँ विभिन्न किसिमको चाहिँ कुराहरू सुनिन्छ होइन। अब कतिपय कुराहरू सही पनि होलान्, कतिपय कुराहरू मानिसले बनाएको पनि होलान् होइन। अब एउटा थेगो चाहिँ के छ भन्दाखेरि, काठमाडौँमा तराईबाट ट्रकहरूमा काठहरू आउँछ अनि काठभित्र लुकेर त्यहाँ सर्पहरू आउँछन्, यहाँ हुँदैन भन्ने कुरा होइन। अब काठमाडौँ भन्दा पनि कति बढी चाहिँ उचाइ भएको ठाउँमा त सर्पहरू छन्, काठमाडौँमा नहुने त कुरै भएन। अब काठमाडौँको त इतिहास नै छ, अगाडि जाने सर्प भन्ने ठाउँ हो यो। धार्मिक कुरातिर जानुहुन्छ भने दह थियो, त्यसमा नागको राज थियो, के भन्छ नि, त्यो त धार्मिक कुरा भयो भयो। तर काठमाडौँको जुन चाहिँ यहाँको हावापानी, जुन चाहिँ यहाँको वातावरण यताउति, कतिपय सर्पहरूलाई चाहिँ एकदम फेभर गर्ने के, सर्पहरू चाहिँ यस्तो वातावरणमा हुर्किनलाई खाना बस्न सब भएको हुनाले मान्छेको इतिहासदेखि लिएर यहाँ चाहिँ सर्पहरू थियो होला। अब काठबाट नआउने होइन, आयो होलान्, तर काठसँगै तराईबाट आएर मात्र होइन कि, त्योभन्दा अगाडिदेखि नै यदि तपाईँ गोमनकै कुरा गर्नुहुन्छ भने आजभन्दा 20-25 वर्ष अगाडि नै यहाँ तिनवटा गोमन फेला पारेर मान्छेले चाहिँ लेख लेखिसकेको छ, त्यसमा एउटा मैले नै लेख लेखिसकेको छु। 20 वर्ष अगाडिको एउटा किताबमा रेकर्ड राखेको छु मैले काठमाडौँको 300 प्रजाति पाउने भनेर। त्यो हुनाले नयाँ कुरा त केही पनि होइन,
0: टोकेको अथवा घाइते भएको, बिरामी भएको, ज्यानै गएको घटनाहरू देखिन्छ, त्यो चाहिँ पहिले पहिले नसुनेको अथवा मानिसको भेट नभएको के हुन सक्छ?
1: अब सर्पहरूको संख्या अगाडिको भन्दा अहिले केही मात्रामा चाहिँ पक्कै पनि बढेको हुनुपर्छ, किन भन्दाखेरि धेरैलाई थाहा छ सर्पहरू मार्नु हुँदैन, यिनीहरूले पनि प्रकृतिमा राम्रो भूमिका खेल्छन्, यिनीहरूलाई मार्यो भने अनन्त गोत्र हामीलाई नै असर हुने हो भन्ने कुरा, अनि जुन मान्ने प्रवृत्ति घटेको छ। दोस्रो कुरा चाहिँ वातावरण जोगाउने होइन, अगाडिको जस्तो वन विनाश, डडेलो लाउने यताउति त्यो प्रवृत्ति पनि भएको छैन। विषादीको प्रयोग पनि मान्छेले गर्छन्, तर चाहिँ आफूले टार्गेट गरेको जीव जन्तु भन्दा अरू चाहिँ मर्ने त्यो चाहिँ अलिक कमै हुन्छ होइन, त्यस्तो किसिमको। अनि अगाडि पनि मानिसहरूलाई टोकाएको घटनाहरू हुन्थे, अगाडि पनि मानिसहरू मर्थे होइन। अब यसमा त म सबभन्दा एक नम्बरमा चाहिँ आजभोलि जुन हाम्रो मिडिया, विभिन्न माध्यमहरू, मोबाइल होइन, टेलिफोन, टिभी, पत्रिका होइन, अगाडि चाहिँ जस्तो भनौँ न, हुम्लामा मकैबारी कुरेको मानिसलाई भालुले आक्रमण गरेर मानिसको मृत्यु भयो भने सायद त्यसको 3-4 दिनपछि बल्ल काठमाडौँमा खबर पुग्थ्यो होला, अथवा पठाउँदै पठाउँदैन होला। अहिले चाहिँ भालुले त मान्छे मार्ने होइन कि, भालुले मानिसलाई एक धापड मात्रै हिर्काएको छ भने पनि 5 महिनाभित्र त्यो चाहिँ भाइरल भइसकेको हुन्छ क्या, सबै ठाउँ फैलिसकेको हुन्छ क्या। हात हातमा मोबाइल छ, मान्छेले समाचार पठाउँछन् होइन, कानले सुन्ने, आँखाले हेर्ने, पढ्ने, त्यो प्रकृतिले गर्दाखेरि यो कुरा चाहिँ बढी भएको हो। म त के भन्नु भन्दाखेरि खासै त्यो बढेको ऊ भएको जाने होइन।
0: अवश्य हामी सर्प र प्रकृतिमा यसको महत्वको बारेमा छलफल गरौं, पारिस्थितिक सन्तुलनमा चाहिँ सर्पको के भूमिका हुन्छ? धेरैले चाहिँ सर्प चाहिँ एकदम चाहिन्छ भन्छन्, खास किन चाहिन्छ सर्प यो प्रकृतिमा?
1: प्रकृतिमा कुनै भूमिका नभएको जीव जन्तुको उत्पत्ति नै भएको हुन्न भने हामी चाहिँ त्यसरी विश्वासमा राख्छौँ हामी। अब भएर त्यो सबै जीव जन्तुको भूमिका यसले यस्तो काम गर्छ भन्ने किसिमको, अब कतिपय चाहिँ मानिसलाई थाहा हुन्छ, कतिपयलाई मानिसलाई थाहा नहुनु भएको पनि हुनसक्छ होइन। अब सर्पकै बारेमा पनि ल भनौँ न, जसले सर्प सम्बन्धी काम गर्छ, अध्ययन गर्छ, ऊ गर्छ, उसलाई त अहिले त धेरै उसको जुन चाहिँ नलेजको दायरा त्यो त धेरै माथि पुगिसकेको हुन्छ नि। उसलाई जति कुरा थाहा छ, एउटा साधारण नेपालको अनगन्टा रुद्रपश्चिमको कुनै गाउँमा बस्ने खेती किसानी गरेको मान्छेलाई त्यति थाहा थियो भने कुरै भएन। उसले त एक हो, जम्मै सर्पहरू विषालु हुन्छन्, यिनीहरूले जाने टोक्यो भने मान्छे मर्छन् भन्ने त्यही किसिमको त हो नि। अब एक नभएको मानिस, 20 नभएको सर्प हुँदैन भने नेपाली उखान, त्यो किसिमले सोचिन्छ उनीहरूले। तर के छ भन्दाखेरि, सर्पहरू अक्सर गरेर म के भन्छु भन्दाखेरि, कहीँ सर्प सम्बन्धी बोल्नु पर्यो, यिनीहरूको महत्वको बारेमा कसैलाई चाहिँ बुझाउनु पर्यो, म चाहिँ सर्प र आगोको उदाहरण दिन्छु क्या। आगो भन्नु र सर्प भन्नु उस्तो उतै हुनु भन्छु, किन भन्दाखेरि आगोले पनि त नोक्सान गर्छ नि। तपाईँले आगोलाई कन्ट्रोल गर्नु भएन, जथाभावी प्रयोग गर्नुभयो भने आफ्नै जिउमा आगो लाग्न सक्छ, खानै पकाउनु

0: गरेको नि पुरै घर डढेर खरानी हुन सक्छ अथवा भनौँ आगोले नै जुन आगो चाहिँ हामी नियन्त्रण गरेर चाहिँ हामी आफ्नो जीवनको विभिन्न कुराहरू प्राप्त गर्नको लागि आगो नभइदिएको के अवस्था हुन्थ्यो उही कुनै जमानामा पाषाण युगमा चाहिँ मानिसले जुन बेला आगोको उत्पत्ति बनाएको थिएन हुँदैन त्यो बेला त कस्तो खानेकुरा खान्थे के थियो उनीहरूको अवस्था होइन अब अहिले जे कस्तो छ एक किसिमको भन्यो न त्यो आगो नभएको त हुनै हुँदैन तर खतरनाक पनि होइन अब त्यस्तै किसिमले सर्पहरू पनि यदि हामीले जान्यौं राम्रो किसिमले कन्ट्रोल उसमा नियन्त्रण गरेर गऱ्यौं भने हामीले धेरै फाइदा लिन सक्छौं तर हामी चाहिँ लापरवाही गर्यौं जथाभावी सर्पदय सम्बन्धी छेडकानी गर्यौं भने नोक्सानी पनि हुन्छ होइन अहिले त मानिसको उसँग सम्बन्धित कुरा भयो तर प्रकृतिमा के हो भन्दाखेरि सर्पहरू आफै पनि विभिन्न जीव जन्तुको चाहिँ आहारा भन्छन् कि कतिपय जीव जन्तुको मुख्य आहारा नै सर्प हुन्छ जस्तो सर्पेन्टिकल भन्छन् काकातुल भन्ने ठुलो चिल मुख्य आहारा सर्पै हो अनि ठुल्ठुलो त्यो राघाँस भन्छ नि हामी तिनीहरू उनीहरूको कतिपयको त खोजी खोजी गरेर खान्छन् यिनीहरूले सर्पहरूलाई त्यसपछि सर्पहरूले जुन सुरुमै मैले भने संसारमा कुनै पनि सर्प चाहिँ शाकाहारी हुँदैन जम्मै मांसाहारी हुन्छन् किरा फटेङ्गादेखि लिएर ठुल्ठुलो चाहिँ जीवजन्तु चारकुट्टे जीवजन्तु चाहिँ यिनीहरूलाई आफ्नो आहारा बनाउँछ अनि त्यसमध्ये पनि डाइरेक्टली एकदम सोझै मानिसलाई जाने काम लाग्ने भनेको मुसाहरूको नियन्त्रण हो कि कतिपय सर्पले खोजी खोजिकन मेन चाहिँ त्यो वर्षमा जस्तो धामन सर्प हामी भन्छौँ ऱ्याट स्नेक अङ्ग्रेजीमा ऱ्याट स्नेक भनेकै त्यो मुख्य आहारा मुसाहरू भएको हुनाले अब मुसाहरूलाई के भनिन्छ भन्दाखेरि मानिसले उत्पादन गरेको खेतमा बारीमा हुँदै बढ़िरहेको त्यो जम्मा गर्दाखेरि 50% जाने अनाज मुसाहरूले नोक्सान गर्छ हामीले कन्ट्रोलको विभिन्न माध्यम प्रयोग गर्दा गर्दै पनि 50% जाने मुसाहरूले चाहिँ गर्छ नोक्सान गर्दैन घरमा राखेको हो चाहे बाहिर उसको खेतीबारीमा हो सर्प नभएदेखि अझ त्योभन्दा पनि बढी हुन्थ्यो भन्छ कारण के हो भनेदेखि सर्पहरूले खोजी खोजिकन है मुसाहरू चाहिँ अब धुलोभित्र कहाँ 20-25 मिटर तल जमिनभित्र बिग्रिया हुन्छन् होइन हाम्रो कुनै त्यस्तो तरिका छैन जुन चाहिँ त्यो 25 मिटर तल चाहिँ जमिनमा लुकेको मुसाहरू त्यसको परिवारलाई मार्न सफल हुँदैन होइन यदि हामीले विषाद युज गर्छौँ त्यहाँ त्यो ठाउँमा चाहिँ विषयुक्त पानी पठायो अथवा कुनै ग्यास पठायो भने त्यो त वातावरणलाई पनि त्यसले नोक्सान गर्दैन होइन तर सर्प के हो त्यो 25 मिटर तल भए पनि त्यो सुँगेर उ गरेर त्यही ठाउँमा गएर खोजी खोजिकन मुसालाई तान्ने
1: त्यो सँगसँगै जस्तो कतिपयले चाहिँ सर्पले हाम्रो वरिपरिको विषलाई सोचेर अथवा त्यो विषादी हावाहरूलाई चाहिँ सोचेर स्वच्छ बनाउँछ भन्छ त्यो कतिको सत्य रहेछ त्यसमा चाहिँ
0: मैले धेरै ठाउँमा स्पेसली मैले चाहिँ सबभन्दा अगाडि मैले मुस्ताङमा सुनेको अरू ठाउँमा पनि छ होइन अब यो चाहिँ अन्धविश्वास हो किसिमको होइन अब अन्धविश्वास भन्दाखेरि अलिकति मानिसलाई नराम्रो लाग्ला तर सदियोदेखि कतिपय मानिसहरूले विश्वास गर्दै त्यस्तो हुँदै हुँदैन त्यस्तो हुँदै हुँदैन अब तर अर्को पाटो के छ भन्दाखेरि सायद कतिपय कुराहरू हाम्रो धर्म संस्कृति हाम्रो चाहिँ जुन चाहिँ बुढापाकाबाट कुराहरू एउटा पिढीबाट एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्दै आएको कुराहरू भनेपछि अब सुरुमा कुराको उत्पत्ति कसरी भयो हुन सक्छ भन्दाखेरि यी चाहिने सर्पहरू मानिसलाई काम लाग्ने हुन् तर चाहिँ यिनीहरूलाई जगाउनु पर्छ यिनीहरूलाई चाहिँ मार्नु हुँदैन भन्यो भने अब त्यसको चाहिँ कारण पनि त भन्न सक्नु पर्यो होइन अब आजभोलिको जस्तो एकदम वैज्ञानिक अनुसन्धान गरेर जस्तो भनौँ न अब कतिपय सर्पहरूको विष बाट एकदम राम्रो चाहिँ औषधि बनाइन्छ मानिसलाई है मानिस सर्पको विष भनेको दुई किसिमको हुन्छ एउटा चाहिँ स्नायु प्रणालीलाई असर गर्ने अर्को चाहिँ रक्त सञ्चार प्रणालीलाई असर गर्ने किसिमको यसले चाहिँ शरीरमा रगत ब्लिडिङ पनि गराउने अथवा भने त्यसलाई रगतलाई फेरि चाहिँ बग्न दिने त्यस्तो किसिमको पनि असर हुन्छ कतिपयको रगतलाई चाहिँ स्टप गर्ने त्यो रोक्ने किसिमको पनि हुन्छ त्यो सर्पको उसमा होइन त्यो भएको हुनाले त्यो ठुल्ठुलो सर्जरीमा दाँतको उसमा त्यो सर्पको विषबाट बनेको चाहिँ औषधि चाहिँ प्रयोग गरिन्छ पेन किलरको रूपमा कोब्राकै भनौँ न कोब्रोक्सिन भनेको उसमा निकालेर मर्फिनले पनि त्यो क्यान्सरको ट्युमर यताउतिको जुन दुखाइ छ त्यो कमलनलाई चाहिँ कोब्रा सर्पको गोमन सर्पको विषबाट तयार पारेको त्यस्तो त्यो हुन्छ भनेपछि अब यो सर्पलाई नमारुन् यिनीहरूलाई जगाउनु भनेर हाम्रो कुनै जमानामा कुनै पिँढीमा कहीँबाट चाहिँ यो कुरा सर्पको एउटा यो वातावरणमा भएको जति पनि दूषित कुराहरू विषालु कुरा छ त्यो जम्मै कुरा चाहिँ सोसेर आफूमा लिएर मात्र यिनीहरू चाहिँ विषालु भएका हुन् नत्र विष कहाँबाट आयो भन्ने कुरा पनि भन्छ नि विषालु भन्ने कुरा होइन भन्ने कुरा सर्पलाई नमारुन् जोगाउन् भन्ने किसिमले अभिप्रेत भएर भनेको पनि हुनसक्छ है
1: पानी र पर्वत विशेष बदली नेपालमा अहिले हामी सर्प कस्तो जीवो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतको बारेमा सरिसु विशेषज्ञ प्राध्यापक करुण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
7: हरेक मान्छेको सपना जपना र चाहना पैसा
8: पैसामा छ शक्ति पैसामा छ सहारा
7: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म
8: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
7: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
7: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
8: इतिहास गाथा र कथा गाँठका कुरा
7: गाँठका कुरा
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका

0: সন্ধ্যা ঘোরা কষ্ট বিচার উজালো রেডিও নেটওয়ার্ক।
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्नुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, यसको महत्व, मानव सर्प द्वन्द घटाउने उपाय लगायतका बारेमा सरसरी विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ मानव सर्प द्वन्दका कारणहरूको बारेमा चर्चा गरौं। मानिस र सर्पबीच द्वन्द बढ्नुमा उसले टोक्नु मात्रै कारण छ कि अरू कारणहरू पनि देख्नु छ र के कारणले विशेष गरी द्वन्द देखिन्छ अहिले?
2: यसो छ, यो सर्पहरू भनेको युरोपमा एकचोटि सर्वेक्षण गर रेडियो सर्वेक्षण गरिएको थियो, अथवा उसो भनौँ न टिभीमा सर्वेक्षण गरिएको थियो कि मानिसहरूलाई सबभन्दा बढी मनपर्ने वन्यजन्तु के हुनु भनेर। अनि मानिसहरूले चाहिँ त्यो मासु धेरै भन्ने मानिसहरूले चाहिँ एक नम्बरमा हात्तीलाई राखे, त्यसपछि बाघलाई राखे, गैँडालाई राखे, यौन किसिमले गर्दा सर्प चाहिँ 11-12 नम्बरमा आयो क्या। भनेको मतलब के भनेदेखि संसारभरि नै सर्पलाई मान्छेहरूले त मन पराउँदैन। अब यसको चाहिँ रूप रङ र त्यसमा पनि चाहिँ जुन टोकाई हो त्यसले गर्दाखेरि मान्छेहरूले चाहिँ यो जन्तु एक किसिमको हानिकारक नै हो भन्ने किसिमले सोचाइ छ। नेपालकै परिवेशमा कुरा गर्ने हो भने जुन अघिको उखान छ, एक नम्बरको मानिस हुँदैन, बिस नम्बरको सर्प हुँदैन भनेपछि एउटा त दिमागमै के बसिया छ भन्दाखेरि यसबाट त कुनै फाइदा छैन, नराम्रो कुरा मात्रै छ, यसले यो टोक्छ मात्रै, यसले चाहिँ टोकेपछि मानिस मर्छन् भन्ने किसिम होइन। तर अब यो कुरा मात्रै सोच्यो भने त अहिले त संसार धेरै अगाडि बढिसकेको छ नि। विकसित राष्ट्रहरूमा सेकेन्ड वर्ल्ड वार पछि इङ्ल्यान्डमा 2 मान्छे मात्रै मरेका छन् सर्पको टोकाइबाट, जबकि त्यहाँ पनि विषालु सर्पहरू छन्। अनि त्यो पनि कस्तो भन्दाखेरि त्यो विषालु सर्पले टोकिसकेपछि औषधि प्रयोग गर्ने बेलामा औषधिको रिएक्सन भयो अनि त्यहाँ रिएक्सनको औषधि यताउति मिलेन होला के भयो, त्यसरी मरेको छन्। तर सर्पले नै टोकेर जाने मरेको चाहिँ छैन क्या। यति विज्ञानले विकास गरिसकेको छ कि ठिक समयमा चाहिँ यदि औषधिको प्रयोग गर्ने हो भने जोगाउन सकिन्छ। तर कतिपय मानिसलाई यही कुरा थाहा छैन। हाम्रो देशको परिप्रेक्ष्यमा अझै पनि सर्पको टोकाइ भयो भने सबभन्दा सजिलो के छ, झाडफुक होइन, जुन गाउँघरमा प्रचलित कुराहरू छन्, मेरो जम्मै साइकोलोजिकल ट्रिटमेन्ट हो क्या यो। अब कतिपय अवस्थामा ठिक पनि होला तर जम्मै अवस्थामा चाहिँ यो चाहिँ ठिक हुँदैन। अनि दोस्रो कुरा चाहिँ के भन्दाखेरि प्रचार प्रसारमा पनि नराम्रै कुरा भन्ने मान्छेले होइन, अहिले पनि कतिपय ठाउँमा सर्प देख्यो कि खोजी गर्ने मान्ने प्रवृत्ति त अहिले पनि छ नि। त्यो भएको हुनाले अरू जीव जन्तुको दाँजोमा मानिसले मन नपराउने एउटा दुश्मनको रूपमा हेर्ने फाइदा केही पनि थाहा नभएको होइन, त्यो कारणले गर्दाखेरि यो द्वन्द बढ्दै गयो।
1: सर्पहरू मानव बस्ती नजिक चाहिँ किन आउँछन् र कुन समयमा अलिकति बढी सक्रिय हुन्छ?
2: सर्पहरू चिसो रगतका भएको हुनाले बाहिरको वातावरण चिसो बढी हुने बित्तिकै यिनीहरूको शरीरको तापक्रम पनि घट्न जान्छ र यिनीहरू चाहिँ न्यानो ठाउँको खोजीमा हुन्छन्। त्यस्तै बाहिर चाहिँ एकदम धेरै तापक्रम बढेको छ भने यिनीहरू चाहिँ चिसो ठाउँको खोजीमा हुन्छन्। त्यो भएको हुनाले यिनीहरू उपयुक्त वातावरणको खोजीमा पनि घरभित्र आउने हुन्। चिसोको बेलामा चाहिँ गर्मीको लागि, गर्मी प्राप्त गर्नको लागि, गरम ठाउँ प्राप्त गर्नको लागि आउने हुन् वातावरण घरभित्र अथवा भनौँ मानिस बस्ती नजिक। गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन्। तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू। कतिपय सर्पले रुचाउने, जस्तो अघि मैले भने मुसा जाने कतिपय सर्पको मुख्य आहार हुन्छ। अब मुसाहरू मानिस बस्ती नजिकै बढी हुन त जङ्गलमा पनि नपाउने होइन, तर बढी त घरभित्रै हुन्छन् नि, घरभित्र मुसाहरू हुन्छन् बढी होइन, त्यो मुसा खोज्नलाई आउने हुन्। त्यसपछि भित्तामा माउसलीहरू भयो, छेपाहरू, भ्याप्ताहरू होइन, यस्ता विभिन्न किसिमका जीव जन्तुहरू हुन्छन् त्यो घरभित्र भएको खण्डमा आफ्नो आहारको रूपमा तिनीहरूलाई प्राप्त गर्नलाई सर्पहरू घरभित्र आउने, बसी नजिक आउने। कतिपय सर्पहरूले चाहिँ बास्नबाट आफ्नो खानेकुरा पनि पत्ता लगाउँछन्। एउटा सर्प चाहिँ हिँडेको बेलामा, रेस्ट गरेको बेलामा सर्पले चाहिँ आफ्नो दुई काफे जिब्रो जुन बाहिर निकालेर टाइम टाइममा बाहिर निकाल्ने अनि भित्र लाने जुन गर्छ नि, उसले त्यो जिब्रो निकाल्नुको मतलब के हो भन्दाखेरि उसले चाहिँ त्यो हावामा कस्तो बन्द आइरहेछ त्यो कुरा चाहिँ जिब्रोबाट थाहा पाउने। हावाबाट खानेकुराको गन्ध पनि आएको पनि हुन सक्छ, कुनै दुश्मनको गन्ध आएको पनि हुन सक्छ। त्यो भएको हुनाले टडाईबाट पनि घरभित्र धेरै मुसा छन् भने घर नजिक आएर हुन सक्छ, उसले त्यहाँ थाहा पायो घरभित्र मुसाहरू छन् भन्ने।
1: सर्प संरक्षण र द्वन्द न्यूनीकरणको बारेमा पनि चर्चा गरौं। सर्पहरूको संरक्षणको लागि चाहिँ अहिले पूजा अहिले तपाईँले भनिहाल्नु भयो, अहिले पनि उसको फाइदा भन्दाखेरि पनि नोक्सानको बारेमा चाहिँ थाहा छ भन्ने किसिमको, पछिल्लो समयमा त्यस्ता सचेतनाका कार्यक्रमहरू कति गर्न थालेका छन् र के गर्नु आवश्यक छ बुझाइ बढाउनको लागि?
2: मैले चाहिँ अब मुख्य रूपमा दुई तिनवटा कुरा गर्नुपर्ने मैले देखेको छु। एउटा त के हो भन्दाखेरि स्कूलको पाठ्यक्रममा सर्प सम्बन्धी अनिवार्य रूपमा राख्नु पर्यो, विषय राख्नु पर्यो। सर्पहरूकोले प्रकृतिमा कस्तो भूमिका खेल्छन्, मानिसहरूको लागि कुन अवस्थामा हानिकारक हुन्छन्, कुन अवस्थामा चाहिँ लाभदायक हुन्छन्, होइन, किन जोगाउनु पर्यो, यदि सर्पले टोकि नै हाल्यो भने पनि कस्तो किसिमको प्राथमिक उपचार हुन्छ, खास उपचार कहाँ गएर प्राप्त हुन्छ, यस्तो विभिन्न कुराको जानकारी स्कूल पाठ्यक्रममा पनि राख्नु पर्यो। त्यसपछि ठाउँ ठाउँमा मानिसहरूलाई जानकारी गराउनु पर्यो, होइन, संरक्षणको मूलक सर्पहरूलाई किन जोगाउने भन्ने किसिमको, त्यसपछि कसरी जोगिने भन्ने कुराहरू के। साधारणतया जुन बेला सर्पको बढी विवेकी हुन्छ, विशेष गरिकन तराई क्षेत्रहरूमा नाङ्गो खुट्टाले नहिँड्ने, चप्पल लाएर चाहिँ नहिँड्ने, राम्रो चाहिँ खुट्टाको प्रोटेक्सन, जुत्ता बुट, बाहिर जाने मोटो कपडा, होइन, अनि राति हिँड्ने बेलामा त्यो टर्च लिएर उज्यालोमा हिँड्ने, त्यस्तै पर्यो भने अब पुरानो पुरानो बेलामा चाहिँ लट्ठी लिएर लट्ठी टेक्दै मान्छेहरू हिँड्थ्यो नि। अब त्यो लट्ठी टेक्दै हिँड्नु जमिनमा चाहिँ त्यो लट्ठीको आवाजले गर्दाखेरि सर्पहरूले, सर्पहरूको के हुन्छ भन्दाखेरि हामीहरूको जस्तो कान हुँदैन, त्यो अरू छेपारो भ्याकुतैरो जस्तो भित्रै कान पनि हुँदैन उनीहरूको। सर्प भनेको कानै नसुन्ने जन्तु हुन् कान नभएर, तर आवाज चाहिँ यिनीहरूले चाहिँ पत्ता लगाउँछन्। त्यो चाहिँ जमिनमा जुन जति किसिमको भाइब्रेसन हुन्छ, कम्पन हुन्छ, त्यो कम्पन शरीरले यिनीहरूको जति त्यो शरीरको भाग जमिनमा त्यहाँ छोएको हुन्छ त्यसबाट कम्पन यिनीहरूले ग्रहण गर्छन्, थाहा पाउँछन् केहीमा चाहिँ खतरा छ, होइन, त्यस्तो किसिमको क्या। गाई बस्तुमा त घन्टी मान्ने, मान्छेलाई चाहिँ लट्ठी लिएर हिँड्ने भने लट्ठी टेकेर यो थर्काएर जमिन थर्काएर जमिनमा टेकेर आवाज निकालेर हिँड्नु भनेको त्यो सर्पहरूले थाहा पाएर बाटो बाटो जाने आफ्नो बाटो लागुन् भन्ने त्यो किसिमको सोचाइ पनि हो। भुइँतलामा सोध्ने बेलामा चाहिँ राम्रो प्रिकसन सावधानी लिनु पर्यो। भुइँतला मात्र होइन, माथितिर पनि चढ्न सक्छन् कतिपय सर्पको प्रजातिहरू, होइन, खाटमाथि सुत्ने बेलामा पनि खालि त्यो झुल लाउने भन्छन्, लगाएको अवस्थामा पनि झुलको बाहिरबाट टोकेको घटनाहरू पनि भएको छन् नेपालमै। झ्यालको नजिक झुल राखेर झ्याल खुले राखेर बाहिरबाट करेन्ट सर्प आएर त्यो झ्यालमा चढेर त्यो बाहिरबाट टोकेर पनि मरेको घटना हो। त्यो भएको हुनाले अब आफूले के सम्झनु पर्यो भन्दाखेरि झ्यालको त्यहाँबाट पनि त्यो टोक्न सक्छ भित्र आएर, अथवा भनौँ झुल त लगाऊ तर झुल लगाउनुभन्दा अगाडि नै बेडमा सर्प थियो, अगाडि नै चढिसकेका थियो, होइन, यसो त्यो सुत्नुभन्दा अगाडि तराई क्षेत्रमा विशेष गरिकन भुइँतलामा सुत्ने यताउति तिनीहरूले चाहिँ राम्रोसँग बिस्तारा चेकिङ गरेर, होइन, त्यहाँ सर्प छ कि आराम गरिरहेको छ कि यताउति भन्ने कुरा मलाई थाहा भएको सुदूरपश्चिमको त्यो महेन्द्रनगर कन्दनपुरमा त धेरै धेरै त्यो टोकाहरू, दुईवटा त मेरै परिवारको राति सुतेको बेलामा त भएको थियो विगत यो छ सात वर्षभित्र। दुईजना मेरो आफ्नै घरको दुईजना मेरो चाहिँ एकजना भतिजी बुहारी र उसको छोरालाई टोक्या छ, बेग्ने बेग्ला टाइममा जोगाउनै एकदम गाह्रो पर्यो, त्यसको करेन्ट सर्पले टोक्या थियो क्या। उनीहरूले त्यही राति सुतेको बेलामा एउटाको चाहिने बेडभित्रै अगाडि नै रहेछ सर्प, अर्को चाहिने त्यो झुलझुल के लगाएको थियो नि त्यो त्यस्तो अवस्थामा, त्यो भन्नाले झुल कसेर त्योभन्दा अगाडि चाहिँ चेकिङ गरेर अनि बत्ती बालेर ऊ गरेर विभिन्न किसिमको त्यो एउटा त्यो भइहाल्यो। कदम कदाचित चाहिँ टोकिहाल्दै हाल्यो भने पनि प्राथमिक उपचार चाहिँ सबैलाई सिकाउनु पर्छ है। तराईमा बस्ने मानिस जति सबैलाई ठाउँ ठाउँमा गएर वडा कार्यालयमा गएर त्यो भनेको के हो भन्दाखेरि त्यहाँका जुन पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सिकाएर सर्पले टोकिहाल्यो भने प्राथमिक उपचार यो यसरी गर्नु भनेर उनीहरूले सिकिसकेपछि उनीहरूले त अरूलाई पनि सिकाउँछन् नि, सबैलाई त त्यो सिकाउनु कुनै गाह्रो पनि होइन के पनि होइन, होइन,
1: प्राथमिक उपचारमा चाहिँ के गर्नुपर्छ के गर्नु हुँदैन
2: भन्छु। त्यस गरिकन विषालु सर्पको टोकाइमा चाहिँ प्राथमिक उपचारको मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि विष चाहिँ नै शरीरभित्र फैलो नदिनु हो, अरू केही पनि होइन। 30-40 वर्ष अगाडिको ट्रिटमेन्टको र अहिलेको सर्पको टोकाएको जुन प्राथमिक उपचार त्यो चाहिँ फरक छ यहाँ अगाडि जाने पढेको इभन मेडिकल साइन्समा पनि त्यो टोकिसकेपछि एकदम कडा किसिमको चाहिँ पट्टीले चाहिँ डोरीले बाँध्नु पर्छ उ गर्नु पर्छ होइन काट्नु पर्छ आगोले डाम्नु पर्छ यस्ता विभिन्न विभिन्न तरिकाहरू थियो क्या अब अहिले जाने यो जम्मै तरिका चाहिँ हानिकारक त्यो गर्नु हुँदैन टोकेको ठाउँ तल माथि प्रेसर ब्यान्डेजहरू हल्का किसिमको प्रेसर पर्ने किसिमले हामी क्रिप ब्यान्डेज भन्छौँ नि लामो किसिमको यदि चाहिँ हातको पन्जामा टोकेको छ भने औँला समेट गरेर त्योभन्दा माथि बेरेर हल्का किसिमले माथि कुमसम्म जाने त्यो बाँध्नु पर्यो त्यसले के गर्ने हो भन्दाखेरि त्यो चाहिँ जहाँनिर टोकेको विष एकैचोटि त सर्दैन विष सर्ने जुन चाहिँ गति हो त्यसलाई रोक्ने हो इभन चाहिँ अब मान्छेहरू अर्कै भन्छ नि हातमा टोक्यो खुट्टामा टोक्यो भने त ल त्यो क्रिप ब्यान्डेज बाँध्ला तर अरू जिउमा टोक्यो निधारमा टोक्यो पिठीमा टोक्यो पेटमा टोक्यो के गर्ने भने टोकेको ठाउँमा ब्यान्डेज बाँध्ने हो टोकेको ठाउँ त्यसको चाहिँ अलिकति चारैतिर जो त्यो ठाउँको जुन ऊ छाला हो त्यो ठाउँको शरीरको भागमा चाहिँ केही प्रेसर परोस् ताकि त्यो फैलिने गति चाहिँ कम होस् भन्ने कुरा हो
1: अर्को धुने कुरा चाहिँ एकदम धुनुपर्छ त्यहाँ पानीको फोहोरै हान्नुपर्छ भन्छन् कसैले
2: अनि घाउमा चाहिँ धुनु त्यो ठिकै हो साबुनले धुनु घाउले धुनु भने तर त्योभन्दा अगाडि सबभन्दा अगाडि गर्ने चाहिँ त्यो ब्यान्डेज दिने हो क्रिप ब्यान्डेज दिने हो त्यसपछि घाउ धुनु भनेको त ठिकै हो नि त्यतिको विकास होइन काट्ने आगोले डोडाउने यस्तो त्यो किसिमको गर्नु काट्यो भने झन् राम्रो हुन्छ रगतमा असर गर्ने सर्पको विष पर्यो भने त काट्दाखेरि त झन् बढी ब्लिडिङ गराउँछ
1: त्यो सँगसँगै कतिपयले चाहिँ सर्प टोकिसकेपछि सर्प कस्तो रहेछ सानो बच्चा रहेछ विष लाग्दैन भन्छन् कसैले कसैले ठुलो रहेछ लाग्छ भन्छन् सानो र ठुलोमा कति फरक हुन्छ विष हुन्छ कि हुँदैन
2: विषालु सर्पको कस्तो छ भन्दाखेरि वयस्क सर्पमा जति विषको शक्ति हुन्छ बच्चामा पनि त्यति नै हुन्छ विषको मात्रा ठुलोमा बढी होला बच्चामा कम होला होइन तर त्यसको विषको चाहिँ जुन स्ट्रेन्थ हो त्यो बच्चामा पनि त्यति नै हुन्छ भन्नाको मतलब के हो भन्दाखेरि भर्खर अन्डाबाट अथवा अन्डाबाट चाहिँ नि बाहिर टाउको मात्र निकालेको थियो त्यही अवस्थामा टोकेर चाहिँ यदि विषभित्र उभर्यो भने त्यो मान्छे मर्न सक्छ त्यो भएर बच्चा भनेर हेल्थ केयर कहिले पनि गर्नुहुन्न विषालु सर्पको विष चाहिँ धेरै चाहिने पनि होइन मान्छे मर्नको लागि जस्तो तपाईँलाई म भन्छु करेक्ट जातिको सर्पहरूको 6 मिलिग्राम विष मान्छे मार्नु पर्याप्त हुन्छ 6 मिलिग्राम भनेको त के हो एक ठाउँमा भन्दा नि कम हुन्छ 1000 मिलिग्रामको एक ग्राम हुन्छ भन्नु त 6 मिलिग्रामले चाहिँ मान्छे मर्छ गोमनहरू कोब्राहरूको चाहिँ 12 मिलिग्राम हो भनेपछि 6 मिलिग्राम त करेन्ट सर्पको बच्चामा पनि बढी हुन्छ त्यो 6 मिलिग्राम मात्र किन
1: सर्पको टोकाइपछिका गलत धारणाहरू अहिले तपाईँले भनिहाल्नुभयो कतिपय ठाउँमा झारफुकको कुराहरू पनि हुन्छ कतिपय ठाउँमा परम्परागत उपचार विधि होला कस्ता किसिमका गलत धारणाहरू अथवा ती जोखिमपूर्ण धारणाहरू तपाईँले पाउनु भएको छ र त्यसलाई सुधार्न के गर्नु पर्ला
2: पुरानो कुराहरू झारफुक यताउति यो जुन गाउने तरिका छन् अब अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि मानिलिउ एउटा कुनै गाउँको अनुकण्डा ठाउँमा सर्पले टोक्यो विशाल सर्पले टोक्यो त्यो ठाउँबाट त्यो मानिसलाई चाहिँ नि बोकेर जहाँ सर्पको टोकाएको इलाज हुने हो त्यो हस्पिटलमा पुग्न 1 दिन लाग्छ कहिले कहीँ 2 दिन लाग्छ होइन भनेपछि त त्यो 2 दिनसम्म त त्यो सर्पले यदि चाहिँ विषको मात्रा पुरा शरीरभित्र पठाएको छ भने त मान्छे त बाँच्न कुनै सम्भव नै हुँदैन अब कहिले कहीँ कस्तो हुन्छ भन्दाखेरि त्यस्तो अवस्थामा त्यो मान्छेलाई ल्याउने त हो तर त्योभन्दा अगाडि त्यसलाई चाहिँ अलिकति झाडफुक यताउति यो गर्यो भने के हुन्छ भन्दाखेरि कहिलेकाहीँ मानिस चाहिँ हार्ट अट्याक भएर सर्पले मलाई टोक्यो म त पक्का मर्छु भन्ने किसिमको हुन्छ नि र झाडफुक यताउति भनेको के हो भन्दाखेरि मैले अघि पनि भने यो मनोवैज्ञानिक इलाज हो त्यो मानिसहरूलाई चाहिँ विश्वास हुन्छ गाउँघरतिर अथवा भनौँ सहर बजारै नजिकतिर पनि कतिपय मानिसलाई चाहिँ यो गुरुबा यो चाहिँ वैद्य यो फलाना मानिस यसले चाहिँ योभन्दा अगाडि पनि सर्पको टोकाएको झारफुक गरेर ठिक पारेको थियो मलाई गर्यो म पनि ठिक हुन्छु भने त्यो किसिमको सोचाइ हुन्छ नि आत्मबल त्यो भएको हुनाले कतिपय अवस्थामा सर्पकोले टोक्यो विषै इन्जेक्ट नगरे हुनसक्छ विषै नभएको सर्पको पनि हुनसक्छ त्यस्तो अवस्थामा होइन त्यो भएर त्यो आत्मबल दिने मान्छेलाई चाहिँ जुन हार्ट अट्याक भएर मर्ने सम्भावना हो त्यसलाई चाहिँ नि रोक्ने यो झारफुक यो विभिन्न किसिम हाम्रो पारम्परिक औषधि गर्ने जुन तरिकाहरू छन् त्यसले यस्तो कुरामा चाहिँ मद्दत गर्छन् हेल्प गर्छन् तर चाहिँ नि जहाँ चाहिँ अब त्यस्तो ठाउँमा पनि यो प्राथमिक उपचारको पनि भूमिका छ त्यहाँ होइन त्यसको ठाउँमा पनि थाहा पाइराख्नु पर्यो कसरी गर्ने भनेर. दोस्रो कुरा चाहिँ यदि चाहिँ नि नजिक शहरी क्षेत्रमा अस्पतालमा लगेर चाहिँ सर्पको टोकाएको औषधि त्यहाँ पाइन्छ भने ढिला गरेर झाडफुक तिरेर त्यो लाग्नुहुन्न तत्कालै. बरु चाहिँ म त के भन्छु भन्दाखेरि एक घन्टामा दुई घन्टामा पुगिने हो, गाडीमा छ यताउति छ मोटरसाइकलमा छ भने पेसेन्टलाई कहिले पनि हिँडाउनु हुन्न है. फेरि त्यो पनि छ, सब विषालु सर्पले टोकेको पेसेन्टलाई कहिले पनि हिँडाउनु हुन्न. बरु बोक्ने हिँडायो भने जति चलायमान भयो, जति हातखुट्टा चलायो, टाउको चलायो, जिउ चलायो, बिस जाने शरीरभित्र फैलिने सम्भावना त्यति नै बढी हुन्छ. अघि चाहिँ एउटा म भन्नु बिर्सेको कुरा के हो भने हातखुट्टामा चाहिँ टोकेको छ विषालु सर्पले उठ्छ भने त्यो क्रेप ब्यान्डेज सँगसँगै त्योसँग एउटा काठ बाँधेर त्यो हातखुट्टा चल्न दिनु हुँदैन क्या. इभन त्यो गाडीमै राखेर बगेर गर्दाखेरि पनि त्यो हातखुट्टा चाहिँ चल्न दिनु हुँदैन, त्यस्तो गर्नुपर्छ. शहरी क्षेत्रमा त्यो झाडफुकतिर लाग्नुहुन्न, बर त्यति नै उयो छ, त्यो गर्नै पर्ने अथवा भनौँ विभिन्न किसिमका हुन्छ नि पेसेन्ट पार्टीको. अब यहाँ हेर्नुहोस् मैले यो यो कुरा कस्तो छ भन्दाखेरि पूर्वी नेपालतिर कतिपय हस्पिटल जिल्ला लेभलको अस्पतालमा सर्पको टोकाए सम्बन्धी औषध नै त्यहाँ दिँदैन डक्टरहरूले. किन भन्दाखेरि त्योभन्दा अगाडि पेसेन्टहरू कुनैले चाहिँ आफ्नो सर्पले टोकेको पेसेन्ट त्यहाँ लिएर गयो, त्यहाँ ट्रिटमेन्ट गर्दा गर्दै पेसेन्टको मृत्यु भयो, त्यसपछि मान्छेले डक्टरलाई पनि पिटेको, अस्पतालमा पनि तोडफोड गरेको, यस्ता विभिन्न घटनाहरू भएको घटनाहरू छन्. त्यो भएर चाहिँ हामी कहाँ चाहिँ हुँदैन अर्कै ठाउँमा लिएर जाउँ भने त्यस्ता पनि मैले देखाएको छु. अनि अब ठाउँको नाउँ नलिउँ, दुई ठाउँमा चाहिँ मैले चाहिँ सुनेको छु भित्र अहिलेको जुन चाहिँ आधुनिक चिकित्सा हो एन्टी स्नेक भेनम सिरम दिइराख्ने छिनछिनमा बाहिर ल्याएर फेरि झाडफुक गर्ने त्यस्तो पनि गरिरहेको छ दुई जिल्लाहरूमा है ठाउँमा नलियो. किन भन्दाखेरि यदि कदम कदा चाहिँ भित्र उपचार गर्दा गर्दै त्यो एन्टी स्नेक भेनम दिएर पनि ग्यारेन्टी त हुँदैन त बाँच्नु पाउँछ भने ढिला ल्याएको हुन्छ होइन. एकदम त्यहाँ चाहिँ पेसेन्ट मऱ्यो भने फेरि उयो डक्टरलाई पिट्ने तोडफोड गर्ने दुनियाँ हुँदैन. त्यो गर्नाले ल तिमीहरूको आफ्नो पनि गर, अब त्यो सेफ साइडमा बस्यो नि, त्यसो किसिमको पनि गरेको त
1: जस्तो नेपालमा प्रयोग हुने प्रति बिस जुन छ भनेको सर्पको टोकाईमा प्रयोग हुने प्रति बिस छ त्यो चाहिँ कहाँ बन्छ र यसको प्रकृति कस्तो हुन्छ?
2: अब हामीले नेपालमा अहिलेसम्म भारतबाट नै ल्याउने हो, भारतको तिन चारवटा ठाउँमा छ होइन, त्यो पनि टेन्डर गरेर के गरेर जाने लिएर आउँछन् बसेनी. धेरै गाह्रो काम हो त्यहाँबाट ल्याउनु भनेकै पनि धेरै ठुलो काम हो. किन भन्दाखेरि इन्डियामा पनि अहिले अगाडिको जस्तो धेरै मात्रामा पनि बन्दैन, मैले सुनेको एक दुई ठाउँमा बन्द पनि भइसकेको छ. अनि उनीहरूले चाहिँ आफ्नै देशमा चाहेको जति मात्रा उनीहरूलाई चाहियो त्यति मात्रा नै उनीहरूले चाहिँ उत्पादन गर्न सकेको छैन भन्ने कुरा पनि सुनियो होइन. ल्याउने चाहिँ इन्डियाबाट हो, त्यसलाई चाहिँ पोलिभेलेन्ट भन्छन्. त्यो भनेको चारवटा चाहिँ सर्प प्रजातिको टोकाएको विरुद्धमा हो. कमन कोब्रा छ, त्यसमा कमन क्रिट छ, र सेल्स भाइपर भन्ने बाघेस अब हामी कहाँ पनि छ, र अर्को चाहिँ सस्केल्ड भाइपर भन्ने छ. त्यो सस्केल्ड भाइपर भन्ने चाहिँ हामी कहाँ पाउँदैन, तर यो रसेल भाइपर हामी चाहिँ बाघेसाँप भन्छु, सुस्कार पनि भन्छु, त्यसपछि करेट भयो, कमन करेट र कोब्रा, यो तीन किसिमको सर्प चाहिँ हामी कहाँ पाउँछन्. अब टोक्ने मध्ये चाहिँ यो तीन मात्रै हुँदैन, कहिलेकाहीँ अरू पनि हुन्छन्, भाइपर जातिको सर्पले पनि टोक्या हुन्छ कहिलेकाहीँ, कहिलेकाहीँ किङ कोब्रा पनि टोक्ला. किङ कोब्राको इन्डियामा पनि बन्दैन, स्पेसल थाइल्यान्डमा बन्छ औषधि होइन. तर मैले चाहिँ लिटरेचरमा के पढेको छु भन्दाखेरि यो तीन किसिमको सर्प बाहेक यदि अरू सर्पले टोकेको छ भने पनि यो एन्टी स्नेक भेनम दियो भने के फाइदा हुन्छ भन्ने कुरा, जुन कुरामा म पनि विश्वास गर्छु. किन म विश्वास गर्छु भन्दाखेरि सर्पको विष भनेको एमाइनो एसिडले बनेको हुन्छ होइन, अमाइनो एसिड भनेको जुन चाहिँ रसायन हो त्यो चाहिँ विभिन्न सर्पहरूको उसमा एउटा सर्पको प्रजातिमा 12-13 किसिमको पाउँछ त्यो विषमा. अनि जम्मै जति पनि संसारभरि सर्पहरू पाउने तिनीहरूको जम्मै गरेर 20-25 किसिमको अमाइनो एसिड त्यसमा पाउने हो. जति पनि सर्पको विषको मानिसलाई असर गर्ने किसिमको जुन गुणहरू हो नि त्यो चाहिँ यही अमाइनो एसिडको कारणले गर्दाखेरि हो. त्यो जुन एन्टी स्नेक भेनम जुन औषधि हो त्यसले के गर्ने भने यसलाई चाहिँ मार्ने हो क्या, न्युट्रलाइज गर्ने हो क्या, त्यो सर्पकै विषबाट बनाइने हो. त्यो भएको हुनाले जति पनि सर्पहरूले टोक्छन् आखिर यही कोब्रामा भएको एमाइनो एसिड तिनीहरूको विषमा हुने हो, रसल भाइबरकै उसमा भएको जाने त्यसमा हुने हो, करेन्ट जातिकै विश्व भएको भनेपछि तिनीहरूको उसमा बिज भन्यो. त्यो भएर के न के फाइदा हुन्छ भन्ने कुरा लिटरेचरमा
3: जुन लेखेको प्रयोग गर्न सकियो
2: लेखेको छ क्या. अब जस्तो हरियो सर्पले हामी कहाँ टोकेको छ भने हरियो सर्पको त छैन, इन्डियामा पनि छैन, तर यही दियो भने फाइदा हुन्छ भनेर विशेषज्ञहरूले चाहिँ लेखेको कुरा चाहिँ मैले पढेको छु. मैले भनिहालेँ
1: नेपालमा पनि प्रति विष उत्पादन चाहिँ छैन, नेपालमा उत्पादन गर्न चाहिँ सकिँदै छैन, किन नगरेको होला.
2: अब यो भनेको त्यो सानो प्लान्ट र छिटामोल अथवा भनौँ हरुवा खोकी लागेको औषधि सिरप यताउति त्यस्तो प्रड्युस गरेको जस्तो होइन. यसको लागि चाहिँ धेरै ठुलो प्लान्ट चाहिन्छ. अब यसमा घोडा पाल्नु पर्यो, हजारौं हजारौं सर्पहरू पाल्नु पर्यो, एक्सपर्टहरू हुनु पर्यो, सर्प समात्ने मान्छे हुनु पर्यो, सर्प जाने पाल्नु पर्यो, खुवाउनु पर्यो, सर्पको ब्रिडिङ गराउनु पर्यो भनेपछि धेरै धेरै यो ठुलो ऊ हो क्या, प्रोजेक्ट हो क्या, योजना हो. तर नेपाल सरकारले चाहिँ गर्नु सक्नु पर्थ्यो, जमानादेखि गर्नु सक्नु पर्थ्यो. मलाई थाहा छ जापान स्नेक इन्स्टिच्युटले आजभन्दा 30 वर्ष अगाडि यहाँ चाहिँ सर्पको टोकाएको विरुद्धमा बनाउने औषधि चाहिँ बनाउने भनेर एकजना हाम्रो भेटेनरी डाक्टर साहब हुनुहुन्थ्यो, उहाँले चाहिँ स्वर्गीय भइसक्नु भयो. उहाँको एनजिओ थ्रु जापानबाट जापान स्नेक इन्स्टिच्युटको मान्छेहरू आएर स्नेक एक्सपर्ट आएर चितवनमा चाहिँ जग्गा पनि किनेको थियो, गरेको थियो, तर चाहिँ नेपाल सरकारले चाहिँ पर्मिसन दिएन त्यो बेला. विभिन्न कारण थियो होला. त्यसपछिका वर्षहरूमा वर्षै पछि करोडौं करोडौंको जाने औषधि इन्डियाबाट जम्मा गरेका छौँ. त्यो औषधिको जुन एफिकेसी हो, एफिकेसी भनेको के हो भन्दाखेरि कतिको त्यो औषधि पावरफुल छ, त्यो औषधिमा शक्ति छ भने. जस्तो एउटा चाहिँ गोमन सर्पले टोकेको खण्डमा गोमन सर्पले चाहिँ विष शरीरभित्र प्रवेश गर्यो र रोगीमा गोमन सर्पको टोकाएको लक्षणहरू देखिएको खण्डमा बढीमा चाहिँ विष भाइ लाग्ने त्यो औषध दिएको हो भने. अब हामी कहाँ चाहिँ कहिले कहाँ 50, 100, 200 लागेको पनि घटनाहरू छ होइन. अब 150, 200 त बदमासी पनि होला हेर्नुहोस् होइन. त्यहाँ चाहिँ पेसेन्टमा त्यो लागेको देखायो तर चाहिँ बाहिर पसलमा गएको पनि हुन सक्छ. किन भन्दाखेरि नेपाल सरकारले चाहिँ फ्री अफ कस्ट गराउँछ, यो भारतमा पैसा दिनुपर्छ. अब यो नेपालमा पनि फ्याट फुट बाहिर त्यहाँ प्राइभेट पसलहरूमा पैसा दिएर गराउँछन्, त्यसमा त्यहाँबाट बाहिर गएको पनि हुनसक्छ है. म ग्यारेन्टी साथमा म भन्न सक्दिनँ. तर अरू बेलामा पनि जुन चाहिँ 20 भाइले 25 भाइले हुने हो त्यो बढी लागेको देखिया छ. बीचमा एकचोटि मैले सुनेको थिएँ, मलाई पनि सोधेको थियो यो चाहिँ इन्डियाबाट ल्याएको इन्डिस ल्याएको भएन भने कहाँ टेस्ट गर्ने के गर्ने भनेर मैले जापानको कुरा गरेको थिएँ. अब यो कुरा अगाडि बढाएर जाने टेस्ट गर्यो गरेन त्यो पनि थाहा भएन. तर के हुन्छ त भन्दाखेरि टेन्डर गरेर मगाउँदाखेरि क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइजेसन हुनसक्छ. त्यो भनेको के हो भन्दाखेरि अब अहिले चाहिँ एभरेजमा मैले सुनेको छु एउटा भाइलको 1000 रुपियाँ जति पर्छ नेपालमा. टेन्डरमा कम्पिटिसन 3-4 वटा कम्पनीले गर्यो भने तिनीहरूले यदि 500 टेन्डरमा त्यो औषधि उपलब्ध गराउँछन् भने तिनीहरूकै त्यो एक भाइल बनाउँदाखेरि चाहिँ 700-800 रुपियाँ खर्च आउँछ भने 500 उनीहरूले कसरी दिन सक्छन्? त्यसको लागि एक भाइलको 2 भाइल बनाउनु पर्यो अथवा के गर्नु पर्यो, बदमासी गर्नु पर्यो, त्यस्तो चाहिँ हुन सक्छ के भनेको. मतलब मैले के भन्नु खोजेँ भन्दाखेरि इन्डियामा त्यस्तो गर्छन् मैले भन्नु खोजेँ होइन कि आफूले बनाउने र बाहिरबाट मगाउनुमा फरक छ. त्यो पनि साउथ एसियन कन्ट्रीहरू जाँदा नै मान्छेहरू इमान्दार छैन. मैले त्यही त भन्दैछु, म त्यही लाइनमा छु कि नेपालमा जाने बनाउनु पर्छ. धेरै ढिला भइसक्यो. नेपाल सरकारको जुन सम्बन्धित निकाय हो त्यो नै अगाडि बढेर गर्नु र त्यो यो दायाँ बायाँ एनजिओ आइएनजिओ यो व्यक्तिगत यहाँमा सब हावादारी कुराहरू नै 3-4 वटा संस्थाहरू यहाँ अगाडि आएको अलिकति काम सुरु गरेको त मैले त कतिसम्म हस्यास्पद देखाएको छु भनेर 5 वटा कोब्रा पालेको छ. ऊ चाहिँ उहाँ इन्ट्रेस्ट नै भनौँ निकाले. उसलाई जब थाहै छैन कि 100 करोड कोब्रा चाहिने हो त्यस्तो जो भन्यो थाहा छैन क्या. त्यो खालि एउटा सानो उसमा त्यो गर्ने एनजिओ आइएनजिओ यिनीहरू थ्रु चाहिँ हेल्प लिने हो. तर नेपाल सरकार चाहिँ स्वास्थ्य मन्त्रालय आफै अगाडि बढेर असम्भव काम होइन, बाहिर जुन देशहरूमा यो कुरा धेरै अगाडि बढिसकेको छ उनीहरूको अगाडि गएर चाहिँ रिक्वेस्ट गरेर त्यहाँको चाहिँ एक्सपर्टहरू मगाउने, यहाँ चाहिँ त्यसको स्थापना गराउने, नेपालीहरूलाई चाहिँ ट्रेनिङ गराउने, सब गराइसके भए 4-5 वर्षपछि जम्मै कुरा नेपालीहरूले चलाउँछन्.
1: सर्प टोकेपछि सर्प मार्नुपर्छ, सर्प नि लगेर देखाउनुपर्छ भन्ने एक किसिमको, सर्प टोकेपछि मार्नुपर्छ कि पर्दैन?
2: एउटा त उसको प्रकृति संरक्षणको पक्ष छ, त्यो हिसाबले पनि अब अघि पनि हामीले चाहिँ सर्प किन जोगाउनु पर्यो भन्ने कुराहरू चाहिँ भन्यो त्यो हिसाबले पनि सर्प मार्नु भएन दोस्रो कुरा नेपालको वन्यजन्तु कानुनले पनि कुनै जीव जन्तु सर्पहरू समेत पनि मार्नु हुन्न भन्ने कुरा हो यदि कसैले सर्प मार्छ भने र कसैले त्यो सम्बन्धी निकायमा त्यो सम्बन्धी कम्प्लेन गर्यो भने नियम कानुन लाग्छ कति भन्नु भने 20-25 हजार 50 हजार रुपियाँ जरिमाना अनि चाहिँ 2 महिना कति चाहिँ जेल त्यसको जेलको सट्टा पैसा हो यताउति त्यो कुरा चाहिँ छ क्या तर अहिलेसम्म जम्मै व्यवहारिकतामा चलेको छ कुराहरू अब मार्यो बुक गर्यो यताउति भन्ने कुराहरू होइन अब जहाँसम्म मानिसलाई सर्पले टोकेको खण्डमा के गर्ने भन्ने कुरा छ अब यो चाहिँ धेरै गाह्रो कुरा हो सर्प हामी चाहिँ जुन पोलिभेलेन्ट सर्प ऊ गर्छौँ युज गर्छौँ नि पोलिभेलेन्ट भनेको जस्तो यो चारवटा प्रजातिको लागि प्रयोग हुने हो हामी कहाँ त त्यो औषधि छ त्यो बाहेक अरू औषधि त छैन सर्प किन मार्नु पर्यो किन चिन्नु पर्यो भने यो कुन सर्पले चाहिँ ऊ गरेको भन्ने कुरा होइन अब यहाँ विषालु सर्प विष नभएको सर्प यदि कसैलाई चाहिँ एउटा सर्पले टोक्यो त्यो सर्पलाई चाहिँ त्यो मान्छेले मारेर अस्पतालमा लगेर त्यहाँ चाहिँ त्यो सर्प चिन्ने मान्छे छन् भने ए यो त विष नभएको सर्प रहेछ खासै त हामीले चाहिँ औषधि पनि चलाउनु पर्दैन के गर्नु पर्दैन भन्ने त्यो सोचाइ पनि होला होइन त्यसको लागि पनि भयो दोस्रो कुरा यहाँ के छ भन्दाखेरि नेपालको एउटा राम्रो कुरा मलाई के लागेको भन्दाखेरि त्यो सर्पले टोक्यो भन्दैमा अस्पतालमा गएर त्यो एकैचोटि त्यो औषधि चाहिँ चलाउँदैन क्या त्यो विषको लक्षणहरू जबसम्म आउँदैन त्यो यहाँ चलाउँदैन किन भन्दाखेरि विष नभएको सर्पले टोकेको पनि हुनसक्छ विषालु सर्पले टोकेको खण्डमा पनि त्यो विष शरीरभित्र नपसालेको हुन्छ विषालु सर्पले टोक्यो भन्दैमा मानिस मर्दैन विष चाहिँ नै शरीरभित्र प्रवेश गराएको हुनु पर्यो धेरै जसो के हुन्छ भन्दाखेरि एकदम विषालु सर्प पनि जस्तो हामी कहाँ पाउने गोमन सर्पहरू कोब्राहरू भयो करेट सर्पहरू भयो होइन अनि रसेल भाइबर बाघे साप भन्छु नि यिनीहरू के हुने यिनीहरूले चाहिँ टोकियो खण्डमा पनि 40% जति केसहरूमा मानिस चाहिँ केही नगरिकन बाँच्ने सम्मान हुन्छ किन भन्दाखेरि मोटामोटी 40% केसेसहरूमा यिनीहरूले चाहिँ टोक्ने बेलामा आफ्नो विष शरीरभित्र प्रवेश गराएको हुँदैन विभिन्न कारणवश त्यो भएर अस्पतालमा गइसकेपछि त्यहाँ चाहिँ भेन चाहिँ खोल्छन् ड्रिप लाउँछन् सब तयार भएर बस्छन् जब चाहिँ अलिकति लक्षण देखा भयो त्यसपछि औषधि चाहिँ सुरु गर्ने हुन् होइन त्यो भन्नाले अब हामी त के भन्छौँ भन्दाखेरि घरभित्र चाहिँ सर्पले टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो समय खेल नपाल्नु खेत जङ्गलतिर सर्पले टोक्या छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ आसमान झन् राम्रो हुन्छ तर खोजी खोजी गर्न त्यसलाई चाहिँ समातेर जिउँदै अथवा मारेर उएर लाउने त्यो चाहिँ ठिक होइन किनभने समय बर्बाद भयो नि त सर्प खोज्दाखेरि रुकाउँदा समय बर्बाद भयो नम्बर टू अब त्यही सर्प चाहिँ फेला पर्छ भने ग्यारेन्टी पनि त हुँदैन अर्कै पनि त फेला पर्नु सक्छ नि नजिकै अर्को सर्प बसिहाल्छ बुझाएको भने त्यो भएर त्यो खोजी खोजिकन मारेर उएर त आसमानमा लाउनु हुँदैन होइन
1: हुन्छ हामी आज कार्यक्रम एकदम अन्तिम चरणमा छौँ अन्तमा चाहिँ नेपालमा सर्प र मानव अस्तित्वका लागि चाहिँ तपाईँको के सन्देश छ लामो समय यसको अध्ययन गर्नुभएको छ
2: अब सर्प र मानिस अस्तित्वको लागि अब सदियोदेखि एउटा चाहिँ अर्कोलाई नभएर नहुने हुन् होइन अब सर्पहरूले पनि कतिपय अवस्थामा अब मानिसबाट जाने फाइदा लिएर होलान् होइन जस्तो भनौँ न अब हामी जोगाउनपट्टि नै लागेका छौँ त्यो पनि एउटा फाइदा कुरा हो नि अब हामीले चाहिँ जीव जन्तुलाई जोगाउनु पर्छ आफू पनि जोगिनुपर्छ कसरी यिनीहरूबाट जाने जोगिन सकिन्छ भन्ने कुराको त्यसले पुरा विचार गर्नुपर्छ सकिन्छ पनि अगाडिको जस्तो अवस्था होइन मानिसहरूलाई के लाऊ के खाऊ होइन खुट्टामा जाने जुत्ता चप्पल नाङ्गे खुट्टाले हिँड्ने राति चाहिँ एउटा उज्यालोको भोग नगर्नु सक्ने घरभित्र घर बाहिर यताउति विभिन्न कुराहरू जाने गर्न सकिन्छ अनि अब यिनीहरूबाट जाने जति फाइदा लिन सकिन्छ त्यति फाइदा पनि लिने हो जोगाउने हो आफूसँग भएको जानकारीहरूलाई पनि दिने हो अब भविष्यमा एउटा कुरामा के भन्छु भन्दाखेरि सर्पहरूप्रति लापरवाही कहिले पनि गर्नु हुँदैन सर्प समातेर हिरो हुने होइन मान्छे चाहिँ एकदम ठुलो बहादुर हुने पनि होइन कतिपय अवस्थामा चाहिँ आफूलाई एकदम बहादुर देखाउनलाई एकदम हिरोइजम देखाउनलाई मान्छेहरूले चाहिँ सर्पै नचिनिकन अथवा भनौँ विषालु सर्पलाई हातमा समात्ने यो गर्ने ऊ गर्ने कतिपय घटना दुर्घटना यो कारणले पनि भएको छन् त्यो भएको हुनाले सर्प भनेको जाने आगो हो विषालु सर्प भनेको जाने आगो हो आगोसँग खेलवाड गर्नु र सर्वसँग खेलवाड गर्नु भनेको उस्तै कुरा हो. त्यो भएको हुनाले आगो पनि जोग्यौं सर्पलाई पनि जगाऊ भने त्यो किसिमको धारणा जाने हुनुपर्छ.
1: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो र सर्पको दिगविधि भन्छ त सर्पले तोक्ने यो समयमा चाहिँ सर्पबारेमा विस्तृत रूपमा जानकारी गराउनुभयो. यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद सर.
2: मलाई पनि एकदम खुसी लाग्यो, आफूसँग भएको जानकारी नलेज मैले सेयर गर्ने मौका पाएँ. यसको लागि चाहिँ बस्नेजी र उज्यालो नेटवर्कलाई म धन्यवाद दिन्छु.
1: उहाँले सरस्वत विशेषज्ञ प्राध्यापक करण बहादुर शाह. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौं. आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

फरक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै

0: हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड थापाथली काठमाडौँ।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबारको लेखा परीक्षण गर्न

0: कार्यालयको जनहितमा जारी सन्देश।
1: पोषणयुक्त खानेकुरा जीवनका रंगहरू पूरा, मनमा ताजगी
0: तन्मा। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नै हो हाम्रो पहिलो रोजाई।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सूचना स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नु हुन अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक। सोलो खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलो खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम खुल्ने मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98/51/0556 98/41/28/42/42 र 98/42/84/87/75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो केको हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौस त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ नि।
2: बारिशमा लज सृजना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हालसम्म यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णयकहरूले सूचीकृत चुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलको विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ई कान्छा गीत गाउँदै कता हिँडि
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र SRDC काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: को बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
2: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।